शुभ प्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौ। समय अहिले बिहानको ठिक 6:25 अनि 28 सेकेन्ड भइरहेछ। आज हो मंगलबार, अक्टोबर महिनाको 6 तारिक 2026 साल। तदनुसार विक्रम सम्बत 2083 सालको असोज 20 गते, औसक सम्बत 1948 असोज 14 गते। अब शुभारम्भ गरिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण FM 103.5 MHz ध्वनि तरंगमा। आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त नजिक अनि टाढाका हाम्रा आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत प्रसारण सहयोगी सन्दीप अनि प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

सूर्यको पहिलो किरणसँगै तपाईँ हाम्रो मनमा शान्ति छाओस्, विश्वास जागोस् र आजको दिनमा हामीले जे जस्ता परिस्थितिहरूको सामना गर्नु परे तापनि त्यसलाई कृतज्ञताका साथ स्वीकार गर्दै सकारात्मक सोच र आत्मविश्वासका साथ अघि बढौँ र अघिल्लो क्रममा अधिवेशनको थालनी गरिरहेका छौँ।

जब तपाईँ आफ्नो जीवनमा व्यस्त हुनुहुन्छ तब सबै कुरा सरल लाग्छ, अनि जब तपाईँ अल्छी बन्न थाल्नुहुन्छ तब कुनै पनि कुरा सरल हुँदैन। स्वामी विवेकानन्दजीको यो महान बाणीलाई अघि राख्दै अर्चना कार्यक्रमको प्रतीक्षामा बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोताहरूमा नमस्कार।

0: श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ घर नै पहिलो मन्दिर विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ मामरिङ निवासी सकुल खवासज्यू। त आउनुहोस्, अब सुनौ उहाँको प्रस्तुति।
1: आकाशवाणी खरसाङको बिहानीको प्रसारण अर्चना कार्यक्रमलाई सुनिरहनु भएका अति श्रद्धेय श्रोता वृन्दमा नमस्कार, शुभ प्रभात। आज हामी घर नै पहिलो मन्दिर हो भन्ने विषयमा चर्चा गरिरहेका छौँ र म श्री सकुल खवास मामरिङ। हामी मानिस संवेदनशील प्राणी हौँ, त्यसो भएर नै होला हामीलाई माया घृणा आलोचना र प्रशंसा, रमाइलो अनि उराट लाग्दो परिस्थिति, मिलन बिछोड, आरोह अवरोहको भावनाले सोझै हृदय स्पर्श गरिहाल्छ। उही मानवको जीवनमा एउटा यस्तो ठाउँ हुन्छ जहाँ उसले संसारकै सबैभन्दा बढी सुरक्षित, शान्ति र आफ्नोपन महसुस गर्दछ। त्यो ठाउँ अरू केही नभएर घर नै त हो। परापूर्वकालदेखि नै हाम्रो संस्कृति र समाजमा एउटा प्रसिद्ध उक्ति प्रचलित भएको पाउँछौँ, घर नै पहिलो मन्दिर हो अनि आमा बुबा पहिलो देवता हुन्। हामी ढुङ्गा माटो र धातुले बनेका मूर्तिहरूमा ईश्वर खोज्दै टाढा टाढाका मन्दिर, मस्जिद, गुम्बा वा गिर्जाघरहरू चारिरहेका हुन्छौँ।

तर वास्तवमा साँचो पवित्रता, संस्कार, प्रेम र भगवानको बास हाम्रै घरभित्र हुन्छ। घर केवल इँटा, सिमेन्ट, बालुवा र काठले बनेको भौतिक संरचना मात्र होइन, यो त भावना, सम्बन्ध, संस्कार र आध्यात्मिक ऊर्जाको जीवन्त केन्द्र हो। जसरी मन्दिरमा छिर्दा हाम्रो मन शान्त र पवित्र हुन्छ, त्यसै गरी एउटा आदर्श घरमा प्रवेश गर्दा पनि मानिसले मानसिक शान्ति अनि आत्मिक सन्तोष प्राप्त गर्दछ। त्यसैले घरलाई मानव जीवनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण मन्दिर मानिएको हुनसक्छ। मन्दिर अनि घरमाझ धेरै सदृश्यताहरू छन्। मन्दिर भन्नाले हामी सामान्यतया त्यस्तो स्थान बुझ्छौँ जहाँ ईश्वरको आराधना गरिन्छ, जहाँ पवित्रता हुन्छ, जहाँ पुगेपछि मानिसले आफ्ना सबै दुःख कष्ट बिर्सिएर शान्तिको अनुभूति गर्छन्। यदि गहिरेर हेर्ने हो भने यी सबै विशेषताहरू एउटा सुखी र सद्भावपूर्ण घरमा पनि पाइन्छ। मन्दिरमा प्रवेश गर्नु अघि हामी सरसफाइमा ध्यान दिन्छौँ, जुत्ता चप्पल बाहिरै छोड्छौँ। घरमा पनि हामी त्यही नियम पालन गर्छौँ। सकारात्मक ऊर्जा त्यसरी नै अर्को एउटा सदृश्यता हो। मन्दिरमा बज्ने घन्टी, धूपको सुगन्ध र भजन कीर्तनले सकारात्मक ऊर्जा पैदा गर्छ। घरमा पनि जब परिवारका सदस्यहरू मिलेर बस्छन्, एक अर्कामा हाँसखेल ठट्टा गर्छन्, एक अर्कालाई प्रेम गर्छन् अनि सुख दुःख साटासाट गर्छन्, तब त्यहाँ मन्दिर झैँ सकारात्मक ऊर्जा उत्पन्न हुन्छ। अर्को त शरणस्थल पनि हो मन्दिर अनि घर दुवै। मन्दिर मानिसको निम्ति मानसिक शरणस्थल हो भने घर भौतिक र भावनात्मक दुवै किसिमको परम शरणस्थल हो। दिनभरिको कामको थकाइ, संसारको तनाव, दौडधुपपछि जब मानिस बेलुकी घर फर्कन्छ, तब उसले प्राप्त गर्ने आनन्द कुनै मन्दिरको भन्दा कम भन्ने हुँदैन।

एउटा मन्दिरले मानिसहरूलाई धार्मिक, आध्यात्मिक, नैतिक अनि सामाजिक चेतना जगाउने कार्य गर्दछ भने घर पनि संस्कार, संस्कृति अनि शिक्षाको पहिलो पाठशाला नै हो। मानिसले जीवनको सुरुवात घरबाट नै गर्छ। शिशु अवस्थादेखि नै बालकले जे देख्छ, जे सुन्छ त्यही सिक्ने गर्दछ। त्यसैले घरलाई जीवनको पहिलो पाठशाला अनि आमा बुबालाई पहिलो शिक्षक भनिन्छ। मन्दिरमा जसरी अध्यात्म र नैतिक आचरणका कुराहरू सिकाइन्छ, घरमा त्योभन्दा बढी व्यवहारिक ज्ञान, संस्कार सिकाइन्छ। नैतिक मूल्य र मान्यता, सत्य बोल्नु, अरूको आधार गर्नु, गुरुजनको सम्मान गर्नु, कसैलाई दुःख नदिनु जस्ता आधारभूत नैतिक शिक्षाहरू पाठशालाभन्दा पहिला बालकले घरमा नै सिक्ने गर्छ। आफ्नो मातृभाषा, संस्कृति, परम्परा र चाडपर्व मनाउने तरिका घरका ज्येष्ठ सदस्यहरूबाटै नयाँ पुस्तामा हस्तान्तरण हुन्छ। अर्को पक्ष छ सामाजिकीकरण, सोसलाइजेसन। समाजमा कसरी घुलमिल हुने, कसरी अरूसँग व्यवहार गर्ने भन्ने कुराको पहिलो अभ्यास घरभित्रैबाट हुन्छ। दाजुभाइ दिदीबहिनी बिचको सम्बन्धले साझेदारी र त्यागको भावनालाई अघि बढाउँदछ।

अर्को पक्ष छ, घरमा आमा बुबा जीवित देवताहरू हुन्। हामी मन्दिर, गुम्बा, मस्जिद, गिर्जामा गएर अदृश्य देख्न नसकिने भगवान्को अघि शिर झुकाउँछौँ, प्रार्थना गर्छौँ, आशीर्वाद माग्छौँ। तर हाम्रै अगाडि रहेका, हामीलाई जन्म दिने, पालन पोषण गर्ने र हाम्रो लागि सर्वस्व त्याग्ने आमा बुबा नै यस धरतीका साक्षात भगवान हुन्। कसैले भनेका छन् ईश्वर सबै ठाउँमा पुग्न सक्दैनन्, त्यसैले उनले आमा अनि बाबा बनाए। आमाको ममता र बुबाको संरक्षण बिना कुनै पनि सन्तानको जीवन सफल बन्न सक्दैन। आमाले आफ्नो गर्भमा 9 महिना राखेर असह्य पीडा सहेर बालकलाई जन्म दिन्छन् अनि आफ्नो 10 धारा दुध खुवाएर हुर्काउँछिन्। बुबाले दिन रात पसिना बगाएर आफ्ना चाहनाहरूलाई थाँती राखेर सन्तानको भविष्य उज्यालो पार्न सङ्घर्ष गर्छन्। त्यसैले शास्त्रमा भनिएको छ, मातृदेव भव पितृदेव भव, अर्थात् माता पिता ईश्वर हुन्। यसैले आफ्नो जीवित माता पिताको सम्मान र सेवा नगर्ने उसले मन्दिरमा गएर गरेको पूजाको कुनै अर्थ रहँदैन। घर रूपी मन्दिरका यी देवताहरूलाई खुसी राख्नु नै संसारको सबैभन्दा ठुलो धर्म हो। एउटा मन्दिर बलि हुनको लागि त्यसको जग बलि हुनुपर्छ, होइन त? घर रूपी मन्दिरको जग भनेको पारस्परिक प्रेम, विश्वास, समझदारी र एकता हो। आजको आधुनिक भौतिकतावादी अनि व्यस्त युगमा मानिसहरू भौतिक सुख सुविधाको पछि कुदिरहेका छन्, जसका कारण संयुक्त परिवारहरू टुक्रिँदै टुक्रिँदै एकल परिवारमा परिणत भएका छन्। एकल भन्दा हामी एकल काँटे पनि बुझ्छौँ। घर मन्दिर होइन, नर्क झैँ अशान्त बनिरहेको छ आज। घरलाई मन्दिर बनाइराख्न परिवारका सदस्यहरू बीच बलियो भावनात्मक सम्बन्ध हुनु जरुरी छ।

0: श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुनिरहनु भएको छ घर नै पहिलो मन्दिर विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ सकुल खवासज्यूले।
1: जब घरमा हजुरबुबा, हजुरआमा, आमा बुबा, काका काकी, फुपू माइजू, छोरा छोरी सँगै बस्छन् नि, तब त्यहाँ एउटा छुट्टै रमाइलो र आत्मीयता हुन्छ। वयोवृद्धहरूको अनुभव र सानाहरूको चञ्चलपनले घरलाई जीवन्त बनाइदिन्छ। सुखमा सँगै हाँस्ने, दुःखमा एकअर्काको आँसु पुछ्ने परिवार नै वास्तवमा ईश्वरको प्रिय वासस्थान हो। जहाँ झगडा, ईर्ष्या, द्वेष र अहंकार हुन्छ नि, त्यो घर मन्दिर नभएर मरुभूमि बन्न पुग्छ। त्यसर्थ घरलाई मन्दिर बनाउन आपसी भाइचारा, क्षमाशीलता आवश्यक बन्दछ। अब घरलाई कसरी मन्दिर बनाउने? घर स्वत मन्दिर बन्दैन। घरलाई मन्दिर बनाउन परिवारको प्रत्येक सदस्यले विशेष भूमिका खेल्नुपर्छ। यसका लागि निम्न कुराहरू ध्यान राख्नुपर्छ। घरलाई मन्दिर बनाउन 5 स्तम्भहरू आवश्यक हुन्छन्। पहिलो अनि मुख्य स्तम्भ हो असल दाम्पत्य बन्धन। मातापिता बीच आपसी विश्वास सर्वोपरि हुन्छ। एकअर्का माझ बुझाबुझ, दुवै माझ अटुट विश्वास अत्यन्तै महत्त्वपूर्ण छ। यहाँ उपयोग हुने मूल्य हो प्रेम। जब यो प्रेम

बन्धन बलियो हुन्छ तब एकअर्कामा नम्र बोली सानादेखि ठुलासम्मको सम्मान अनि हेरचाह र एउटै प्रकारको व्यवहार त्यहाँ हामी देख्छौँ। दोस्रो स्तम्भ हो अधिकार संरचना। परिवारमा प्रत्येक सदस्यको कुनै न कुनै भूमिका हुन अत्यन्तै आवश्यक हुन्छ। कोही पनि विस्थापित र अवहेलित हुनु हुँदैन। विशेष त माता र पिता बीच जिम्मेवारी वहन गर्न हेतु एउटा अलिखित तर स्पष्ट सुझबुझ हुनै पर्छ। त्यहाँ एउटा सन्तुलित अधिकार संरचना हुनुपर्दछ ताकि कसैले पनि म अफालिएको छु, मेरो यहाँ कुनै काम छैन भन्ने सोच्न नपरोस्। अहिले पारिवारिक संरचना बद्लिसकेको छ। महिलाहरूले पनि बाहिर गएर काम गर्छन्, आर्थिक रूपले उहाँहरू स्वतन्त्र छन्। त्यसैले काम गर्न मात्र होइन तर निर्णय लिने कार्यमा पनि सबैले बराबर अधिकार पाउनुपर्ने भएको छ। यहाँ उपयोग गर्नुपर्ने मूल्य हो धर्म अथवा सदाचार। आदर्श घरको निम्ति तेस्रो स्तम्भ हो पारिवारिक समय। एउटा आदर्श परिवारले सँगै बिताउने केही समय छुट्याएकै हुनुपर्छ। भनिन्छ परिवारले तीन कुराहरू सँगै गर्नुपर्छ, भोजन, भजन अनि भ्रमण। जुन परिवार सँगै बसेर प्रार्थना गर्छन् उनीहरूसँगै रहन्छन् सधैँ। अहिले त व्यस्तता यस्तो छ परिवारका सदस्यहरू भेट हुन पनि गाह्रो छ। एउटै घरको छानामुनि बस्छन् तर मानसिक र भावनात्मक रूपले सँगै बस्दैनन्। दिनभरि घटेका घटनाहरूको चर्चा, अनुभवहरूको आदान प्रदान गर्न अनि मनोरञ्जन पाउन हेतु सँगै बसेर समय बिताउनु पर्छ। यहाँ प्रयोग हुने मूल्य हो शान्ति।

आदर्श घरको निम्ति चौथो स्तम्भ हो परिवारका सदस्यहरू बीच अन्तरक्रियाको निम्ति सम्पर्क स्थापना। हामी अरूसित कुन स्तरमा कुरा गर्छौँ? के हामी अरूले भनेको सुन्छौँ अथवा हामी सल्लाह, निर्देशन वा उपदेश मात्र दिइरहन्छौँ? एउटा परिवारका सदस्यहरू बीच सत्य र विश्वासिलो बातचित हुन जरुरी हुन्छ। आजकल छोराछोरीहरू आफ्नो साथीसङ्गी आमा बाबासित लुकाउँछन्। आमाले आफ्नो स्वास्थ्यको समस्या त्यतिन्जेलसम्म भन्दैनन् जबसम्म त्यो ठुलो हुँदैन। बाबु चाहँदैनन् आफ्नो कार्यक्षेत्रको तनाव परिवारमा आओस्, पछि गएर उसको जीवन नै खतरामा पर्ने भएपछि त्यो सबै बाहिर आउँछ। त्यसकारण यसको निम्ति चाहिने मूल्य हो सत्य। परिवारका सदस्यहरू बीच खुल्ला वार्तालाप हुन जरुरी छ। त्यो तब मात्र सम्भव हुन्छ जब सबै हामी सत्यवादी हुन्छौँ। माता पिता एवं छोराछोरी तथा अन्य सदस्यहरू माझ कुनै दूरी हुनुहुँदैन। जसले जे सोच्छ वा अनुभव गर्छ त्यसलाई सही ढङ्गमा इमान्दारितापूर्वक सबै समक्ष राख्न सक्नुपर्छ। आदर्श घरको निम्ति चौथो स्तम्भ हो संयोजन, कनेक्टिभिटी। हामी विभिन्न विचारधारा र मनोवृत्ति

मुक्ति बोकेर बसेका मानव समाजमा बस्छौँ। त्यसैले एउटा आनन्दमय आदर्श घर परिवारका सदस्यहरूको बिचमा सामञ्जस्य हुन अति आवश्यक छ। यसको निम्ति बाँच अनि बाँच्न देऊ भन्ने अवधारणा बनाउनुपर्छ। परनिर्भरता प्रकृतिको नियम हो। हामी एकलकाठी भएर बाँच्नै सक्दैनौँ। सबैसँग सहानुभूति राखिनुपर्छ, सहयोगिता दया हुनुपर्छ। यहाँ उपयोग पनि मानव मूल्य हो, अहिंसा। यसरी पाँच मानव मूल्यहरू सत्य, धर्म, प्रेम, शान्ति र अहिंसाको प्रयोगले एउटा घरलाई मन्दिर बनाउन सकिन्छ। त्यस बेला संसारका सबैभन्दा भव्य मन्दिरहरू घुमेर आएपछि मानिसले जुन परम शान्ति र आत्मिक तृप्ति आफ्नै घरको दैलोभित्र छिरेपछि पाउँछ त्यो अन्त कतै पाइने छैन। घर नै हाम्रो पहिलो मन्दिर हो, जहाँ हामीले जीवनको पहिलो सास फेर्यौँ, हिँड्न सक्यौँ, संस्कार पायौँ अनि मानवताले अगाडि बढ्न सक्यौँ। इँटा र ढुङ्गाको महल मात्र घर होइन, बरु प्रेम, त्याग र समर्पणको सम्मिश्रण नै वास्तविक घर हो। त्यसैले बाहिरको मन्दिरहरूमा ईश्वर खोजी हिँड्नुभन्दा पहिले आफ्नै घरलाई सफा, सुन्दर, शान्त र प्रेममय बनाएर मन्दिर जस्तै पवित्र राख्नुपर्छ। आफ्ना मातापिता र परिवारका सदस्यहरूलाई खुसी राख्न सकेमा घरभित्र नै स्वर्गको अनुभव गर्न सकिन्छ। घररूपी यो पहिलो मन्दिरलाई सधैँ श्रद्धा, भक्ति र प्रेमले सजाइराख्नु नै प्रत्येक मानवको परम कर्तव्य बनेको छ। घरका देवलहरू धर्मको होस्, घरेडी सत्यको, छानो अहिंसाको होस् भने नियमहरूको सिमाना रहोस्। जहाँ शान्ति त्यसभित्र हाँस्छिन्, प्रेमको बासना चारैतिर फैलिन्छन्, घर साँच्चै मन्दिर बन्दछ। धन्यवाद।

0: साथी।
1: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुन्नुभयो घर नै पहिलो मन्दिर विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो मामरिङ निवासी सकुल खवासज्यूले। अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता हजुरहरू, सबैमाथि भगवानको कृपा दृष्टि बनिरहोस् भन्ने कामना सहित आजलाई कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदै अब शुभ प्रभात कार्यक्रममा डल्ले खोर्सानीको खेती सम्बन्धी केही जानकारी दिइरहेका छौं। डल्ले खोर्सानी विशेष गरेर दार्जीलिङ जिल्ला, सिक्किम राज्य एवं उत्तर पूर्वीय पहाड़ी राज्यहरूमा गरिन्छ। यसको खेतीबाट कृषकहरूले राम्रो आय आर्जन गर्न सक्छन्। जलवायु र माटो, डल्ले खोर्सानीको खेती फरवरीदेखि सितम्बर महिनासम्म गरिन्छ। यसको निम्ति दिउँसोको तापमान 26 डिग्री सेल्सियसदेखि 28 डिग्री सेल्सियस अनि रातिको तापमान 16 डिग्री सेल्सियसदेखि 18 डिग्री सेल्सियस हुनपर्छ। माटो हल्का फुरफुराउँदो, पानी नजमिने हुनपर्छ। माटोको पीएच 5.5 लिएर 6.8 हुनपर्छ भने माटोको जाँच गरेर विशेषज्ञहरूको मत अनुसार चुना वा डोलोमाइट प्रयोग गर्नुपर्छ। बियाड, डल्ले खोर्सानीको बियाड दिसम्बरको अन्तिम सातादेखि लिएर फरवरी महिनासम्म राखिन्छ। बिउ छनौट गर्दा आमा बोटको निगरानी गर्नुपर्छ। बोट स्वस्थ र कुनै संक्रामक रोग लागेको हुनु हुँदैन। बियाड सिसा घरभित्र राख्न सके असल हुन्छ। बियाड राख्दा प्रशस्त मात्रामा गाईको पाकेको मल मिसाएर बियाड बनाउनुपर्छ। बियाडलाई फर्मालिनको 40% घोल बनाएर राम्ररी भिजाउनुपर्छ र बोरा वा सोत्तरले छोपिदिनुपर्छ। बिजनको मात्रा 100 देखि 125 ग्राम प्रति एकर। बिउ छर्ने दूरी एक लहरदेखि अर्को लहर 5 देखि 10 सेन्टिमिटरको गहिराई र 2 सेन्टिमिटरको हुनपर्छ। त भर्खरै श्रोताहरूले सुन्नुभयो डल्ले खोर्सानीको खेती सम्बन्धी केही जानकारी।

हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। त श्रोताहरूलाई अघिल्लो क्रममा केही छन् आधुनिक गीतहरू सुनाउँदै आज नेपाली गरगहना विषयमा श्रोताहरूसित केही कुराकानी पनि गर्नेछौँ। त हाम्रा पारम्परिक नेपाली गरगहनाहरू हाम्रो पहिचान र संस्कृतिका अमूल्य धरोहरहरू हुन्। गरगहना मानिसको सौन्दर्य बढाउने वस्तु मात्र होइनन्, हाम्रा पारम्परिक गरगहनाभित्र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको इतिहास, संस्कृति, परम्परा, सिप र भावनाहरू लुकेको छ। हाम्रा गरगहनाहरू हाम्रा लागि केवल आभूषण मात्र होइनन्, ती त हाम्रो गौरव र इतिहासहरू हुन्। पोते तिलहरीको आफ्नै विशेषता अनि सांस्कृतिक महत्व रहिआएको छ भने रातो पोते, सुनको तिलहरी, नौगेडी, चन्द्रहार, जन्तर, ढुङ्ग्री, मुन्द्री, बुलाकी, फुली तथा विभिन्न प्रकारका चुरा र औठीले नेपाली नारीको परम्परागत पहिरनलाई अझ आकर्षक बनाउने गर्दछ। त्यस्ता गरगहनाको स्वरूप, प्रयोग र अर्थ समुदाय, भूगोल र परिवार अनुसार फरक फरक पनि पाइन्छ। साथै हाम्रा पहाडी तथा हिमाली समुदायमा आफ्नै मौलिक गरगहनाको परम्परा रहिआएको छ।

श्रोताहरूले अहिले सुन्नुभयो रोना छेत्रीको स्वरमा लोकगीत, अनि हामी कुराकानी गर्दै थियौँ नेपाली गरगहनाको विशेषता बारेमा। त श्रोताहरू, शिरबन्दी, शिरफुल, बुलाकी, कण्ठहार, माला, सिक्री, बाला, रानी पोते, रानीहार जस्ता आभूषणहरूले विशेष अवसरमा नारीहरूको सुन्दरता र पहिरनलाई पूर्णता दिने गर्छ। यी गरगहनाहरूको सुन्दरता केवल तिनीहरूको चमकमा मात्र छैन, पुरानो तिलहरीमा हजुरआमाको सम्झना, आमाको रातो पोतेमा पारिवारिक विकासको इतिहास, अनि पुस्तक पुस्ताका गरगहनाहरूमा हाम्रो समुदायको कला र सिप सुरक्षित भएको हुन्छ। तर आज आधुनिक फेसनसँगै गरगहनाको शैली परिवर्तन हुँदैछ, यो कुरा स्वाभाविक पनि हो। तर आधुनिकतासँगै आफ्ना मौलिक गरगहनाहरूको ज्ञान र परम्परालाई जोगाउनु आवश्यक छ, किनभने गरगहना हराउनु भनेको त्यससँग जडित एउटा सांस्कृतिक कथा हराउनु हो। हाम्रा पुर्खाहरूले आफ्नो हातको सेप, परिकल्पना र कलात्मकताबाट बनाएका यी नेपाली गरगहनाहरूलाई नयाँ पुस्ताहरूले चिन्ने, बुझ्ने र संरक्षण गर्ने हो भने हाम्रो संस्कृति अझ जीवन्त रहनेछ। अन्तमा नेपाली गरगहनाहरू हाम्रा पुस्तौ पुस्तादेखिको जीवन्त हाम्रो इतिहासहरू हुन्। र अघिल्लो क्रममा यो अर्को गीत प्रस्तुत छ सुचिता सिंह लोहारको स्वरमा।

श्रोताहरु, अहिले समय भयो 7:15 र यो समयसँगै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। र अबको अघिल्लो प्रसारण यात्रामा पनि श्रोताहरूको साथसँगै हामी अघि बढिरहेका छौँ। अघिल्लो प्रस्तुति रहेको छ केही हिन्दी भक्तिगीतहरू। यो पहिलो भक्तिगीत रहेको छ हरिहरनको स्वरमा।

0: यतिन्जेलस्रोत सुन्दै हुनुहुन्थ्यो भक्ति गीतहरू हरिहरनको स्वरमा। अघिल्लो क्रममा अब समय भइरहेको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो राष्ट्रपति भवनमा स्विजरल्याण्डका राष्ट्रपति गी परमेलिनसँग भेट

0: गर्नुभयो र उहाँको सम्मानमा रात्रिभोज आयोजना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले अमेरिकी व्यापारिक नेताहरूसँग भेटघाट गर्नुभयो र भारतमा साझेदारी तथा लगानी प्रवर्धन गर्ने अवसरहरूबारे छलफल गर्नुभयो। भारतले अफगानिस्तानको सार्वभौमिकता, एकता र क्षेत्रीय अखण्डता र अफगान जनताको कल्याणप्रतिको आफ्नो प्रतिबद्धताको समर्थन दोहोऱ्याएको छ। र पुरुष क्रिकेटमा भारत र वेस्ट इन्डिज बीचको 5 म्याचको T20 श्रृङ्खलाको पहिलो म्याच आज लखनऊमा खेलिनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो राष्ट्रपति भवनमा स्विजरल्याण्डका राष्ट्रपति गी पर्मेलिनसित भेट गर्नुभयो र उहाँको सम्मानमा रात्रिभोज आयोजना गर्नुभयो। राष्ट्रपति पर्मेलिनलाई भारतमा स्वागत गर्नुहुँदै राष्ट्रपति मुर्मूले भारत र स्विजरल्याण्डले लोकतन्त्र र कानूनको शासन जस्ता साझा मूल्यमा आधारित न्यानो र सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुभयो। उहाँले दुई देशले व्यापार लगानी विज्ञान प्रवृत्ति र नवप्रवर्तन संस्कृति र जनता जनता सम्पर्क सहित विस्तृत क्षेत्रहरूमा व्यापक सहयोग रहेको बताउनुभयो। राष्ट्रपतिले दुई देशहरू बीचको नियमित उच्च स्तरीय आदान प्रदानले द्विपक्षीय सम्बन्धलाई गति दिएको उल्लेख गर्नुभयो। यसबाहेक राष्ट्रपति मुर्मूले स्विजरल्याण्ड भारतको लागि एक महत्वपूर्ण व्यापार र लगानी साझेदार भएको उल्लेख गर्नुभयो। उहाँले ऐतिहासिक भारत युरोपीय मुक्त व्यापार संघ व्यापार र साझेदारी सम्झौता लागू भएसँगै द्विपक्षीय व्यापार लगानी विस्तार गर्ने अवसरहरू अझ बढी भएको बताउनुभयो। उनीहरूले स्वच्छ र हरियो प्रविधि र कृत्रिम बुद्धिमत्ता जस्ता उदीयमान क्षेत्रहरूमा पनि अवसरहरू अन्वेषण गर्न सक्ने बताए। दुवै नेताले भारत र स्विजरल्याण्ड बीचको घनिष्ठ सहयोगले दुवै देशका जनतालाई ठूलो फाइदा पुर्याउन सक्ने कुरामा सहमति जनाए। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। आकाशवाणी समाचारसँग कुरा गर्नुहुँदै विश्वविद्यालयका उपकुलपति प्रोफेसर मुरली मनोहर पाठकले दीक्षान्त समारोहमा 1300 भन्दा बढी विद्यार्थीहरू उपस्थित हुने बताउनुभयो। उहाँले भन्नुभयो, उपराष्ट्रपतिले उत्कृष्ट शैक्षिक प्रदर्शनका लागि 3 मेधावी विद्यार्थीहरूलाई शंकर दयाल शर्मा पदक प्रदान गर्नुहुनेछ। समारोहमा 240 विद्यार्थीहरूलाई पीएचडी डिग्री प्रदान गरिनेछ, जबकि 2024, 2025 र 2026 तीन शैक्षिक सत्रका 60 विद्यार्थीहरूलाई स्वर्ण पदक प्रदान गरिनेछ।
1: इस दीक्षांत समारोह में वर्ष 2024, 2025 और 2026 इन तीन वर्षों के सर्वश्रेष्ठ तीन विद्यार्थियों को उपराष्ट्रपति के हाथ से गोल्ड मेडल दिलाया जाएगा और प्रत्येक वर्ष में जो नामित मेडल है विभिन्न लोगों के द्वारा स्पॉन्सर्ड है 20-20-20 यानी 60 बच्चों को हम गोल्ड मेडल देंगे, 240 पीएचडी स्कॉलर्स को पीएचडी का सर्टिफिकेट देंगे।
0: वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले अमेरिकी व्यापारिक नेताहरूसँग भेटघाट गर्नुभयो र भारतमा साझेदारी तथा लगानी प्रवर्तन गर्ने अवसरहरूबारे छलफल गर्नुभयो। श्री गोयलले हिजो न्यूयोर्कमा ब्ल्याकस्टोनका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकारी जोनाथन ग्रे, न्यू बर्गर बर्मनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी जर्ज वाकर अनि द एसटी लाउडर कम्पनीजका अध्यक्ष तथा प्रमुख कार्यकारी अध्यक्ष स्टेफेन डे ला फेभरीसँग भेट गर्नुभयो। श्री गोयलले न्यू बर्गर बर्मनका अध्यक्ष तथा प्रमुख कार्यकारी अध्यक्ष जर्ज वाकरसँग बैठक गर्नुभयो। बैठकमा न्यू बर्गर मार्केट्सका ग्लोबल हेड एन्थोनी ट्रुट्रोन, प्रमुख सञ्चालन अधिकारी एन्ड्रियु कोमारोफ र प्रबन्धक निर्देशक जैन नाकी उपस्थित थिए। श्री गोयलले भन्नुभयो, बलियो समष्टिगत आर्थिक आधारभूत कुराहरू र विस्तारित पुँजी बजारहरूको साथ भारतले विश्वव्यापी लगानीकर्ताहरूका लागि महत्वपूर्ण अवसरहरू र दीर्घकालीन मूल्य सिर्जना सम्भावना प्रदान गर्दछ। श्री गोयल G20 व्यापार मन्त्रीहरूको बैठकमा भाग लिन अमेरिकामा हुनुहुन्थ्यो। उहाँले अमेरिकी व्यापारिक नेताहरूलाई पनि भेट्नुभयो र सिकागोमा भारतीय समुदायलाई सम्बोधन गर्नुभयो। भारतले अफगानिस्तानको सार्वभौमिकता, एकता र क्षेत्रीय अखण्डता र अफगान जनताको कल्याणप्रतिको आफ्नो प्रतिबद्धताको समर्थन दोहोऱ्याएको छ। भारतले मस्कोमा रूसद्वारा आयोजित अफगानिस्तान सम्बन्धी 8 मस्को फर्मेट परामर्शमा यो बयान दिएको हो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व रूसका लागि भारतीय राजदूत विनय कुमार र सहसचिव डाक्टर एम सुरेश कुमारले गरेका थिए। बैठकमा रूस, भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरूले भाग लिएका थिए। अफगानिस्तानको प्रतिनिधित्व विदेश मन्त्री अमीर खान मुक्ताकीले गर्नुभएको थियो। बेलारूस र इजिप्ट अतिथिको रूपमा सहभागी थिए।

श्रोताहरू, कहिलेकाहीँ हाम्रो मनले आफूभित्र भइरहेको परिवर्तनको कारण आफैसँग पनि खोज्न थाल्छ। हिजोसम्म सामान्य लागिरहेका कुराहरू संसार आज किन अलि उज्यालो देखिन थाल्यो भनेर प्रश्न गर्छ। आँखामा किन एउटा नयाँ चमक आयो अनि मन किन आफ्नै बाटो बिर्सिएर कतै हराउन थाल्यो। सायद यही अनौठो अनुभूतिको कथा बोकेको यो पहिलो गीत हो, मन कता कता हराउन थाल्यो। मनमा आएको त्यो मिठो हलचललाई शब्दमा उतार्दै रामकृष्ण ढकालको सुमधुर आवाजमा प्रस्तुत हुँदैछ यो गीत। गीतका शब्द दिपु उप्रेतीका छन् भने सङ्गीत रहेको छ दिपु अनि सूरजको।

0: বাড়িতে থেকেই ডেঙ্গি থেকে সম্পূর্ণ সুস্থ হওয়া সম্ভব, তবে বাড়াবাড়ি হলে, যেমন খুব দুর্বলতা, রোগী বসে বা দাঁড়িয়ে থাকতে পারছেন না, একটুতে মাথা ঘুরছে, বারবার বমি হচ্ছে বা পেটের যন্ত্রণা, ছ ঘন্টার
1: श्रोताहरू, गाउँको माटोमा हुर्किएको मनको सरलता र आत्मीयताको स्वाद नै बेग्लै हुन्छ। आफ्नो ठाउँ, आफ्नो घर र आफ्नो गाउँप्रतिको माया बोकेको मनले जब कसैलाई मन पराउँछ त्यसमा कुनै हिसाब किताब नै हुँदैन। मन त आखिर मन नै हो। माया लाउनु भूल होइन, मन पराउनु दोष होइन। कति सरल तर कति गहिरो। कसैलाई मन पराउनु कुनै अपराध होइन, त्यो त मनले स्वाभाविक रूपमा महसुस गर्ने एउटा मात्र भावना हो। यही गाउँलेपनको मिठास, सरल मन र आफ्नोपनको भाव बोकेको अर्को गीत अब सुन्नुहोस्। राजेश पायल राईको स्वरमा कृष्ण बस्नेतको शब्द रहेको छ भने सङ्गीत रहेको छ सुरज अनि दिपुकै।

सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट श्रोताहरूले संगीत प्रवाह कार्यक्रममा आधुनिकहरूको प्रस्तुतिलाई। त श्रोताहरू, कहिले काहीँ जीवनमा यस्तो समय पनि आउँछ जहाँ आँसु झर्न छोड्छ, गुनासो गर्नु मन लाग्दैन अनि शब्दहरूमा पनि मन हुन्छ। बाहिरबाट हेर्दा सबै सामान्य जस्तै देखिए तापनि मनभित्र भने एउटा ठूलो द्वन्द्व चुपचाप चलिरहेको हुन्छ। सायद त्यसै मौनताको आवाज हो नीरव छ मुटु मेरो। पीडा धेरै गहिरेपछि त्यसलाई व्यक्त गर्न शब्दहरू अपुग हुँदो रहेछ। केही गुमाएपछि फेरि गुमाउने डर पनि हराउँदो रहेछ अनि मनले आफ्नै संवेदनालाई बिस्तारै मन बनाउन थाल्दो रहेछ। यही मौन पीडा, थकान र जीवनका भन्न नसकिएका कथाहरूलाई स्वरमा उतार्दै अब प्रस्तुत हुँदैछ यो गीत। दिपु प्रेतीको रचनामा, सरोज र दिपुको सङ्गीत तथा रोशन राजगुरुङको आवाजमा नीरव छ मुटु।

0: श्रोताहरूलाई अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई। अघिल्लो क्रममा अब समय भएको छ समसामूहिक समीक्षाको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ फ्लाई दुबईको उडानमा यात्रीहरूको ज्यान बचाउने क्रममा भारतीय कप्तान स्मित मच्छरले देखाएको साहस र तत्काल निर्णय लिने क्षमताको विश्वभरि प्रशंसा। अनुवादक तथा वाचिका सीमा छेत्री, विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। फ्लाई दुबईको उडान FZ1073मा आकाशमै ककपिटभित्र भएको आक्रमणको सामना गरी त्यसलाई विफल पारेपछि क्याप्टन स्मित मच्छरलाई विश्वभरि नायक अर्थात हिरोको रूपमा सम्मान गरिँदैछ। उनको बहादुरीका लागि सर्वत्र प्रशंसा भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू

एकीयबद्धता जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले क्याप्टन स्मिथ मच्छरले विश्व सामु साहसको उच्चतम उदाहरण प्रस्तुत गरेको बताउनुभयो। आफ्नो ज्यानको पर्वाह नगरी क्याप्टन मच्छरले वीरतापूर्वक लडे र 9/11 जस्तै अर्को आक्रमण हुनबाट रोके। श्री मोदीले भन्नुभयो 140 करोड़ भारतीयहरूले क्याप्टन स्मिथ मच्छरलाई सलाम गर्छन् र उनको सुस्वास्थ्यको कामना गरिरहेका छन्। प्रधानमन्त्री मोदीले शुक्रबार भिडियो कल मार्फत क्याप्टन स्मिथ मच्छरसँग कुराकानी गर्नुभयो। उहाँले क्याप्टनको सुस्वास्थ्य अवस्थाबारे सोध्नुहुँदै कुराकानी सुरु गर्नुभयो। सम्पूर्ण देशले उनको शीघ्र स्वास्थ्य लाभको आफ्नो ज्यानको पर्वाह नगरी क्याप्टन मच्छरले वीरतापूर्वक लडे र 9/11 जस्तै अर्को आक्रमण हुनबाट रोके। श्री मोदीले भन्नुभयो 140 करोड़ भारतीयहरूले क्याप्टन स्मिथ मच्छरलाई सलाम गर्छन् र उनको सुस्वास्थ्यको कामना गरिरहेका छन्। प्रधानमन्त्री मोदीले शुक्रबार भिडियो कल मार्फत क्याप्टन स्मिथ मच्छरसँग कुराकानी गर्नुभयो। उहाँले क्याप्टनको सुस्वास्थ्य अवस्थाबारे सोध्नुहुँदै कुराकानी सुरु गर्नुभयो। सम्पूर्ण देशले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको कुरा आश्वस्त पार्नुभयो। उनले अनेकौं जीवन बचाउन क्षणभरमै महत्वपूर्ण निर्णय लिने पाइलटको साहस, धैर्य र तत्काल निर्णय लिने क्षमताको प्रशंसा गर्नुभयो। जीवन मरणको संघर्ष र गम्भीर चोटपटक रहदा रहदै पनि क्याप्टनले आफ्नो ज्यानभन्दा यात्रीहरूको सुरक्षालाई प्राथमिकता दिए, जसले 140 करोड़ देशवासीको सम्मान बढाएको छ। आज सम्पूर्ण देशले गर्वका साथ भन्न सक्छ कि हामी भारतीयहरू अरूको ज्यान लिने होइन, बरु ज्यान बचाउने मानिसहरू हौं। श्री मोदीले यो पनि जोड्नुभयो। प्रधानमन्त्रीले पाइलटको परिवारका सदस्यहरू भूपेन्द्र भाई, गीता बहिनी र सोनल बहिनीसँग भएको कुराकानीलाई पनि आत्मीयताका साथ स्मरण गर्नुभयो। प्रधानमन्त्रीले गीता बहिनीको प्रशंसा गर्नुहुँदै भन्नुभयो, उहाँले आफ्नो छोरामा गहिरो सांस्कृतिक मूल्य मान्यताहरू सार्नु भएको छ। उहाँले गीता बहिनीले भगवत गीताका शिक्षाहरूलाई पूर्ण रूपमा आत्मसात गरी जीवनमा उतारेको कुरा पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले क्याप्टन स्मिथको कुरा ध्यानपूर्वक सुन्नुभयो। क्याप्टनले उहाँलाई आफ्नो सबैभन्दा ठूलो आदर्श मान्दै 17 वर्षको उडान अनुभवले कसरी विमान तल खस्दैछ भन्ने कुरा महसुस गर्न मदत गरियो भन्ने बारे बताउनुभयो। उहाँले गम्भीर रूपमा च्यापिएको र घाइते भएको अवस्थामा पनि यात्रीहरूलाई मर्न नदिने दृढ संकल्पको साथ दैलो खोल्न अन्तिम प्रयास गर्दाको त्यो भयावह क्षणको वर्णन गरेको सुन्नुभयो। बाँच्नका लागि संघर्ष गरिरहँदा हनुमान चालिसाको पाठ गरेर आध्यात्मिक शक्ति प्राप्त गरेकोमा उहाँले क्याप्टनको निकै प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रभरि देखिएको व्यापक भावनात्मक एकीयबद्धतामाथि प्रकाश पार्दै सावरकुण्डलादेखि बाधवानसम्म पाइलटको दीर्घायुको लागि विशेष प्रार्थना र आरती भइरहेको कुरा उल्लेख गर्नुभयो। उहाँले निको हुने प्रक्रियालाई धैर्यपूर्ण यात्राको रूपमा लिने क्याप्टनको संकल्पको प्रशंसा गर्नुभयो र भारतीय संस्कृतिसँग जोड लिनका लागि पाइलटले आफ्ना 2 वर्षीय छोरासँगै दैनिक हनुमान चालिसा पाठ गर्ने गरेको कुरा सुन्दा खुशी व्यक्त गर्नुभयो। बुधबार भएको उक्त घटनामा गम्भीर घाइते भएका 38 वर्षीय क्याप्टन मच्छरको

यतिन्जेल प्रस्तुत थियो सामूहिक समीक्षा र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम संस्कृत औ त्यसपछि क्रमशः हिन्दीमा प्रथम हिन्दी औ त्यसपछि क्रमशः अङ्ग्रेजीमा समाचार सुनाउने अनि समाचारपछि 8:30 रङ बिरङको संसार कार्यक्रम लिएर श्रोताहरूसित फेरि हामी भेट्ने नै छौं।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौं।

जीवनले सबैलाई उपहार दिन्छ, कहिलेकाहीँ त्यही उपहारले आँसुको रूप लिन्छ। झिलिमिली पर्दामा एक अधुरो सपना, एक यस्तो अद्भुत मुस्कान जसले हाँसेर सारा संसार नै जितिन्। तर आफू भित्र भित्रै कैयौं आँसुहरू लुकाइन्। उनी थिइन् सुन्दरताकी प्रतिमूर्ति मधु बाला, नियतिको कठोर परीक्षाले थिचिएकी एक महान नायिका। आउनु श्रोता, रङ बिरङको संसारको आजको अङ्कमा यिनै अद्भुत सुन्दरी मधु बालाका जीवनका कैयौं नछुपेका पाटहरू

रङ्गहरूलाई नियाल्ने प्रयास गरौँ। जुन रङ्गहरू पर्दामा त धेरै चम्किए तर मनभित्र भने गहिरो चोट र घाउहरू थिए। मधुबाला एक जादुई मुस्कान, एक रहस्य, एक अमर कथा। नमस्कार, म इशारा रङ बिरङको संसारको आजको अङ्कमा हजुरहरूलाई स्वागत जनाउँदछु। आजको रोचक रङ्गीन कथा समर्पित छ तिनै अत्यन्तै सुन्दरी अभिनेत्रीलाई जसले विश्व पटलमा भारतीय सिनेमाको परिदृश्य परिवर्तन गरिन्। मधुबालाको जन्म 14 फरवरी 1933 भ्यालेन्टाइन्स डेकै दिनमा दिल्लीमा भएको थियो। उनको वास्तविक नाम बेगम मुमताज जहाँ देहलवी थियो। सानो छँदा मुमताज जहाँले आकाशवाणी दिल्लीबाट नानीहरूका निम्ति प्रसारण हुने कार्यक्रम निशाना और श्रृङ्गारमा कार्यक्रम प्रस्तुत गर्ने मौका पाइन्, जुन कार्यक्रम त्यस ताकका चर्चित संगीतकार खुर्शीद अनवरले प्रस्तुत गर्थे। सानैदेखिको मुमताज जहाँको रूप रङ्ग देखेर सबैजना दङ्ग पर्थे। त्यसै समय संगीतकार मदन मोहनका पिता रायबहादुर चुन्नीलाल दिल्ली आकाशवाणी आएका थिए। नानीहरूको कार्यक्रममा मुमताज जहाँलाई देख्ने बित्तिकै चुन्नीलाल अत्यन्तै प्रभावित भएका थिए। उनले बम्बे टकिजका मालिक देविका रानीलाई ती नानी मुमताज जहाँसित भेट गराए। भनिन्छ त्यस ताकका प्रख्यात नायिका औ बम्बे टकिजका मालिक देविका रानीले मुमताजलाई देखेर हुरुक्कै भएकी थिइन्। गरिबीले चारैतिरबाट घेरिरहेकै समय केही आर्थिक सहायता हुन्छ कि भनेर आकाशवाणी दिल्लीमा सानो कार्यक्रम प्रस्तुत गर्न भनी आएकी त्यो सानी नानी मुमताज जहाँलाई के थाहा थियो र एक दिन उनलाई भेनस अफ इन्डियन सिनेमा भनिनेछ। मधुबालाको मुस्कानमा यस्तो एउटा जादु थियो, त्यो मुस्कान कुनै पनि धन सम्पत्तिले किन्न सकिँदैन थियो। पर्दामा उनी मुस्काउँदा त्यो मुस्कानले पुरै पर्दामा उज्यालो ज्योति छाउँथ्यो। उनको जादु भारतीय सिनेमामा मात्र होइन सारा विश्वमा छायो।

हलिउडका एक प्रतिष्ठित पत्रिका थिएटर आर्ट्स म्यागजिनले 1952 द बिगेस्ट स्टार इन द वर्ल्ड एन्ड सी इज नट इन ब्रेभरली हिल्स हर नेम इज मधुबाला भन्ने लेख प्रकाशित गर्यो। त्यसै लेखमा उनलाई सुन्दरता र मुस्कानको अनुपम संगम मिलियन डलर स्माइल भन्ने उपमा पनि दिइएको थियो। हिन्दी सिनेमाको क्षेत्रमा 40 दशकमा साँच्चै एक यस्ती अप्सरा अभिनेत्री आइन् जसलाई सुन्दरता की देवी भनियो भने पनि गल्ती हुने छैन। सुन्दरताले पनि मधुबालालाई निहालेर घण्टौसम्म हेर्ने गर्थे। मानिसहरूको नजर उनीमाथि पर्यो भने नजर हट्ने त कुरै आउँदैन थियो। त्यस्ता उपमाहरू मधुबालाको व्यक्तित्व सुन्दरता र आत्माको उज्यालो पनालाई सम्मान स्वरूप दिएको थियो। आज पनि जब कुनै सुन्दरीको मुस्कानको चर्चा हुन्छ मधुबालाको जादु मुस्कानको कुरा अवश्य आउँछ। उनलाई द ब्राइड अफ इन्डियन सिनेमा इन्डियन मार्लिन मोन्रो जस्ता थुप्रै उपनामहरू प्राप्त भएको थियो। कहिलेकाहीँ गार्बो अफ इन्डियन सिनेमा भनेर पनि भनिन्थ्यो। गार्बो स्वेडिस फिल्म स्टार थिइन्। उनको पुरा नाम ग्रेटा गार्बो थियो जो स्वेडेनकी अत्यन्तै सुन्दरी र विश्वविख्यात अभिनेत्री थिइन्। गार्बोसित मधुबालाको जीवन शैली र घटनाहरू पनि मिल्दो जुल्दो थियो। क्यामेरा अगाडि स्वाभाविक रूपमा चम्कने र जादुई मुस्कानको साथमा उत्कृष्ट अभिनय क्षमता मधुबालाको विशेषता नै थियो। पर्दामा खुलेर आए तापनि व्यक्तिगत रूपमा भने सदैव एकान्त प्रिय मधुबालाको जीवन पनि रहस्य र रोमान्सले भरिएको थियो। प्रख्यात अभिनेता सम्मी कपूरले रेलका डिब्बा फिल्मको सेटमा जब पहिलो चोटि मधुबालालाई भेटेका थिए तब उनले आफ्नो डायलगहरू सबै बिर्सिएका थिए। दियो आनन्द आफ्नो आत्मकथामा लेख्छन्, मधुबालाको मुहार सदैव बिहानीको ओस जस्तै खिलिरहेको हुन्थ्यो। उनको व्यक्तित्वको सबैभन्दा उत्तम उत्कृष्ट कुरा भनेकै उनको हँसिलो मुस्कान थियो। 3 ओस्कार विजेता बनेका फ्रैंक काप्रा अन्तर्राष्ट्रिय फिल्म समारोहमा भाग लिन भनी मुम्बई आएका बेला

मुभी टाइम्स पत्रिकामा मधुबालाका फोटो देख्ने बित्तिकै खुरुकै भएर उनलाई हलिउडमा लाने प्रस्ताव राखेका थिए। ताज होटलमा मिटिङ तय भयो, तर मधुबालाका पिता अताउल्ला खानले यो कुरामा रति भर चासो देखाएनन्। उनले भने, मेरो छोरीलाई काटा चम्ची चलाउन आउँदैन। धेरै खुबी र सुन्दरता भएकी मधुबालाको कमी भनेकै आफ्ना पिताका हरेक कुराहरू स्वीकार्नु थियो। अभिनेता दिलीप कुमार र मधुबाला बीचको प्रेम कथा सम्भवत भारतीय फिल्म इतिहासको सबैभन्दा चर्चित अनि दुःख प्रेम कथा मध्ये एक हो। 1944 पहिलो पल्ट यी दुईको भेट तराना फिल्मको सेटमा भएको थियो। दिलीप कुमारले मधुबालालाई देख्ने बित्तिकै आफ्नो मन र मुटु नै दिएका थिए। प्रेम सम्बन्ध गहिरो भएपछि विवाहको योजना समेत बनाइसकेका, तर मधुबालाका पिताको अत्यन्तै कठोर र सुरक्षात्मक स्वभाव यी दुईको विवाहको बीच बाधक बन्यो। नयाँ दौर फिल्मको सुटिङ भइरहेकै समयमा विवाद यतिसम्म बढ्यो, मधुबालाका पिता अताउल्ला खानले दिलीप कुमार माथि कोर्टमा मुद्दा हाले। कोर्टमा दिलीप कुमारले मधुबालाको पक्षमा बयान नदिएपछि उनीहरूको सम्बन्ध अन्तत छुटेर टुटेर अलग हुन कर लाग्यो। भनिन्छ, जीवनभर यी दुईले एका अर्कालाई बिर्सन सकेन। दिलीप कुमारले आफ्नो आत्मकथामा लेखेका छन्, एक अत्यन्तै सुन्दरी आकर्षक अभिनेत्री मधुबाला, जसलाई मैले प्रेम गरेको थिएँ।

अभिनयको शिखरमा पुगिसकेकी मधुबालाको प्रेम कथा भने जहाँबाट सुरु भयो त्यही नै रोकियो। प्रेममा चोट पाएर घायल भएकी मधुबालाको जीवनको दोस्रो सम्बन्ध किशोर कुमारसित जोडिन पुग्यो। किशोर कुमार अघिबाटै विवाहित थिए। 1958 चल्तीका नाम गाडी फिल्मको सेटमा दुखी मधुबालालाई हास्य स्वभाव भएका किशोर कुमारले खुबै हँसाएका थिए र मधुबालाले आफ्ना दुःखहरू केही हदसम्म बिर्सिएकी थिइन्।

किशोर कुमार र मधुबालाले विवाह गर्ने निश्चय गरे। विवाहपछि केही समय सँगै बसेपछि मधुबाला गम्भीर मुटु रोगले ग्रस्त भइन्। यो रोगको बारेमा किशोर कुमारलाई अघिबाट नै थाहा थियो। मधुबालाको बिग्रन्दो स्वास्थ्य र किशोर कुमारको कार्य व्यस्तताले यी दुई बीचको सम्बन्धमा पनि फाटो आउन थाल्यो। भनिन्छ, किशोर कुमार सँगको प्रेम क्षणिक आकर्षण मात्र थियो। यी दुवै सम्बन्धहरू मधुबालाका जीवनका दुई भिन्न भिन्दै अध्यायहरू थियो। एक भावना त्मक र अर्को यथार्थ परक। सुन्दर फूल जस्तो उनको जीवन चाँडै ओइलायो, तर सुगन्ध सदैव फैलिरह्यो। मधुबालाले अभिनय गरेका चर्चित फिल्महरू वसन्त, नीलकमल, लाल दुपट्टा, महल, दुलारी, बेकसुर, तराना, बादल, शङ्दिल, अमर, मिस्टर एन्ड मिसेस, गेटवे अफ इन्डिया, हाउडा ब्रिज, चल्ती का नाम गाडी, फागुन, कल हमारा है, इंसान जाग उठा, मुगल-ए-आजम, झुमरो आदि। मुगल-ए-आजम फिल्मको अनारकली भूमिका मधुबाला

लागि केवल एक नायिकाको भूमिका मात्र नभएर वास्तविक जीवन जस्तै पीडादायी बन्यो। मधुबालाको स्वास्थ्य कमजोर भइरहेको बेलामा पनि उनले यस्तो गाह्रो भूमिका निभाइन्। भारी पोशाक, सीमित आराम, तरै पनि उनको मुहारमा थियो मिलियन डलर स्माइल। फिल्ममा दिलीप कुमार र मधुबालाको प्रेम अमर भए तापनि पर्दा पछाडि यो उनीहरूको निम्ति अन्तिम भेट थियो। मुगले आजम फिल्ममा मधुबालाले नारी शक्तिको, प्रेमको, बलिदानको र कलाको उच्चतर श्रेष्ठता देखाए। फिल्मको अनारकली पात्र भारतीय सिनेमाको इतिहासमा स्वर्ण अक्षरमा अंकित भएको पात्र हो। मधुबाला जस्ता अनुपम सुन्दरता, अपार प्रतिभा र दुखद जीवन यात्रा बोकेको पात्रको कहानीबाट हामीले यो कुरा बुझ्नु पर्नेछ श्रोता, सौन्दर्य, प्रसिद्धि र प्रेम यी सबै कुराहरू क्षणिक छन्, तर कलाको अमरता बाँचिरहन्छ जसले सबै थोक गुमाएर पनि हाँस्दै अभिनय गरिन्। मधुबाला एउटा नाम, मुस्कान एउटा कथा जुन कहिले पनि बिर्सन सक्दैनौ। जीवनको रङ्गमञ्चमा सबै पात्रहरू आउँछन् र एक दिन जान्छन्। न सुन्दरता स्थायी छन् न प्रसिद्धि। सुन्दरता क्षणिक हो भने स्मृति स्थायी हो र भनिन्छ जीवन एउटा सुन्दर सपना हो जुन कहिले मुस्कानमा फुल्छ कहिले आँसुमा पोखिन्छ। मधुबाला त्यो सपना थिइन्। मधुबाला त्यो सपना थिइन् जसलाई हामीले नपाए तापनि कदापि भुल्न सक्दैनौ। सबै कुराहरू समयमा चम्कन्छ र समयमा फिका हुन्छ, तर साँचो प्रेम र आत्माको चमक कहिले मर्दैन। मधुबालाको मुस्कान त्यो अमर झजलको बनेर बाँचिरहनेछ। साँच्चै श्रोता, यो संसारमा कुनै कुरा पनि स्थायी छैन। सुखमा नमातिनु औ दुःखमा नआतिनु नै सरल र सुन्दर जीवनको साँचो अर्थ हो। हवस् त श्रोता साथीहरू, रङ बिरङको संसारको आजको अङ्कबाट म इशारा लगायत प्रस्तोता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। नमस्ते।

श्रोताहरू, अबको क्रममा हामी फेरि जुडिरहेका छौँ आकाशवाणी खरसाङको प्रसारण सेवासँग। एफएम 103.5 मेगाहर्ज साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युजन एआईआर मोबाइल एप लगायत प्रसार भारतीको ओटिटी वेब्सको माध्यमबाट।

अनि अघिल्लो क्रममा अब श्रोता समय भइसकेको छ आजको योजनाको अनि आजको योजनाको विषय रहेको छ सेवा संकल्प अभियान श्रृङ्खला अन्तर्गत भोकल फर लोकल। त श्रोताहरूलाई भोकल फर लोकल विषयमा हामी केही कुराकानी गर्ने नै छौँ र यसको साथमा फिल्मी गीतहरू सुनाएर केही क्षण मनोरञ्जन पनि गराउनेछौँ र जुडिरहनुहोला आकाशवाणी खरसाङको प्रसारण सेवासँग। अब लागौँ सेवा संकल्प अभियानतर्फ। सेवाको भावना, जिम्मेवारीको बोध, समाजप्रतिको सकारात्मक योगदानको एउटा सुन्दर संकल्प हो। सेवा भनेको अरूलाई सहयोग गर्नु मात्र होइन, आफ्नो समाज, आफ्नो समुदाय र आफ्नो देशको हितमा आफूले गर्नु सक्ने सकारात्मक कार्य गर्नु हो। यही सेवाको भावनालाई आत्मसात गर्दै आज हामी पनि जुडिरहेका छौँ एउटा महत्त्वपूर्ण अभियानसँग, भोकल फर लोकल, अर्थात् स्थानीयहरूका लागि आवाज अथवा स्थानीय उत्पादनहरूलाई प्रमुखता दिनु। हामीले प्रयोग गर्ने हरेक स्थानीय वस्तु पछाडि कुनै किसानको मेहनत, कुनै कारिगरहरूको सिप, कुनै उद्यमीको सपना र कुनै परिवारको आशा जोडिएको हुन्छ। त्यसैले स्थानीय उत्पादन रोज्नु भनेको सामान किन्नु मात्र नभई आफ्नो समुदायको परिश्रमलाई सम्मान र समर्थन गर्नु हो। हाम्रो गाउँ, हाम्रो ठाउँमा उत्पादन भएका वस्तुहरूलाई प्राथमिकता दिँदा स्थानीय व्यवसायहरू फस्ट आउँछन्, रोजगारीहरूका अवसर सृजना हुन्छन् र आर्थिक गतिविधि आफ्नै समुदायभित्र बढेर जानेछ। यो सँगै हाम्रा परम्परागत सेप, कला, संस्कृति र मौलिक पहिचानको संरक्षणमा पनि ठूलो सहयोग पुग्नेछ। भोकल फर लोकलले हामीलाई स्थानीय उत्पादन प्रयोग गर्न मात्र होइन, त्यसको बारेमा जानकारी प्राप्त गरिवरि अरूलाई पनि स्थानीय उत्पादन रोज्नप्रति प्रेरित गर्न आह्वान गर्छ। स्थानीय उत्पादनको प्रशंसा गरौँ, त्यसबारेमा अन्यलाई पनि जानकारी दिउँ र सम्भव भएमा प्राथमिकता दिउँ। हाम्रो एउटा सानो कदमले पनि कुनै किसानको आमदामी बढेर जानेछ, कसै कारिगरको सिपलाई निरन्तरता मिल्नेछ र ससानो उद्यमीहरूको सपना साकार हुनेछ। आउनु श्रोता, सेवा संकल्प अभियानलाई एउटा अभियानमा मात्र सीमित नराखौँ, आफ्नो व्यवहारको हिस्सा बनाऊ, आत्मनिर्भर तथा समृद्ध समाज निर्माणमा आफ्नो योगदान पुर्याउँ। स्थानीयलाई रोजौँ, स्थानीयका लागि बोलौँ र स्थानीयको समृद्धको आवाज बनाऊ। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो सेवा संकल्प योजना श्रृङ्खलामा भोकल फर लोकल योजना बारेमा केही जानकारी।

श्रोताहरूले कार्यक्रमको यो पहिलो गीत सुन्नुभयो। कलाकार फिल्मबाट किशोर कुमारको आवाजमा भने अघिल्लो गीत पनि किशोर कुमारकै आवाजमा लिएका छौँ। अगर तुम ना होते फिल्मबाट सुनिरहनुहोस्, जुडिरहनुहोस् आकाश पनि खरसाङ एफएम 103.5 मेगा हर्ज।

0: अब समय भएको छ बिहान 9 बजेको मुख्य समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् बिहान 9 बजेको प्रमुख समाचार। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनमको हिन्दुस्तान सिपयार्ड लिमिटेडमा फ्लिट सपोर्ट सिप 1 को सुरुवात गर्नुहुनेछ र फ्लिट सपोर्ट सिप 5 को शिलान्यास गर्नुहुनेछ। संयुक्त राष्ट्रसङ्घका महासचिव अन्तोनियो गुतरसले सुरक्षा परिषदका सदस्य राष्ट्रहरूलाई सुधारहरू अगाडि बढाउन आग्रह गर्नुभएको छ। महासचिवको उपप्रवक्ता फरहान हकले गुतरसले सदस्य राष्ट्रहरूलाई रोकिएको सुधार प्रक्रियालाई अगाडि बढाउन पनि आग्रह गरेको बताउनुभयो। तमिलनाडु, पुडुचेरी र पश्चिम बंगालका 5 विधानसभा सीट र आसामको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान शुरू भएको छ। पश्चिम बंगालको नन्दीग्राम र रेजीनगर विधानसभा सीटमा मतदान भइरहेको छ। मतदान आज बिहान 7 बजेदेखि शुरू भएको छ र साँझ 6 बजेसम्म जारी रहनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिवका लागि उडेको फ्लाइट दुबई

को उडानमा भएको आतंकवादी हमलामा इरान जिम्मेवार रहेको व्यक्तिगत रूपमा विश्वास गर्ने बताउनु भएको छ। बुखारेस्ट स्थित भारतीय दूतावासले वाणिज्यिक पोत एमभी रायट मामादोबमा सवार सबै तीन भारतीय नागरिक सुरक्षित रहेको बताएको छ। ब्ल्याक सीमा जहाजमा भएको आक्रमणमा दुई विदेशी नागरिकको मृत्यु भएको बताइएको छ। संसदमा दुई आपतकालीन आवास विधेयकहरू अस्वीकृत भएपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले 29 नोभेम्बरमा समय पूर्व आम चुनावको घोषणा गर्नुभएको छ। भारतले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा उरुग्वेको सामना गर्नेछ। यो म्याचमा सल्ट लेक स्थित युवा भारती क्रिङ्गनमा खेलिनेछ। जापान ओपन टेनिसको पुरुष सिङ्गल्सको फाइनलमा आज स्पेनका कार्लोस अल्कारासले जेरी लेहेकाको सामना गर्नेछन्। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9:25 सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरू, आज हो 6 तारिक अक्टोबर। हिन्दी चलचित्रका सदाबहार अभिनेता विनोद खन्नाको जन्मदिन। आफ्नो आकर्षक व्यक्तित्व, प्रभावशाली अभिनय र पर्दामा देखिने विशिष्ट उपस्थितिका कारण विनोद खन्ना हिन्दी सिनेमाका सबैभन्दा ह्यान्डसम र लोकप्रिय अभिनेता मध्ये एकका रूपमा आज पनि स्मरण गरिन्छ। विनोद खन्नाले लामो चलचित्र यात्रामा अनेकौं फरक भूमिका मार्फत हिन्दी चलचित्रलाई महत्वपूर्ण भूमिका अथवा योगदान दिनुभएको छ। अभिनयसँगै उहाँको जीवन यात्रामा पनि उत्तिकै रोचक मोडहरू रहेको थियो। चलचित्रको चम्किलो संसारदेखि आध्यात्मिक यात्रासम्म र त्यसपछि फेरि चलचित्र क्षेत्रमा उहाँको पुनरागमन भएको थियो। आज उहाँको जन्मदिनको अवसरमा विनोद खन्नाद्वारा अभिनीत दुई चलचित्रका गीतहरू इम्तिहान र लहु के दो रङका केही लोकप्रिय गीतहरू श्रोताहरूलाई सुनाउन लागिरहेका छौं।

6 तारीक अक्टोबरमा जन्मिनु भएका विनोद खन्नाले हिन्दी चलचित्रमा आफ्नो अलग पहिचान बनाउँदै शुरूवाती दिनमा भने केही खलनायक तथा सहायकको भूमिकामा देखिनु भएको थियो र पछिबाट प्रमुख नायकको रूपमा स्थापित भए र 1970 को दशकमा आफ्नो अभिनय तथा व्यक्तित्वले दर्शकहरूको मन जिते। अब कुरा गरौं भर्खरै प्रस्तुत इम्तिहान फिल्मको बारेमा। सन् 1974 आएको यो इम्तिहान चलचित्रमा विनोद खन्नाले प्रमोद शर्मा नामक आदर्शवादी कलेज प्राध्यापकको भूमिका निर्वाह गरेका थिए। एउटा शिक्षकले अनुशासनहीन विद्यार्थीलाई सही बाटोतर्फ ल्याउन गरेको प्रयास चलचित्रको मुख्य कथा मध्ये एक थियो।

प्रीतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो। आज विनोद खन्नाको जन्म जयन्तीको अवसरमा विनोद खन्नाद्वारा अभिनीत दुई फिल्महरू इम्तिहान अनि लहु के दोरङ फिल्मको गीत र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचारको।

0: स्थल निर्माण गर्ने विषय सामेल छ। उहाँले कलाईकुण्डमा 2700 मिटर भन्दा लामो धावन मार्ग निर्माण गरिने बताउनुभयो। बागडोग्रामा पनि एउटा नयाँ टर्मिनल निर्माण गरिनेछ। श्री नायडूले देशमा विमानस्थलहरूको संख्या 1,686 पुगेको बताउनुभयो। उहाँले संशोधित उडान योजना अन्तर्गत आगामी 10 वर्षमा 100 थप विमानस्थलहरूको योजना रहेको बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, केन्द्र सरकारलाई कोलकाताबाट युरोपेली सहरहरूमा सिधा उडान सुरु गर्न र अण्डलबाट प्रमुख गन्तव्यहरूमा पहुँच विस्तार गर्न पनि आग्रह गरिएको छ। उहाँले अयोध्या, तिरुपति र अमृतसरमा सिधा उडानहरू स्थापना गर्न पनि माग गर्नुभयो। श्री अधिकारीले कल्याणीमा लगभग 2000 एकड जमिनमा कोलकाताको लागि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु भएको बताउनुभयो। उहाँले नयाँ विमानस्थलहरूले कृषि, पर्यटन, उद्योग, लगानी, रोजगारी र क्षेत्रीय पहुँचलाई बढावा दिनेछन्। सुकना आर्मी इन्टेलिजेन्स र मतिगढा थान्य पुलिसले हिजो संयुक्त अभियान चलाएर सिसाबारी क्षेत्रको एक घरबाट सञ्चालित नक्कली आधार बनाउने केन्द्रको पर्दाफास गरेको छ। पुलिसले नक्कली आधार कार्ड लिनका लागि दुई बङ्गलादेशी नागरिक सुशील राय र लिटु महन्तोलाई पक्राउ पनि गर्यो। नक्कली आधार केन्द्र चलाउने रिपन राईको श्रीमती पवित्रा राईलाई पनि पक्राउ गरिएको छ। केन्द्रका सञ्चालक रिपन राय फरार रहेको बताइएको छ। पुलिस अनुसार रिपन राईले पैसाको लागि भारतमा अवैध रूपमा बसोबास गर्ने बङ्गलादेशी नागरिकहरूको लागि आधार कार्ड र अन्य कागजातहरू तयार गर्ने काम गरिरहेका थिए। दार्जिलिङका विधायक नोमन राईले हिजो नर्थ पोइन्ट स्कुल मैदानमा 7 अक्टोबरको दिन हुन गइरहेको गोर्खा जनमुक्ति मोर्चाको 20 औं स्थापना दिवस समारोहको तयारीको जायजा लिनुभयो। व्यवस्थापनको स्थलगत निरीक्षण गर्न पुलिस अधीक्षक श्रीकान्त जगन्नाथ, अतिरिक्त पुलिस अधीक्षक रविराज अवस्थी, ट्राफिक डिएसपी, जिटिएका प्रमुख सचिव स्मृति रञ्जन महन्ती तथा दार्जिलिङका जिल्ला अधिकारी हरिशंकर पानीकर पनि उपस्थित थिए। उहाँहरूले पनि कार्यक्रमबारे र व्यवस्था सम्बन्धित समस्त तयारी र जानकारीहरूको समीक्षा गर्नुभयो। दार्जिलिङ नगरपालिकाको सहकार्यमा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिका सदस्यहरू तथा जिल्ला महिला मोर्चा र युवा मोर्चाको आयोजनामा हिजो रक्तदान शिविर आयोजित गरियो। एक महिनासम्म सञ्चालित भइरहेको सेवा संकल्प अभियान अन्तर्गत यो रक्तदान शिविर लगाइएको हो। यसमा 40 भन्दा बढी कर्मीहरू र गैर सरकारी संस्थाका मानिसहरूले रक्तदान गरे। अहिलेलाई समाचार पूरा भयो। आगामी मुख्य समाचार लिएर पुनः 10 बजी उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: प्रस्तुत छ विशेष रूपक स्वच्छ भारत अभियान, आलेख विमल राई।

0: सामान्य रूपले आफू सफासुग्घर बस्नु अनि त्यसै अनुरूपले आफू वरिपरिका वातावरण र परिवेशलाई पनि सफा र स्वस्थ राख्ने कुरा पनि देशकै प्रधानमन्त्रीले कर लगाएर भन्नुपर्छ भने त्यो देशका नागरिकको मानसिक शारीरिक अवस्था कस्तो होला भन्ने विवादित प्रश्न जाग्छ। तर वास्तविकता भने लुकाएर हुँदैन। सर्वभारतीय स्तरबाटै प्रधानमन्त्री नरेन्द्र मोदीले जन आह्वान गरेर सुरुवात भएको स्वच्छ भारत अभियानमा देशका सम्पूर्ण राज्यहरूले के कस्ता नीति निर्धारण गरिरहेका छन्, यो अपेक्षित प्रश्नले उठाएको उत्तरमा भनेको जस्तो गरी जागरणमूलक ढङ्गले अनि द्रुत गतिमा कार्यकर पदक्षेपहरू देखिनु परेको छ।
1: राष्ट्रिय सञ्चार माध्यमहरूले नै कभर गरिरहेका सफाई अभियानका कार्यक्रमहरूमा पनि कतिपय सेलिब्रिटीहरू अनि दिल्ली र मुम्बई जस्ता महानगरहरूका केही पाटाहरूमा नै केन्द्रित देखिन्छ स्वच्छ भारत अभियान। हरेक राज्य अनि ग्राम खण्डहरूबाट पनि यो अभियानमा जनसाधारणको सहभागिता जुट्नुपर्छ भन्ने प्रधानमन्त्री मोदीको आह्वान भए तापनि यसलाई आधिकारिक भन्दा बेसी राजनैतिक चर्तिकाला मात्रै मान्नेहरूले गर्दा पनि देशका धेरैवटा राज्यहरूमा स्वच्छ भारत अभियानको सकारात्मक पहल देखिन ढिल्याइ भइरहेको छ।
0: स्वच्छ भारत अभियानको जोडतोडमा गान्धी दर्शन र मोदी आह्वान जोडिएको दावी गरिए तापनि यो सफाई र स्वास्थ्य अभियानको आह्वान हरेक व्यक्ति विशेषसित जोडिएको प्राथमिक आवश्यकता र सर्वोपरि विषय हो, जसलाई कसैको कराकरले होइन तर स्वस्थ संस्कार र संस्कृतिको रूपमा मानिलिएकै कारण विदेशतिर सफाईमाथि ऐन विधान र हरेक व्यक्ति जागरूक साथै संलग्न हुनै परेको छ। तर भारतमा त्यसको ठिक विपरीत पाइन्छ, जसले स्वच्छ भारत अभियानलाई हरेक मोडमा नकारात्मक चुनौती दिइरहेको छ भन्छन् अनुभवी व्यक्तिहरू। तथापि हाल चलिरहेको सफाई अभियानले स्थानीय तौरले केही न केही सकारात्मक परिवर्तन देखिने सम्भावना रहेको धेरैले बताइरहेका छन्।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले अति सामान्य तर देशभित्रका सहर, बजार, नगर, महानगर अनि गाउँठाउँहरूमा देखिँदै गरिएका हानिकारक मैला धैलाबाट भइरहेका दुर्गन्ध अनि त्यसबाट हुने गरेका क्षय क्षतिबारे जनचेतनाको आह्वान गर्दै राष्ट्रिय घोषणासहित स्वच्छ भारत अभियानको आरम्भ गरे। गान्धीवादी दर्शनलाई आम जनतामा सुझाउने उद्देश्य राखेर प्रधानमन्त्री स्वयंले झाडुले कसिङ्गर बढारेर आरम्भ गरेको यो सामाजिक सरोकारका कार्यलाई अब भावनावाद र झोकाझोकमा मात्र होइन तर व्यावहारिक अग्रता दिनुपर्छ भन्ने निर्मल भारत अभियानका कार्यकर्ताहरूले बताइरहेका छन्।
0: यसैमाथि अतिरिक्त जिल्ला शासक यु स्वरूप आइएएस यसो भन्नुहुन्छ।
2: To further Swachh Bharat Yojana, our Honorable CM has announced the Clean and Green Darjeeling. In hills, we are implementing this Clean and Green Darjeeling along with GTA. In Clean and Green Darjeeling,

0: घोषणा विभागीय होस् कि राष्ट्रिय, तर हरेक तह र तबकाले त्यसलाई शिरोधार्य नगरुन्जेल त्यसको कार्यरूप देखिँदैन। अहिले मोदीको यस मुलुकी घोषणालाई लिएर यस्तो चर्चा छ। स्वच्छ भारत अभियानमा जनसंलग्नतालाई लिएर सोसियल मिडिया, विज्ञापन र प्रचार प्रसार चलिरहेको भए तापनि स्वच्छ भारत अभियानको व्यवहारिकता भने व्यापक मात्रामा नदेखिनु पनि एउटा अचेतना देखिँदैछ र दार्जिलिङ पनि त्यही अचेतना र निद्रामा छ।
1: परिवेश र वातावरण प्रदूषित हुनु र सर्वसाधारणका शारीरिक मानसिक स्वास्थ्यमा ह्रास आउनुका एउटा महत्त्वपूर्ण कारक तत्व जनसङ्ख्या वृद्धिलाई मानिँदैछ। अर्को कारण सहर केन्द्रित क्षेत्रमा अवैध निर्माणको अबाध विस्तारलाई पनि हो। अनि यस्तो हुनका कारण क्षेत्रीय हिसाबले सरकारी विभाग अनि संस्थापनसित कानुनी कडियाई नभएर पनि हो भन्ने विश्लेषकहरूको भनाइ छ। यी त भए सहर बजार क्षेत्रको सामान्य अनि प्रत्यक्ष अवस्था।
0: तर भारत देशका ग्राम खण्डका गाउँलेहरूमाझ सरसफाइको सन्दर्भ अर्कै छ। निर्धनता अनि निरक्षरताको कारण पनि अधिकांश भारतीय गाउँलेहरूमा बुनियादी स्वास्थ्य शिक्षाको कमी रहेको देखिन्छ। कतिले त महिलालाई परम्परा संस्कृति समेत मान्ने गरेको छ भन्छन् स्वास्थ्य कर्मीहरू।

0: आह्वानदेखि पर छैन, तर यस विषयमा यहाँ न व्यापक उत्तेजना नै देखियो न त उत्साह। आफ्नो घरभित्र कोठै पिछे कोरियन गलैँचा बिछ्याएर पाहुनालाई पनि जुत्ता खोलेर भित्र पस्न लाउनेहरूले आफ्नो घरको कसिङ्गर मैला धैला चाहिँ दैलोबाट जनसाधारण हिँड्ने बाटोतिर मिल्क्याउने आनी बानी छ। त्यति गर्न पाए अथवा आफ्नो कोठा सफा भए आफूलाई सफा बसेको ठान्ने विचारले गर्दा यहाँका बाटो घाटो गलछेडी सार्वजनिक स्थानहरू जहिले तैले मैलाको रासले चुल्लिएर गइरहेको देखिन्छ। सार्वजनिक स्थानहरू प्रदूषण मुक्त सुरक्षित र सफा हुनपर्छ भन्ने ऐनले बताउँछ, तर यस्तै स्थानहरू अस्पताल रेलवे स्टेसन मोटर स्ट्यान्ड धार्मिक स्थलहरू बिग बजार सुपर मार्केट सेनेटोरियम विद्यालय आदि वरिपरि कत्तिको स्वच्छ परिवेश र वातावरण छ त। अधिकारीहरू पर्यावरणविदहरूको टिप्पणी।
1: दार्जिलिङ देशभित्रका पहाडी स्टेसनहरूमध्ये एक हो, तर तुलना गरेर हेर्दा हिजो आज दार्जिलिङलाई कत्ले मैला र सङ्कुचित पहाडी स्टेसन भनेर पर्यटकहरूले गुनासो गरिरहेका छन्। जहीँ तहीँ थुप्रिएका मैला कुचेलाहरूबाट रोग व्याधि र हैजा फैलिन प्रत्यक्ष छ। यसले आम मानिसका मानसिक स्वास्थ्यलाई पनि सोझै प्रभाव पार्छ भन्ने प्रधानमन्त्रीको आह्वानलाई नै किन पर्खिबस्ने, साथै सरसफाईबारे केवल कतिपय आध्यात्मिक झुन्डहरूलाई मात्रै किन सफाईकर्मी बनाइरहने।
0: स्वच्छ भारत अभियानलाई सफल तुल्याउनु हो भने देशवासी मानसिक सचेत र सजग हुनपर्छ भन्ने प्रधानमन्त्रीको ठोकुवा छ। तथापि कुनै कडा कानुन दण्डविधान अनि त्यसको कार्यकर पदक्षेप बिना यहाँ सफाई र स्वच्छताको कल्पना गर्नु गाह्रो छ, किनकि विदेशमा स्वास्थ्य र सफाई बारेमा त्यहाँका सरकारी कानुन र जनसरोकारले नै सफाईलाई एक मानवीय संस्कार र संस्कृतिको रूपमा लिएर अनुशासनबद्ध कार्य गरेको देखिन्छ, विशेषज्ञहरू भन्छन्।
1: विख्यात पर्यावरणविद सुन्दरलाल बहुगुणाले त भनिरहेका छन्, भारतले अरू राष्ट्रले झैँ मैला कुचेलामा रिसाइक्लिङ गरेर प्रयोगका निम्ति निकाल्न सकिने साधन देख्न सक्नुपर्छ, तब नै सफाई अभियानको व्यवहारिकता देखा पर्नेछ। दार्जिलिङ पहाडमा पनि यही अनुगमन हुनपर्छ। आफ्नो परिवेश र वातावरण सरसफाईको राखनधारणबारे पहाडी सिक्किम गान्तोकबाट अनि मुख्यत यही रहेका क्रिस्चियन मिसिनेरीहरूद्वारा सञ्चालित विद्यालय सेवालय अनि स्थापनाहरूबाट सिक्नुपर्छ।
0: अघिबाटै कडियाई गरिएका कारण उनीहरूको कम्पाउन्डभित्र मैला कुचेला गर्न पाइँदैन अनि उनीहरू स्वयं पनि यस विषयमा सधैँ अनुशासित छन्। यहाँ त सम्बन्धित विभागका कतिपय मुख्य अधिकारीहरूकै घर अघिल्तिर महिनौसम्म मैलाको रास कुहेर दुर्गन्ध फैलिरहेको हुन्छ भन्छन् प्रत्यक्षदर्शीहरू। परिवेश मैला प्रदूषणबारे प्लास्टिक प्रयोगलाई कारक तत्त्व मानिन्छ भने प्लास्टिक प्रयोगमा सहर बजारका शिक्षित समूहमा अधिकता र कुनै चेतना नभएको देखिन्छ।
1: यसै विषय एक गैर सरकारी संस्था फोसेपका सचिव भरत प्रकाश राई यस अभियानबारे यसो भन्नुहुन्छ।
2: एउटा संस्था हाम्रो दार्जिलिङमा छ पर्यावरण सम्बन्धी काम गर्ने, जसको नाम छ फेडरेसन अफ सोसाइटिज फर इन्भाइरोमेन्टल प्रोटेक्सन। यसको चाहिँ म सेक्रेटरी हो। गत 2 अक्टोबर 2014 जब हाम्रो देशको माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले यो स्वच्छ भारत अभियान चाहिँ हाम्रो देशव्यापी रूपमा एकदमै जोडतोडले गरिनुपर्छ भन्ने कुरा जुन उहाँले घोषणा गर्नुभयो, त्यहाँदेखि हामीहरू पनि त्यसमा सहभागी बनेर काम गर्ने हामीले गरिरहेका छौँ। र विशेष गरेर दार्जिलिङ पहाडी अञ्चलमा त अब यो स्वच्छ भारत अभियानको जुन चाहिँ एउटा हावा आयो भनौँ, एकै दिन मात्र यो कुरो भयो, यहाँ सबैले स्वच्छ भारत अभियानको एउटा कुरा लिएर सफाई गर्ने काम भयो। सफाई काम चाहिँ यहाँनिर कस्तो भयो, कसैले कसैलाई ठिकसँगले यस विषयमा यसरी गर्नुपर्छ उसरी गर्नुपर्छ भन्ने नभएर आफै आफूले यो कुरा काम गर्न थाले। र यसमा हामीले देख्यौँ विशेष गरेर चाहिँ यहाँको हरियोपुरो जति छ प्राय त्यही नाश गरियो, मैलाहरू बरु त्यो प्लास्टिकको छरिएको के कसैले केही उठाएनन्, तर सबले हँसियार बाम्फो खुकुरी बोकेर नै बाहिर गएको देख्यो र पुरै रहेको हरियो चाहिँ पुरै काटियो त्यो टाइममा नि। इभन

0: हामीले दार्जिलिङको तपाईँ कतिवटा ठाउँमा देख्यौँ कि भित्तामा जुन चाहिँ हाम्रो बुक्की फुलहरू हुन्छ, तपाईँको त्यो चुलसी हुन्छ, यो ढुङ्गी झारहरू हुन्छ, जो एकदमै हाम्रो भित्तामा चाहिँ खुबै सजिएको हुन्छ, राम्रो पनि हो त्यो राख्नुपर्ने, त्यो धरि एक एकवटा उखालेर त्यसलाई नाङ्गो पारेर देख्यौँ है। र त्यो कुरो चाहिँ हामीले बताउनु कोसिस गर्यौँ, तर त्यो कुरो हाम्रो जनमानसले मानेनन्। अब के छ भनेदेखिलाई यो स्वच्छ भारत अभियानमा विशेष गरेर एउटा इन्डिभिजुअल हाउस होल्ड ल्याट्रिन पनि बनाउनुपर्छ भन्ने कुरो सरकारको छ, किनकि हाम्रो देशमा 80% मान्छेले चाहिँ बाहिर झाडापिसाब गर्दो रहेछ, र विशेष त्यो चाहिँ मधेस खण्डमा बेसी देखियो, तर पाहाडमा त्यति साह्रो त छैन, पाहाडमा छ अलिक त, तर त्यति बेसी छैन, तर मधेस खण्डमा एकदम बेसी चाहिँ झाडापिसाब चाहिँ बाहिर गर्छन्, खेतबारीतिर त्यो तलाउको छेउछाउमा है, रेलकुलीको छेउछाउमा गर्ने हुनाले चाहिँ त्यो चाहिँ एकदमै बन्द गर्नुपर्छ, किनकि त्यही नै रहेछ हाम्रो विशेष मूल यो बिमारको कारणहरू भन्ने कुराले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ अब त्यो खालको मान्छेको प्रवृत्तिलाई परिवर्तन गरेर चाहिँ टोयलेट चाहिँ एउटा घर जस्तोमा बनाएर र त्यसलाई चाहिँ एउटा खाडलमा चाहिँ हाल्नुपर्छ भन्ने कुरो सरकारको त्यो थियो। अब जस्तै मैले मान्छेलाई बताउने कोसिस गर्दैछु है, हाम्रो मान्छे अझै पनि विश्वास गर्दैन, र पनि उहाँलाई भन्दैछु मैले, तर कुनै बाहिरपट्टि बाटोमा मुसा कुहिरहेको छ, दुर्गन्ध आयो, सबले नाक थुन्छन्, झिङ्गाहरू पुरा भन्किरहेको हुन्छ, अन्त हामी भन्छौँ त्यहाँ त साह्रो गनायो, त्यहाँनिर अलिक ब्लिचिङ हाल्देऊ न, फिन हाल्देऊ न भन्छु नि, एकछिन एक दुई घन्टा त्यसले थाम्छ, त्यहाँ फेरि झिङ्गा भन्किन थाल्छ है, झिङ्गा भन्किन्छ, यसरी चाहिँ गनाउँछ, तर हामीले एक मुठी माटो त्यहाँ हाल्यौँ भने त्यो न गनाउँछ न झिङ्गा आउँछ, त्यसको दुई तिन भने त्यो माटै भइरहेको हुन्छ, माटोमा त्यो शक्ति हुन्छ, त्यो ब्याक्टेरिया त्यसले गर्छ, यो सलिड वेस्ट जो चाहिँ नन डिग्रेडेबल वेस्ट जो छ अहिले, किन हाम्रो गाउँ ग्रामीण इलाकामा एकदम बेसी मात्रामा प्लास्टिक कुचिजहरू पस्दैछ, सबै प्याकेटमै जो छ अहिले बजारमा बिक्री गर्ने, सबै गाउँ बस्तीको मान्छे त्यही लगेर जान्छ, र उनीहरू झन् फ्याँक्दैछन् चारैतिर, र उनीहरूको जमिनहरू एकदम बिग्रेर जाँदैछ, र त्यसमा पनि हामीले डिआरडिसीलाई भन्यौँ प्लास्टिकहरू जाँदैछन् त्यहाँनिर हो, मान्छेले अहिले खैनीदेखि लिएर त्यो कुन के खाने दबाई परेर किसिम त्यो त्यति खान्छ गाउँ बस्तीको मान्छेले हो त्यो जस्तो, अन्त अहिलेको जति पनि चिज पनि जान्छ सब प्याकेटमा जाँदाखेरि चाहिँ फ्याँक्दैछन् र त्यसले जमिन बिगार्दैछ, र त्यसको पनि हामीले काम गर्नुपर्छ।
1: प्लास्टिक क्यारी ब्यागहरूप्रति प्रतिबन्ध। यस सन्दर्भमा विगत वर्षदेखि प्लास्टिक क्यारी ब्यागहरूमा लगाएको आधिकारिक प्रतिबन्धपछि प्राप्त भएका सकारात्मक परिणति एउटा ज्वलन्त उदाहरण भएको छ। अहिले घडी पहाडी क्षेत्रमा पनि प्लास्टिकका ब्यागहरू प्रयोग नगरी पनि मानिसहरू सहज रूपमा चलिरहेका छन्। स्थानीय नगरपालिका, विभागीय अधिकारीहरू, गैर सरकारी संस्थाहरूको आह्वानमा स्थानीय परिवेशलाई मैला अनि प्रदूषण मुक्त राख्ने पदक्षेपमा प्लास्टिक क्यारी ब्यागहरूमाथि नियामक प्रतिबन्ध लगाएपछि हिजोआज धेरै राहत महसुस गरिएको र सुधार आएको देखिन्छ। स्थानीय प्रशासनहरूको संलग्नता,
2: विशेषतः स्थानीय नगरपालिका प्रशासनको घोषणासितै अनुशासनात्मक कारवाही समेत थालेर दण्डहरू तिराएपछि प्लास्टिक प्रयोग गराई धेरै मात्रामा काबुमा आएकोले गर्दा स्थानीय परिवेशलाई मैला र प्रदूषण मुक्त पार्ने काममा धेरै सफलता मिलिरहेको पर्यावरणविदहरू बताउँछन्। परिवेश प्रदूषण बढ्नमा प्लास्टिकको प्रयोग एक मुख्य कारक घातक भेटिएकाले यसलाई रोक्न केन्द्र अनि राज्यहरूले पनि कडियाईका साथ कार्यहरू गरिरहेको छ। यस विषयमा केन्द्र सरकारले हाल 40 माइक्रोभन्दा कम मोटाइ भएको प्लास्टिक ब्यागहरू उत्पादन गर्न नपाइने केन्द्रीय आधिकारिक आदेश जारी गरेको छ। यस आदेशलाई उल्लङ्घन गर्नेहरूलाई 1,00,000 मात्र होइन तर अब 10,00,000 जरिमाना तिर्याइने नियम भएको वन तथा पर्यावरण मन्त्री प्रकाश जावडेकरले गत लोकसभाको सत्रमा बताइसकेका छन्। तर यतिका आधिकारिक प्रतिबन्ध र सरकारी नियम हुँदाहुँदै पनि देशमा 40 माइक्रोभन्दा बेसी मोटाइ भएका प्लास्टिक ब्यागहरू उत्पादन गरेर प्रयोग गरिएकोले पर्यावरण प्रदूषित भइरहेको पनि उनले चेतावनी दिएका छन्।
1: केन्द्र सरकारले प्लास्टिक प्रतिबन्धको कानूनलाई अझ कठोर र सशक्त बनाइनुका साथै व्यापक जनचेतनामूलक अभियान हुनपर्ने केन्द्रीय सूत्रले बताएको छ। केन्द्रीय मन्त्रालय सूत्रले सञ्चार माध्यमहरूबाट प्रचार गरेअनुसार देशमा प्लास्टिक

0: बन्दलाई 9 राज्य अनि 3 केन्द्र शासित प्रदेशहरू मात्रै जोडतोडले उत्रिएका छन्। तथापि अब केन्द्र स्तरबाटै कानून बनिएर जनप्रसार र अनुगमनमा आएपछि सबैले लागू गर्नुपर्ने नै हुन्छ। त्यसभन्दा पनि स्थानीय तौरले प्लास्टिकको प्रयोग नगर्दा अनि गरेर पनि त्यसलाई सठिक ठाउँमा धुल्याउँदा अथवा जलाइदिँदा परिवेश के कतिको गरी सुरक्षित हुन्छ भन्ने कुरा स्थानीयवासीहरूले नै थाहा गरिरहेका छन्।
1: दार्जिलिङ अथवा पहाडमा पनि प्लास्टिक ब्यागमा पूर्ण प्रतिबन्ध लाग्नुपर्छ भन्ने विभागीय आदेश नै छ। विगत वर्षदेखि यसरी आदेश लागू गरिएपछि यस नियममा आम नागरिकको संलग्नता सहयोग रहेको कारण प्रदूषण हटेर भू संरक्षण परिवेशको स्वच्छता बढेको प्रतिफल प्राप्त भइरहेको अनुभवीहरू बताउँछन्।
0: यसरी नै स्वच्छ भारत अभियानमा पनि आम संलग्नता कानुनन अनुशासन साथै अभियानमा आम समावेश रह्यो भने निश्चय परिवर्तन आउने सम्भावना छ।
1: सफाईको कुरा गर्दा विशेष उत्सव अवसर र जयन्तीको छेक पार्नुपर्छ भन्ने होइन, तर हरेक स्थानमा कर्मी र कानुन लागू गरेपछि नै नियन्त्रण भएको विदेशका धेरै ठाउँहरूबाट सिक्न सकिन्छ। स्थानीय रूपमा स्वच्छ भारतको आह्वानलाई लिएर सन्तोषजनक सामूहिक पदक्षेप छैन, तर हुन अति आवश्यक छ।
0: दार्जिलिङ सहरका मुख्य स्थानहरूमा मैला धैलाको रास संस्कार जस्तै भएर कुहिरहेको देखिन्छ। देशलाई नै लिएर प्रधानमन्त्रीले घोषणा गरेका यो राष्ट्रिय आह्वानमा भावनासित जनचेतनाको आवश्यकता देखिन्छ भने एक कडा नियम पालन नभई केही उपाय छैन। तथापि मैला हटाएर सफा सुग्घर बस्नु हो भने नियम पालन गरेर नमुना राख्नेहरूबाट सोझै सिक्न सकिन्छ।

0: हामीले स्वच्छ भारत अभियानबारे विभिन्न व्यक्ति विशेषहरूसित उहाँहरूको मन्तव्य जान्न चाहँदा यहाँहरूले यसो भन्नुभयो।
1: सम्माननीय प्रधानमन्त्री मोदीज्यूले सुरु गर्नुभएको स्वच्छ भारत अभियान हामीले हृदय साथ स्वीकार गरेका छौँ। यो अभियान अति नै उपयोगी अभियान भएर गएको छ। भनिन्छ, क्लेनलीनेस इज नेक्स्ट टु गॉडलीनेस, स्वच्छता नै ईश्वरीय हो। उहाँले सुरु गर्नुभएको अभियान आज भारतवर्षभरि भारतका प्रत्येक नागरिकले आत्मसात गरेका छन् भने हामी पहाडवासीले पनि अनि मेरो व्यक्तिगत रूपमा पनि यसलाई स्वागत गरेको छु। अनि यो अभियान म जहाँ उभिन्छु त्यही मेरो निम्ति एउटा अभियानको स्थल हो। म जहाँ सोच्छु त्यही मेरो अभियानको ठाउँ हो। म जहाँ खान्छु त्यही मेरो अभियानको सुरु त्यहाँ हुनपर्छ। यसैले म मेरो विद्यालयमा प्रमुख शिक्षक भएको नाता सर्वप्रथम मैले मेरो विद्यालयलाई सफा राख्नुपर्छ भन्ने अनि यसलाई शुद्ध गरेर आफ्नो हृदय आफ्नो मन सर्वाङ्गीन कुरोलाई सफा राख्नुपर्छ भने याद गरेर यो अभियानलाई आत्मसात गर्दै शिक्षक अनि विद्यार्थीहरूमाझ यो अभियान मैले सुरु गरेको छु। अनि स्कुलको विद्यालयको वरिपरि परिवेशलाई शुद्ध भन्ने बनाउने प्रयासमा मसिना मसिना पौधाहरूलाई रोप्न लगाएको छु।
2: म मेघनाथ छेत्री, सोनादा डिग्री कलेज। विशेष स्वच्छ भारत भनेको अर्थ यहाँ सबैलाई थाहा छ कि भारतलाई कसरी स्वच्छ बनाउने। यो भारत हाम्रो आमा हो। यो भारत भूमिलाई हामीले स्वच्छ बनाउनुको लागि हाम्रो सर्वप्रथम विचारमा स्वच्छता ल्याउनु आवश्यक छ जस्तो मलाई लाग्छ। आज स्वच्छ भारत भनेर बाहिर कि नालाहरू सडकहरू सफा गर्ने जुन अभियानहरू चलिरहेको छ,

0: त्यो भन्दा अगाडि चाहिँ हामीले हाम्रो मनलाई शुद्ध गर्नुपर्ने। जब हाम्रो मन विचारहरू शुद्ध हुन्छ, हाम्रो कर्म यसै शुद्ध भएर जान्छ, अनि हाम्रो प्रत्येक कार्यहरूमा हाम्रो स्वच्छता आउन थाल्छ, र तब नै भारत स्वच्छ अभियानको जो मिसन छ त्यो मिसन पनि सफल भएर जानेछ।
1: नमस्कार, म देवेन मङ्गर, तिन्दारे उच्चतर माध्यमिक विद्यालयका सहशिक्षकद्वारा हजुरहरूलाई अभिनन्दन जनाउँदै स्वच्छ भारत अभियान म के भन्न चाहन्छु भने, जति पनि हाम्रा जुन नागरिकहरू छन् भारतवर्षका, उनीहरू सबले स्वच्छ रहने, आफ्नो खाली घर आँगन साथै जङ्गललाई मात्र स्वच्छ नराखेर आफ्नो मन पनि स्वच्छ राखेर हिँड्ने र स्वच्छ देख्ने, अरूलाई त्यो विचार लिएर अघि बढ्ने कामना राख्दै, र जुन हाम्रो तिन्दारे उच्चतर माध्यमिक विद्यालय छ त्यस माध्यमिक विद्यालयमा पनि विद्यार्थीवर्गलाई हामी कसरी स्वच्छ बन्नुपर्छ, अनि वातावरण स्वच्छ रहे सबै नै स्वच्छ रहन्छ, आफू स्वच्छ भए सबै स्वच्छ रहन्छन्।

0: यतिन्जेल सुन्नुभयो स्वच्छ भारत अभियानमाथि एक विशेष रूपक, आलेख विमल राईको, वाचनमा रश्मि खवास अनि सतीश छेत्री, प्रस्तुति सहयोग थियो निर्मल गुरुङ अनि विनिता लामाको, प्रस्तुता पारसचन्द्र आले।
1: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो स्वर्णिम बेस अन्तर्गत नेपालीमा एक रूपक स्वच्छता भारत अभियान।

0: अब समय भइरहेको छ बिहान 10 बजेको मुख्य समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् बिहान 10 बजेको प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि 3 दिवसीय हिमाचल प्रदेशको भ्रमणमा रहनुहुनेछ। यस क्रममा उहाँ अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स बिलासपुरमा दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ अनि प्रशिक्षित डाक्टरहरूलाई डिग्री प्रदान गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनम स्थित हिन्दुस्तान सिपयार्ड लिमिटेडमा फ्लिट सपोर्ट सिप 1 को जल अवतरण गर्नुहुनेछ अनि फ्लिट सपोर्ट सिप 5 को आधारशिला राख्नुहुनेछ। तमिलनाडु, पुडुचेरी अनि पश्चिम बंगालको 5 विधानसभा सीटहरू तथा आसामको 1 लोकसभा सीटमा उपचुनावका लागि मतदान जारी छ। भारतीय जनता पार्टीले उत्तर प्रदेशमा आगामी राज्यसभा चुनावका लागि 8 उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। द्वैवार्षिक राज्यसभा चुनावका लागि नामाङ्कन दर्ता गर्ने आज अन्तिम दिन हो। बुखारेस्ट स्थित भारतीय दूतावासले वाणिज्यिक पोत एमभी रयाट मामादोपमा सवार 3 जना भारतीय नागरिक सुरक्षित रहेको बताएको छ। ब्ल्याक सीमा पोतमा भएको आक्रमणमा विदेशी नागरिकहरूको मृत्यु भएको बताइएको छ। संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुतरसले सुरक्षा परिषदका सदस्य देशहरूको परिषदमा सुधार गर्ने आह्वान गर्नुभएको छ। यमनको अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सरकारले हुती विद्रोहीहरू विरूद्ध ठूलो सैन्य अभियान सुरु गरेको छ। फिफा अन्तर्राष्ट्रिय मैत्री फुटबलमा आज भारत अनि उरुग्वे बीच म्याच खेलिनेछ। यो म्याच कोलकाताको सल्ट लेक युवा भारती क्रीडाङ्गनमा साँझ 7:30 मा सुरु हुनेछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।

संसार बुझ्दै जाँदा एकान्त किन प्यारो लाग्छ? मानिसले जीवनमा जति धेरै अनुभव बटुल्दै जान्छ, उसले संसार र मानिसको व्यवहारलाई त्यति नै नजिकबाट बुझ्न थाल्छ। सुरु सुरुमा हामीलाई धेरै साथीभाइ, ठूलो नाता गोता, पैसा र मानिसहरूको भिड नै खुसीको आधार हो जस्तो लाग्छ। तर उमेर र अनुभव बढ्दै जाँदा हामीले एउटा कुरा बुझ्छौँ, हरेक साथ सधैँ टिकिरहँदैन, हरेक सम्बन्ध उत्तिकै सच्चा हुँदैन र बाहिरको भिडले कहिले पनि मनभित्रको शान्ति दिन सक्दैन। सानो छँदा हामीलाई सबैसँग खेल्न र रमाउन मनपर्छ, तर हुर्कन्दै बढ्दै जाँदा हामीले बुझ्छौँ कि आफ्नो सबै कुरा सबैलाई भन्न सकिँदैन रहेछ, सबैको एउटै सोच विचार मिल्दैन रहेछ। कोही स्वार्थका लागि नजिकिन्छन् भने कोही बिचैमा हामीलाई छाडेर जान्छन्। यस्तै अनुभवहरूले हामीलाई भिडभन्दा मनको शान्ति धेरै महत्त्वपूर्ण रहेछ भन्ने पाठ सिकाउँछ। संसारका धेरै रूप देखिसकेको मानिसहरू प्राय एकान्तमा बस्न रुचाउँछ। यसको अर्थ उनीहरूले मानिसहरूलाई घृणा गरेको पटक्कै होइन, बरु उहाँहरूले आफ्नो समय, भावना र शान्तिको महत्त्व बुझेको हो। एउटा कुरा महत्त्वपूर्ण हुनसक्छ, एक्लो हुनु, एक्लोपन महसुस गर्नु एउटै कुरा होइनन्। एक्लोपन दुखी हुनु हो, तर एकान्त भनेको आफूलाई बुझ्ने र मन शान्त राख्ने माध्यम हो। वास्तविक परिपक्वता भनेको भिडबाट भागेर सधैँ एक्लो बस्नु होइन, तर भिडमा हुँदा हुँदै पनि आफ्नो अस्तित्व नगुमाउनु र एक्लै हुँदा पनि आफ्नै मनसँग खुसी र शान्त रहनु सक्नु नै साँचो जीवन हो। श्रोता साथीहरू, यसै सुन्दर भावनाको साथमा आजको हलो खरसाङको अङ्कमा हामी प्रवेश गरिसकेका छौँ। आजको हलो खरसाङको अङ्कमा श्रोताहरूलाई म इशारा साथै मेरो साथमा मेरो सहयोगी सन्दीप अनि प्राविधिक सहयोगी सचिन पनि छन् अनि हामी तिनैको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत अभिवादन भन्न चाहन्छौँ।

त श्रोताहरूलाई आजको हलो खर्साङको अङ्कमा हामीले एउटा मिठो गीत पनि सुनाइसकेका छौँ। अनि श्रोताहरू, आज हो 6 तारिक अक्टोबर 2026 मङ्गलबार, अनि आज हो हिन्दी फिल्मी जगतका एकजना चिर परिचित कलाकार विनोद खन्नाको जन्मदिन। सन् 1968 फिल्म मनका मितबाट आफ्नो अभिनय करियर सुरु गरेका विनोद खन्नाले हिन्दी सिनेमामा नायक र खलनायक दुवै भूमिकाहरूमा आफ्नो विशिष्ट परिचय बनाएका थिए भने लगभग 5 दशकदेखि फिल्मी सफरमा धेरै यादगार भूमिकाहरू पनि निभाएका थिए। गुरदासपुरबाट 4 पल्टसम्म लोकसभा सांसद पनि चुनिएका थिए भने केन्द्रीय संस्कृति एवं पर्यटन तथा विदेश राज्य मन्त्री समेत रहेका विनोद खन्नालाई 2017 दादा साहेब फाल्के पुरस्कारद्वारा मरणोपरान्त सम्मानित पनि गरिएको थियो। त विनोद खन्नालाई आज हामी श्रद्धाञ्जली स्वरूप केही गीतहरू पनि अर्पण गरिरहेका छौँ। जो रहेको छ जुरुम फिल्मबाट कुमार सानु अनि साधना सरगमको आवाजमा।

श्रोताहरू, आज हो 6 तारिक अक्टोबर मंगलबार, अर्थात् हामी अक्टोबर महिनाको 6 दिनमा आइपुगिसकेका छौँ र अब आउने करिब 10-11 दिनपछि हाम्रो महान चाड बडा दशैं पनि आउँछ।

दशैंको आगमनसँगै गाउँघर बजार घर आँगनमा चाडपर्वको रौनक पनि बिस्तारै बिस्तारै बढ्दै गएको हामीलाई महसुस भइरहेको छ भने यही चाडपर्वको उमङ्गसँगै मौसमले पनि आफ्नो रूप परिवर्तन गरिरहेको पनि हामीले महसुस गरिरहेका छौँ। बिहान र साँझको समयमा चिसोपन महसुस हुन थालेको छ र यसको साथै पहाडी क्षेत्रमा मौसममा आउने परिवर्तनलाई पनि हामीले अनुभव गर्न थालिसकेका छौँ। अब आज पहाड़ी क्षेत्र को तापक्रम कस्तो रहनेछ सो बारे में श्रोताहरूलाई केही जानकारी। खरसाङ में आज करीब 17 देखि 27 डिग्री सेल्सियस को आसपास में तापक्रम रहने अनुमान गरिएको छ भने दार्जिलिंग में आज को तापक्रम करीब 12 देखि 18 डिग्री सेल्सियस को आसपास में रहने पूर्वानुमान छ। साथै केही समय में बादल लाग्ने र छिटपुट गर्जन सहित वर्षा को संभावना पनि देखिएको छ भने कालिम्पोङ में आज तापक्रम करीब 17 देखि 27 डिग्री सेल्सियस को आसपास रहने छ भने त्यसै गरी मिरिकमा पनि आज तापक्रम करिब 16 देखि 21 डिग्री सेल्सियसको आसपास रहने अनुमान रहेको छ भने दशैंको तयारीसँगै मौसमको अवस्थालाई पनि ध्यानमा राख्नुहोला श्रोता। बिहान बेलुकी चिसो बढ्दै गएको महसुस भएमा मौसम अनुसार न्यानो कपडा लगाउनुहोला र यात्रा गर्दा तथा सडकमा मौसमको अवस्थालाई ध्यानमा राख्दै सुरक्षित यात्रा पनि गर्नुहोला भन्न चाहन्छौ। त श्रोता साथीहरू, यो त थियो मौसमबारे छोटो जानकारी।

श्रोताहरू, आज हो 6 तारिक अक्टोबर र आज वर्ल्ड सेरेब्रल पाल्सी डे पनि हो, जसलाई विश्व मस्तिष्क पक्षघात दिवस भनेर भनिन्छ। सेरेब्रल पाल्सीलाई चिकित्सकीय सन्दर्भमा मस्तिष्क पक्षपात सिपी भनिन्छ भने यो दिन अर्थात 6 तारिक अक्टोबरको दिनमा विश्वभरि यस अवस्थासँग जुझिरहेका बाँचिरहेका मानिसहरूको अधिकार, क्षमता, समावेशिता र आवश्यक सहयोगको बारेमा जनचेतना बढाउने अवसर पनि हो। विश्व मस्तिष्क पक्षघात दिवस, यो दिवस केवल एउटा स्वास्थ्य अवस्थाबारे जानकारी फैलाउने दिन मात्र नभई मानिसहरूलाई उसको शारीरिक अवस्थामा भन्दा माथि उठेर उसको क्षमता, आत्मसम्मान, अधिकार, सपनालाई हेर्न सिकाउने दिन पनि हो। मानिसहरू पक्षघात अथवा सेरेब्रल पाल्सी विकास भइरहेको मस्तिष्कमा भएको क्षतिसँग सम्बन्धित अवस्था हो, जसले व्यक्तिको हिँडडुल, शरीरको नियन्त्रण अथवा सञ्चार क्षमतामा असर पार्न सक्छ। तर यसको उद्देश्य अथवा अनुभव हरेक व्यक्तिमा फरक हुन सक्छ। कसैलाई दैनिक जीवनमा धेरै सहयोग आवश्यक पर्न सक्छ भने कोही सकेसम्म स्वतन्त्र जीवन बिताउन रुचाउँछन्। विश्व मस्तिष्क पक्षघात दिवसको मूल भावना नै हो दया होइन सम्मान, अलगाव होइन समावेशिता, कमजोरी होइन क्षमता। यो दिवसले कमजोरी भन्दा क्षमता मा ध्यान दिन जोड दिएको छ। अन्तमा कसैलाई उसको शारीरिक अवस्थाका आधारमा नहेरौँ, आवश्यक ठाउँमा सहयोग गरौँ र उसको आत्मनिर्भरताको सम्मानको साथमा उनीहरूलाई पनि साथ र सपोर्ट गरौँ। त यो त थियो आजको दिनको विशेषता, जो रहेको थियो वर्ल्ड सेरेब्रल पाल्सी डे अर्थात् विश्व मस्तिष्क पक्षघात दिवस। तिनजेल हाम्रा श्रोताहरूलाई मिठा मिठा गीतहरू सुनाउँदा सुनाउँदै विविध विषयमा जानकारी अनि उपयोगी कुराहरू साझा गर्दा गर्दै आजको हलो खरसाङको यात्राको अन्ततिर आइपुगिसकेका छौँ। आजको अङ्कले यहाँहरूको दिनमा केही खुसी, केही नयाँ जानकारी र केही मिठा सम्झनाहरू थप्न सकेको छ भन्ने आशा राख्दै अब पनि आजको अङ्कबाट म बिदा लिन चाहन्छु। फेरि अर्को अङ्कमा यस्तै आत्मीय भेटघाट र मिठा प्रस्तुतिहरू सहित यहाँहरू माझ अवश्य आउनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। सबैको दिन सुखद, शान्त र मङ्गलमय रहोस्। नमस्कार अनि अलविदा।

103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले बिहानको ठिक 10:30 भइरहेको छ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार।

नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङ केन्द्रको यो विशेष कार्यक्रममा उद्घोषिका म सरु साथै प्रसारण सहयोगी राधिका अनि प्राविधिक मित्र लोपसाङको साथमा हजुरहरूलाई हृदयदेखि नै स्वागत गर्दछु। श्रोता, जिन्दगीलाई हामी कसरी हेर्छौँ? कसैका लागि जीवन एउटा सहज बाटो हो जहाँ ससाना खाल्डाखुल्डी पर्दा पनि उनीहरू गुनासो गर्छन्, त कसैका लागि जीवन एउटा यस्तो यात्रा हो जहाँ प्रत्येक पाइला एउटा सङ्घर्षमय हुने गर्दछ। तरै पनि उनीहरूको ओठमा एउटा सुन्दर मुस्कान र आँखामा अदम्य साहस हुने गर्छ। आज 6 अक्टोबर विश्व सेरेब्रल पाल्सी दिवस। आजको यो 30 मिनटको विशेष आत्मीय बसाइमा म तपाईँहरूलाई एउटा यस्तो यात्रामा लिएर जाँदैछु जसले हाम्रो हेर्ने दृष्टिकोण बदलिदिने गर्छ। आज हामी कुनै रोग वा असक्षमताको रोदन रुने छैनौँ, बरु शारीरिक सीमाहरूलाई तोडेर अघि बढेका ती सुन्दर प्रकृतिका सृजनाहरूको कथा सुन्नेछौँ। आज कार्यक्रम हाम्रो सरोकारको विमर्शको मूल नारा नै रहेको छ, सेरेब्रल पाल्सी चुनौती होइन सम्भावनाको यात्रा। त श्रोता, कुराकानीलाई अघि बढाउने नै छौँ, त्यसअघि सुन्नुहोस् एउटा साङ्गीतिक कोसेली चलचित्र बर्डर 2 बाट दलजित दोसाँझ सचेत टन्डन अनि परम्परा।

मेरो साङ्गीतिक कोशीलीको प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई कार्यक्रम हाम्रो सरोकारमा। र आज हामी विषय चर्चा गर्दैछौँ विश्व सेरेब्रल पाल्सी चुनौती होइन सम्भावनाको यात्रा। श्रोता, सेरेब्रल पाल्सी के हो त भन्दा सामान्य भाषामा बुझ्दा यो मस्तिष्कको विकाससँग सम्बन्धित अवस्थाहरूको समूह हो जसले मुख्यत शरीरको चालढाल, मांसपेशीको नियन्त्रण, सन्तुलन तथा समन्वयमा प्रभाव पार्न सक्छ। यसको प्रभाव सबै व्यक्तिमा समान हुँदैनन्। कसैलाई हिँडडुल गर्न बढी सहयोगको आवश्यक पर्छ भने कसैले दैनिक गतिविधि धेरै हदसम्म स्वतन्त्र रूपमा आफै गर्न सक्छन्। सेरेब्रल पाल्सी भएका सबै व्यक्ति एकै प्रकारका हुँदैनन्। उनीहरूको क्षमता, आवश्यकता, रुचि र सपना पनि फरक फरक हुने गर्छ। त्यसैले उनीहरूलाई केवल उनीहरूको अवस्थाबाट मात्र होइन उनीहरूको व्यक्तित्व, प्रतिभा र सम्भावनाबाट हेर्नु आवश्यक छ। कतिपय अवस्थामा समाजमा चेतनाको अभावका कारण हामी शारीरिक वा मानसिक अवस्थालाई फरक रूपले बुझ्छौँ। त्यसैले सबैभन्दा पहिले हामीले सरल भाषामा बुझ्नुपर्छ कि सेरेब्रल पाल्सी के हो। सेरेब्रलको अर्थ मस्तिष्क र पाल्सीको अर्थ शरीरको चाल वा मांसपेशीको कमजोरी हो। यो कुनै सरुवा रोग होइन, न त यो कुनै पापको फल हो। यो त शिशुको जन्म हुन अघि जन्मन्दा वा जन्मेको केही समयभित्र मस्तिष्कको विकास हुने क्रममा लागेको सानो चोट वा अक्सिजनको कमीको कारण उत्पन्न हुने एउटा शारीरिक अवस्था हो। यसले गर्दा बालबालिका वा व्यक्तिलाई हिँडडुल गर्न, बोल्न, बस्न वा आफ्नो शरीरको सन्तुलन मिलाउन गाह्रो हुने गर्छ। हाम्रो समाजले प्रायः यस्ता व्यक्तिहरूलाई दयाको पात्र बनाउँछन् वा उनीहरूलाई एउटा चुनौतीको रूपमा मात्र हेर्ने गर्छ। तर आज आकाशवाणी खरसाङको यो प्रसारणबाट म भन्न चाहन्छु, उनीहरू चुनौती होइनन्। उनीहरू त प्रकृतिका फरक र विशेष स्वरूप हुन्। उनीहरूको शरीरले फरक तरिकाले काम गर्छ, तर उनीहरू कमजोर होइनन्। उनीहरूको भावना, सपना र उनीहरूको क्षमता हामीभन्दा कम हुँदैनन्।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो सुमधुर गीत दर्शन रावल, जोनिता गान्धी अनि रोचक कोइलीको समूह स्वरमा चलचित्र धडक 2 जहाँ शब्द रचना रहेको थियो गुरप्रीत साइनीको अनि सङ्गीत रहेको थियो रोचक कोइलीको। श्रोता, आज हामी कुरा गरिरहेको छौँ विश्व सेरेब्रल पाल्सी चुनौती होइन सम्भावनाको यात्रा। श्रोता, जब एउटा बच्चाले आफ्नो खुट्टा राम्रोसँग टेक्न सक्दैनन् या आफ्ना हातहरू सजिलै चलाउन सक्दैनन् त्यहाँ चुनौती पक्कै हुने गर्छ। तर त्यो चुनौती तब सम्भावनामा परिणत हुन्छ जब उसले परिवार र समाजबाट दया होइन अवसर पाउने गर्छ। इतिहास र वर्तमान साक्षी छ श्रोता। सेरेब्रल पाल्सी भएका कैयौँ व्यक्तिहरूले विश्व मञ्चमा प्रतिभाको डङ्का बजाएका छन्। चाहे ती प्रख्यात हलिउडका अभिनेता आरजे मिट हुन् वा व्हीलचेयरमा बसेर संसारलाई चकित पार्ने विश्व प्रसिद्ध कमेडियन र लेखकहरू नै हुन्। भारतकै कुरा गर्ने हो भने पनि अनेकौँ युवाहरूले चित्रकला, लेखन प्रविधि र खेलकुदमा असाधारण सफलता प्राप्त गरेका छन्। उनीहरूले साबित गरिदिएका छन् कि यदि मस्तिष्क ढिर छ भने मांसपेशीको कमजोरीले उनीहरूको उडान रोक्न सक्दैन। उनीहरूको हरेक कोसिस र साना साना प्रगति आफैमा एउटा ठूलो विजय हो, एउटा ठूलो सम्भावनाको ढोका हो। कार्यक्रम हाम्रो सरोकारमा यस कुराकानीलाई निरन्तरता अवश्य नदिनेछौँ श्रोता। अहिलेलाई भने यो साङ्गीतिक प्रस्तुति सुनौ चलचित्र बर्डर 2 स्वर निगमनी पलक मुचालको युगलावाजमा।

श्रोता, सेरेब्रल पाल्सी चुनौती होइन सम्भावनाको यात्रा, तब मात्र सफल हुन्छ जब यस यात्रामा एउटा बलियो सारथी हुन्छ र त्यो सारथी हुन् अभिभावकहरू, विशेष गरी आमा बुवाहरू। सेरेब्रल पाल्सी भएका सन्तानका आमा बुवाहरूले भोग्ने त्याग र समर्पणको कथा शब्दमा व्यक्त गर्न सकिँदैन। श्रोता, उनीहरू आफ्ना सन्तानका फिजियोथेरापी, स्पिच थेरापी र दैनिक हेरचाहमा आफ्नो पुरै जीवन समर्पण गर्ने गर्छन्। उनीहरू सन्तानको आँखामा समाजले हेर्ने दृष्टिकोण बदल्न लडिरहेका हुन्छन्। यस्ता माता पितालाई सत सत नमन। श्रोता, हाम्रो समाज र

राष्ट्र पनि राष्ट्रको पनि ठूलो दायित्व छ। हामीले उनीहरूलाई कठैबर भनेर दया देखाउने मात्र होइन, उनीहरूलाई अपाङ्गता, मैत्री, संरचना, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर र समान अधिकार दिनपर्छ। विद्यालयहरूले समावेशी दृष्टिकोण राखेर सहजै भर्ना लिनुपर्छ र सार्वजनिक यातायात तथा सरकारी भवनहरू व्हीलचेयर मैत्री हुनपर्छ। तब मात्र हामी उनीहरूभित्र लुकेका अद्भुत सम्भावनाहरूलाई बाहिर निकाल्न सक्छौँ। श्रोता, विश्व सेरेब्रल पाल्सी दिवसको रङ हरियो हो। यो रङ वृद्धि, नवीकरण र आशाको प्रतीक हो। आजको दिन हामीले पनि आफ्नो मनमा यो हरियो रङ अर्थात् आशाको नयाँ रङ भरौँ। यो दिवसले हामीलाई सिकाउँछ कि जीवन पूर्ण हुनका लागि शरीरको सबै अङ्गहरू पूर्ण हुनै पर्छ भन्ने छैन। जीवन पूर्ण तब हुन्छ जब मनमा दृढ इच्छा, शक्ति र समाजमा स्वीकार्यता हुन्छ। सेरेब्रल पाल्सी भएका प्रत्येक व्यक्ति यो संसारका लागि प्रेरणा हुन् जसले हामीलाई हरेक पल ससाना कुरामा कसरी खुसी हुने र परिस्थितिसँग लड्ने सिकाउँछन्।

श्रोता आउनुहोस् आज एउटा प्रण गरौँ सेरेब्रल पाल्सी भएका हाम्रा प्यारा भाइ बहिनी साथीभाइ सबैलाई माया सम्मान गर्नेछौँ र समान अवसर दिनेछौँ। उनीहरूको सङ्घर्षपूर्ण यात्रामा एउटा बलियो खम्बा बनेर उभिनेछौँ। जीवन चुनौती मात्र होइन, यो त अनन्त सम्भावनाहरूको एउटा सुन्दर क्यानभस हो जहाँ प्रत्येक रङको आफ्नै महत्त्व छ। अन्तमा सुन्दर र समावेशी समाजको परिकल्पना सहित आकाशवाणी खरसाङको यो तरङ्गबाट आजलाई भने म उद्घोषिका स्वरूप पनि विदा माग्दछु। सुन्दै रहनुहोला आकाशवाणी खरसाङ। नमस्ते।

0: समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। समय अहिले बिहानको ठिक 11:05 भइरहेको छ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम स्वरमाधुरी। संगीत केवल स्वरहरूको संयोजन मात्र होइन, यो त मनका अनुभूतिहरूलाई शब्द र सुर मार्फत अभिव्यक्त गर्ने एउटा सुन्दर माध्यम हो। कुनै स्वरमा प्रेमको कोमलता भेटिन्छ, कुनै धुनमा जीवनका सुख दुःखका अनुभूति सुनिन्छन्, अनि कुनै गीतले विगतका स्मृतिलाई फेरि मनको आँगनमा ल्याइदिन्छ। यही सुर र सङ्गीतका विविध रङ्गहरूलाई समेट्दै प्रस्तुत छ कार्यक्रम स्वर माधुरी। यस कार्यक्रममा हामी सुनेछौँ विविध कलाकारहरूको स्वरमा सजिएका फरक फरक स्वर, फरक फरक भाव र फरक फरक साङ्गीतिक अनुभूतिले हजुरहरूको यात्रालाई अझ सुन्दर बनाउने आधुनिक गीतहरू। त्यसैले केही क्षण हाम्रा आफ्ना व्यस्तताहरूलाई थाती राख्नुहोस् र सुरहरूको यो मधुर यात्रामा हामीसँग जुड्नुहोस् कार्यक्रम स्वरमाधुरीमा। श्रोता, कार्यक्रम स्वरमाधुरीलाई अघि बढाउने नै छौँ, त्यसअघि सुनौ एक सन्देश।
1: आपके 4,800 रिवॉर्ड पॉइंट्स आज एक्सपायर हो रहे हैं, अभी रिडीम करें।
2: अरे वाह, मेरे इतने पॉइंट्स कैसे आए?
3: बस यही पूछो व्हाई। रिवॉर्ड पॉइंट्स के नाम पर आए किसी अननोन लिंक पर क्लिक करने से पहले सोचिए, एक व्हाई आपको फ्रॉड से बचाए।
1: हमेशा पूछो WHY, व्हाई कहता है कैप्टन Y ऑफ SBI,
3: आपका साइबर रक्षक।
0: यो छोटो विश्रामपछि आउनुहोस्, कार्यक्रम स्वर माधुरीको यात्रालाई अघि बढाउँ। सुनेर प्रथम साङ्गीतिक कोसेली सविता छेत्रीको स्वरमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो वाङ्गे लामाको स्वरमा यो साङ्गीतिक प्रस्तुति, जहाँ शब्द सङ्गीत थियो केबी राईको र अबको अघिल्लो गुन्जनीय आवाज रहेको छ निन्दिया बान्ताबाको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर माधुरी अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू र भर्खरै हजुरहरूले सुन्नुभयो रमेश सुब्बाको स्वरमय साङ्गीतिक कोसली र अबको गुन्जनी आवाज रहेको छ सुशीला लकान्तीको।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले मध्याहको 12:05 औ 24 सेकेन्ड भइरहेछ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम श्रोताहरूको अनुरोधमा। जहाँ हजुरहरूकै रोजाइमा सुनाउनेछौँ लोक तथा आधुनिक गीतहरू, विविध कलाकारहरूको स्वरमा त कार्यक्रमलाई आरम्भ गर्दै प्रथममा राख्न लागिरहेकी छु यो प्रथम साङ्गीतिक कोसेरी अनिल फागोको स्वर अनि सङ्गीतमा, जहाँ शब्दकार हुनुहुन्छ वासुदेव पुलामी र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोता मित्रहरू हुनुहुन्छ। मेहरनगर उमरखेण्ड महाराष्ट्रबाट अभिजित ग्वानकर, सरिता ग्वानकर, सिद्धान्त ग्वानकर, प्रिन्स एकांश ग्वानकर, विश्वकर्मनगर नागपुरबाट शैलेश ग्वानकर, वैशाली ग्वानकर, श्वेता समेत ग्वानकर, कुमारी ध्वनि ग्वानकर, सेक्टर 8 कुरुक्षेत्रबाट दीपक सैनी, प्रमिला अनि अनुश्री सैन, महादेवपाराबाट मीरा सिमरन, योगेश कुमार राजबडे, जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम, उमादेवी डोम, अप्पर सिरुबारी गिद्धपहाडबाट सुषमा सिंह, एसएफ दनाल, स्वयं दनाल, करुणा सिंह अनि साथीहरू, ग्राम अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारणी ठाकुर, सुरज ठाकुर, ज्योति ठाकुर, रियन्स ठाकुर अनि गुडिया ठाकुर, त्यसै गरी लछनपुर छत्तिसगढबाट विश्वनाथ साहु, पंकज साहु, तिरुपति साहु, थनक्ष आरु साहु, फारसी जिल्ला हिसारबाट राजकुमार डुण्डी, प्रमोद कुमार डुण्डी, पुष्पेन्द्र कुमार डुण्डी र राजविराज, नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजेन हाकु, कल्पना, सुम्निमा, पिङ्की, खुशबु, श्रुति, पूजा, पूर्णिमा अनि सन्नी हाकु। त यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

हजुरहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम श्रोताहरूको अनुरोधमा उद्घोषिका म सरुको साथमा र कार्यक्रमको अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् अनिल फागुको स्वर अनि सङ्गीतमा रहेको यो साङ्गीतिक कोसेली जहाँ शब्दकार हुनुहुन्छ सुरज धड्कन र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोता मित्रहरू हुनुहुन्छ अरेरिया रोजा।

खार बाजारबाट मोहम्मद शरीफ आर्ज्यो, मोहम्मद मोहसिन आर्ज्यो, बाबु नवाब आर्ज्यो, बाबु सवाब आर्ज्यो, मोहम्मद सरफराज खान, अफजल पानवाला, बंगाल रोड जोकीबाट सौम्य नाजमिन, रुकैया आफ्रिन, रिहाना प्रवीण, फर्जना खानम, साहना सबनम, नुसरत जानम, माल बजारबाट अजय धनुका, न्यू चम्टा गिर्जालाइन चिया बगानबाट तोर्को आतुष एक्का, स्वर्णलता एक्का, श्रद्धा एक्का, अनिरुद्ध एक्का, डेमियन एक्का, जुलियन एक्का, चार्ल्स एक्का, साथै झाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निल्लु खडिया अनि सानिया खडिया, कोटो नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुविहा नेवादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई, शेरपुरकला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई, नवनीत राई र त्यसै गरी छत्तीसगढ दतरेङ्गीबाट भागवत वर्मा, लेवाईबाट गुलाबदास मानिकपुरी, लाछनपुरबाट विश्वनाथ साहु, चरडोगरी पिप्रियाबाट दुर्गाराम साहु, त यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

सेक्टर 67 मोहाली चण्डीगढबाट टीडी मल्होत्रा, रितिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयवीर सिंह ठाकुर, डाक्टर अमनदीप, कालकाबाट शुभचन्द्र बजाज, विट्टा बजाज अनि साहिल, गान्धी चौक रोपरबाट हरदेव मिका, बलविन्द विरक, जैतेक विरक, मिका विरक, रेग्री छत्तीसगढबाट दिनेश वर्मा, करूणा वर्मा, पुरानो तालाब डुम्राबाट वलिउल्ला अन्सारी, आसमानाज अन्सारी, सारिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा अन्सारी, मोहम्मद समी अन्सारी, इन्दिरा विहार दिल्लीबाट डब्लु अन्सारी, बेबी अन्सारी, छटिया पोखरा डुम्राबाट लालबाबु दिवाना, दिव्य भारती, रामपुर चोक बिहारबाट मोहम्मद जासिम राही, सबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेकम, रकिब आलम, कामरान आलम, फरहान आलम, सञ्जय कुमार कर्ण अनि खुशबू, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति पूजन लोहागनको स्वर अनि संगीतमा, जहाँ शब्द रचना रहेको छ मनु खानाङ वा लिम्बूको संगीत रचना शब्द रचनामा।

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् अनुपमा प्रधानको स्वरमा। र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता साथीहरू हुनुहुन्छ डोगरगाउँ छत्तिसगढबाट राष्ट्रपाल गजबिए, राधिका गजबिए, बेबी अनिष्का, तन्मय गजबिए, काठमाडौँबाट सरोज दत्त, सरोज दत्त, अवनीश, आशिष, तरुण अनि विदिता, राजाबजार बिहाबाट सुरेश केसरी, पुनम केसरी, प्रतीक केसरी, थाना रोड बक्सरबाट ओमनन्द केसरी, धनानन्द केसरी अनि विनोद केसरी। यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम कोशेली।

नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो एक बजीको प्रमुख समाचार। पश्चिम बंगाल, तमिलनाडु र पुडुचेरीका 5 विधानसभा सीट र आसामको 1 लोकसभा सीटमा उपचुनावका लागि मतदान जारी छ। भारतीय जनता पार्टीले राज्यसभा चुनावका लागि उत्तर प्रदेशबाट 8 उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि हिमाचल प्रदेशको 3 दिने भ्रमणमा हुनुहुन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन आज नयाँ दिल्ली स्थित लाल बहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि घाना, कोट डी आइभोर र इथोपियाको 5 दिने भ्रमणमा हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनमको हिन्दुस्तान सिपयार्ड लिमिटेडमा फ्लिट सपोर्ट सिप 1 शुरूआत गर्नुहुनेछ र फ्लिट सपोर्ट सिप 5 शिलान्यास गर्नुहुनेछ। भारतले अफगानिस्तानको सार्वभौमिकता, एकता र क्षेत्रीय अखण्डताको लागि आफ्नो समर्थन दोहोऱ्याएको छ। बेनिन शहरबाट लागोस उडान गरिरहेको नाइजेरियाली सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या 32 पुगेको छ। मृतकहरूमा 25 यात्री र 7 चालक दलका सदस्यहरू छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिव जाँदै गरेको फ्लाइट दुबई उडानमा भएको आतंकवादी आक्रमणको लागि इरान जिम्मेवार रहेको व्यक्तिगत रूपमा विश्वास गरेको बताउनु भएको छ। यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले हुती विद्रोहीहरू विरूद्ध ठूलो सैन्य कार्यवाही शुरू गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुतेरेसले सुरक्षा परिषदका सदस्य देशहरूलाई परिषद सुधार गर्न आग्रह गर्नुभएको छ। भारतले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा उरुग्वेको सामना गर्नेछ। भारत र वेस्ट इन्डिज बीचको 5 खेलको टी20 क्रिकेट श्रृंखलाको पहिलो म्याच आज लखनऊमा खेलिनेछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।

0: 지레디오선데
1: Then

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30 भइरहेको छ र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। त कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु यो प्रथम आधुनिक गीत बानिका प्रधानको स्वरमा, जहाँ शब्द रचना रहेको छ गौरी प्रधान सुब्बाको अनि सङ्गीत रहेको छ जीवन अधिकारीको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। रक्षा मन्त्री राजनाथ सिंहले भारतलाई आफ्नो समुद्री शक्तिलाई अझ बढाउन र देशको रक्षा क्षमतालाई सुदृढ पार्न बलियो र एकीकृत समुद्री इकोसिस्टमको आवश्यकता रहेको बताउनुभयो। तमिलनाडु, पुडुचेरी र पश्चिम बङ्गालका 5 विधानसभा सिट र आसामको 1 लोकसभा सिटमा उपचुनावको लागि आज मतदान जारी छ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि घाना, कोटेडी आइबर र इथियोपियाको 5 दिवसीय भ्रमणमा रहनुहुनेछ। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज पश्चिम एसियामा देखिएको संकट ठूलो चिन्ताको विषय भएको बताउनु भएको छ र नाइजेरिया

0: याको बेनिन सहरबाट लागोस गइरहेको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा दुर्घटनामा 7 चालक दलका सदस्य सहित 32 जनाको मृत्यु भएको छ। अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहले भारतलाई आफ्नो समुद्री शक्तिलाई अझ बढाउन र देशको रक्षा क्षमतालाई सुदृढ पार्न बलियो र एकीकृत समुद्री इकोसिस्टमको आवश्यकता रहेको बताउनुभयो। रक्षा मन्त्रीले आज विशाखापट्टनमको हिन्दुस्तान सिपयार्ड लिमिटेडमा फ्लिट सपोर्ट सिप 1 को जल अवतरण गर्नुभयो। उहाँले फ्लिट सपोर्ट सिप 5 को लागि शिलान्यास पनि गर्नुभयो र अपग्रेड गरिएको स्लिपवे 4 र 300 टनको गोलियात क्रेनको उद्घाटन गर्नुभयो। नयाँ क्रेनसँगै अपग्रेड गरिएको स्लिपवे 4ले सिपयार्डलाई 45,000 डेड वेट टनसम्मका जहाजहरू निर्माण र जलावतरण गर्न सक्षम बनाउनेछ। यसले ठूला जहाजहरू निर्माण गर्ने क्षमता बढाउनेछ। फ्लिट सपोर्ट सिप 1 भारतीय नौसेनाको लागि निर्माण भइरहेका 5 फ्लिट सपोर्ट जहाजहरूमध्ये पहिलो हो। स्टिल काट्ने काम शुरू भएको 18 महिनापछि 43,500 टनको जहाज बंगालको खाडीमा प्रक्षेपण गरिएको थियो। रक्षा मन्त्री राजनाथ सिंहले फ्लिट सपोर्ट सिप 1 को शुभारम्भ, फ्लिट सपोर्ट सिप 5 को शिलान्यास र एचएसएलमा उन्नत पूर्वाधारको उद्घाटन भारतको समुद्री क्षमतालाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कदमहरू रहेको बताउनुभयो। उहाँले सूर्य नाम दिएको फ्लिट सपोर्ट सिप 1ले भारतीय नौसेनाको अग्निशक्ति, सहनशीलता र परिचालन प्रभावकारी बढाउने बताउनुभयो। उहाँले एचएसएलमा नयाँ स्लिपवे र गोलियात क्रेनले ठूला जहाज निर्माण परियोजनाहरू सञ्चालन गर्ने सिपयार्डको क्षमतालाई अझ बढाउने बताउनुभयो। श्री सिंहले भन्नुभयो, हिन्दुस्तान सिपयार्ड लिमिटेडले 8 दशकभन्दा बढी समयदेखि भारतको समुद्री र रक्षा आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
1: हिन्दुस्तान सिपयार्ड लिमिटेड भारतकी नेशनल मैरिटाइम क्यापेबिलिटीका कस्टोडियन है। पिछले 8 डिकेड्स से भी अधिक समय से एचएसएल ने देश की मैरिटाइम और डिफेंस रिक्वायरमेंट्स को पूरा करने में बहुत ही महत्वपूर्ण भूमिका का निर्वाह किया है।
0: तमिलनाडु, पुडुचेरी र पश्चिम बंगालका 5 विधानसभा सीट र आसामको 1 लोकसभा सीटमा उपचुनावको लागि आज मतदान जारी छ। तमिलनाडुको धरमपुरम र मन्दुरन्तकमको आरक्षित निर्वाचन क्षेत्रहरूमा उपचुनावको लागि मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। पछिल्लो जानकारी अनुसार मन्दुरन्तकममा 35.55% र धरमपुरममा 37.28% मतदान भएको छ। चुनावको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान साँझ 6 बजेसम्म जारी रहनेछ। मतगणना 9 अक्टोबरमा हुनेछ। यसैबीच पश्चिम बंगालका 2 संवेदनशील विधानसभा क्षेत्र पूर्व मेदिनीपुरको नन्दीग्राम र मुर्शिदाबादको रेजीनगरमा उपनिर्वाचन अन्तर्गत आज बिहान 7 बजेदेखि कडा सुरक्षा व्यवस्थाबीच मतदान भइरहेको छ। मतदान शुरू भए लगत्तै दुवै क्षेत्रमा राजनैतिक टक्राउ, झडप, नेताहरूको पक्राउ तथा पुलिस प्रशासनमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। रेजीनगरमा पुलिसको काममा बाधा पुर्याएको तथा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोपमा आम जनता उन्नयन पार्टीका प्रमुख तथा नाओदा क्षेत्रका विधायक हुमायूं कवीरलाई पक्राउ गरिएको छ। त्यस्तै नन्दीग्राममा शान्तिभङ्ग गरेको आरोपमा काङ्ग्रेसका ब्लक अध्यक्षलाई हिरासतमा लिएको छ। हुमायूं कवीरको पक्राउलाई लिएर प्रतिक्रिया व्यक्त गर्नुहुँदै पश्चिम बंगाल भाजपा अध्यक्ष समीक भट्टाचार्यले भन्नुभयो, आवश्यक परेकै कारण पुलिसले उनलाई पक्राउ गरेको हो। पुडुचेरीको ठण्डाचाडवडी विधानसभा क्षेत्रमा पनि कठोर सुरक्षा व्यवस्थाबीच मतदान जारी छ। यसरी नै आसामको नगाउ लोकसभा निर्वाचन क्षेत्रको उपचुनावको लागि आज मतदान हुँदैछ। यस निर्वाचन क्षेत्रमा नगाउँ र मोरीगाउँ जिल्लाका 8 विधानसभा क्षेत्रहरू पर्छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले आजदेखि घाना, कोटेडी आइभर र इथियोपियाको 5 दिवसीय भ्रमणमा रहनुहुनेछ। भ्रमणको क्रममा डाक्टर जयशंकरले आफ्ना समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ र द्विपक्षीय सम्बन्धको समीक्षा गर्न 3 देशका शीर्ष नेताहरूसँग भेट गर्नुहुनेछ। विदेश मन्त्रालयले डाक्टर जयशंकरको भ्रमणले अफ्रिकासँगको साझेदारीलाई सुदृढ पार्ने भारतको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जीवनमा असल चरित्र अनि आचरणको महत्वमा जोड दिनुभएको छ। उहाँले आज एक संस्कृत सुभाषितम साझा गर्नुहुँदै भन्नुभयो, जो व्यक्ति बुद्धिमान, असल चरित्र अनि आचरणयुक्त हुन्छ उनी नै वास्तवमा एक असल मानिस हुन्। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज पश्चिम एसियामा देखिएको संकट ठूलो चिन्ताको विषय भएको बताउनुभएको छ, किनकि यस

0: उड्डयन टर्बाइन इन्धन एटीएफको मूल्यमा ठूलो वृद्धि गरेको छ। श्री नायडूले नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै भन्नुभयो, सरकारले परिस्थितिको मूल्याङ्कन गर्न एटीएफको मूल्यमा एयर लाइसेन्स र तेल मार्केटिङ कम्पनीहरूसँग वार्ता गरिरहेको छ। उहाँले भन्नुभयो, मन्त्रालयले सबै सरकारवालाहरूसँग बैठक गर्नेछ र त्यसपछि निर्णय लिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा जनसेवाद्वारा देशसेवाको मन्त्र अनि अटुट प्रतिबद्धताबाट प्रेरित छ, जो पनि जारी छ। सेवा र सुशासनको यसै दृष्टिले प्रेरित भएर केन्द्र सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमले यो समर्पण मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याइरहेको छ। आज यस विशेष श्रृङ्खलामा हामीले गुजरातको नर्मदा नदी किनारमा निर्मित विश्वकै सबैभन्दा अग्लो मूर्ति स्ट्याचु अफ युनिटीले कसरी स्थानीय आदिवासी समाजको तथा गुजरात र देशको पर्यटनलाई ठूलो सेवा पुर्याइरहेको छ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नर्मदा नदीको साधु बेटमा 182 मिटरको भव्य उचाइमा रहेको स्ट्याचु अफ युनिटी पृथ्वीको सबैभन्दा अग्लो मूर्ति हो। भारतका लौह पुरुष सरदार वल्लभ भाई पटेललाई समर्पित उहाँको यो मूर्ति 31 अक्टोबर 2018 दिन उद्घाटन गरिएको थियो। गुजरातको 182 विधानसभा निर्वाचन क्षेत्रहरूलाई प्रतिनिधित्व गर्न डिजाइन गरिएको यो मूर्ति स्ट्याचु अफ लिबर्टी भन्दा लगभग दोब्बर। किसानहरूले यो राष्ट्रिय स्मारक निर्माण गर्न आफ्ना पुराना कृषि औजारहरूबाट फलाम दानमा दिएका थिए। स्मारक पछाडि राष्ट्रिय एकता र सामुदायिक सहभागिताको भावनालाई प्रकाश पार्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुहुन्छ,
2: दुनिया की ये सबसे ऊंची प्रतिमा पूरी दुनिया को हमारी भावी पीढ़ियों को उस व्यक्ति के साहस सामर्थ्य और संकल्प की याद दिलाती रहे जिसने माँ भारती को खंड खंड टुकड़ों में करने की जो साजिश को नाकाम करने का पवित्र कार्य किया।
1: यो मेगा पूर्वाधारले शान्त आदिवासी क्षेत्रलाई विश्व स्तरीय पर्यटन केन्द्रमा परिणत गरेको छ, जसले स्थानीय आदिवासी समुदायको लागि दिगो जीविकोपार्जन र आर्थिक अवसरहरू सृजना गरेको छ। एकजना नाङ एकता नगरकी स्थानीय पिङ्क अटो चालक देविका बेन तडवीले कसरी यो परियोजनाले उनको परिवारमा स्थिरता ल्याएको छ भन्ने कुरा यसरी साझा गर्छु। अपर्णा खुण्डका साथ म अशोक चौरसिया, आकाशवाणी समाचार।
0: नाइजेरियाको बेनिन शहरबाट लागोस गइरहेको एक सैन्य विमान दुर्घटनाग्रस्त भयो। दुर्घटनामा 25 यात्री र 7 चालक दलका सदस्य सहित सबै 32 मृत्यु भएको छ। राष्ट्रपति बोला टिनुबुले दुर्घटनाको पुष्टि गर्नुहुँदै नाइजेरियाली वायुसेनालाई दुर्घटनाको कारण पत्ता लगाउन तत्काल र गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। अन्तमा मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले भारतलाई आफ्नो समुद्री शक्तिलाई अझ बढाउन र देशको रक्षा क्षमतालाई सुदृढ पार्न बलियो र एकीकृत समुद्री इकोसिस्टमको आवश्यकता रहेको बताउनुभयो। तमिलनाडु, पुडुचेरी र पश्चिम बंगालका 5 विधानसभा सीट र आसामको 1 लोकसभा सीटमा उपचुनावको लागि आज मतदान जारी छ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि घानाको टेडी आइबर र इथियोपियाको 5 दिवसीय भ्रमणमा रहनुहुनेछ। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज पश्चिम एसियामा देखिएको संकट ठूलो चिन्ताको विषय भएको बताउनु भएको छ र नाइजेरियाको बेनिन शहरबाट लागोस गइरहेको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा दुर्घटनामा 7 चालक दलका सदस्य सहित 32 मृत्यु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौँ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि अब फेरि पनि आनन्द लिनुहोस् लोकगीतको सुजिता खातीको स्वर अनि डाक्टर जसुजन प्यासीको शब्द संकलन तथा महेश्वर लामाको संगीतमा।

श्रोतागण नमस्कार, आजको समसामयिक समीक्षा कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आजको यस अंकमा हामीले चर्चा गर्नेछौँ G20 व्यापार मन्त्री स्तरीय बैठकमा वैश्विक व्यापार विकृतिलाई दूर गर्नुपर्ने भारतको आह्वान। आलेख हो आकाशवाणी समाचार प्रभाग, विदेश सेवा डेस्कको, अनि अनुवाद तथा वाचन अशोक चौरसियाको। श्रोतागण, अमेरिकाको विस्कन्सिन राज्यको मिलवाकीमा आयोजित G20 व्यापार मन्त्रीहरूको बैठकको अन्तिम दिनमा वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले सहभागिता जनाउँदै संरचनात्मक अतिरिक्त क्षमता र उत्पादन मोस्ट फेभर्ड नेसन अर्थात् सबभन्दा मनपर्ने

राष्ट्र एमएफएन सिद्धान्तलाई अपडेट अर्थात् अध्यावधिक गर्ने विषय विश्वव्यापी आपूर्ति श्रृङ्खलामा जबरजस्ती श्रमको अन्त गर्ने जस्ता महत्त्वपूर्ण विषयमा आफ्ना विचारहरू साझा गर्नुभयो। संरचनात्मक अतिरिक्त क्षमता र उत्पादनबारे बोल्दै मन्त्री गोयलले भारत तीव्र गतिमा बढ्दै गएको विश्वको सबभन्दा ठूलो अर्थतन्त्र भएको र 1.4 अर्ब मानिसहरूको आवश्यकता पूरा गर्ने आन्तरिक मागमा आधारित अर्थतन्त्र रहेको बताउनुभयो। उहाँले भारतले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा एक विश्वसनीय कडीको रूपमा डिजाइनदेखि लिएर तयार वस्तुहरूसम्मको उत्पादन मूल्य श्रृङ्खला निर्माण गरिरहेको उल्लेख गर्नुभयो। उहाँले भारतको उत्पादन क्षमताले आन्तरिक र विश्वव्यापी आवश्यकताहरू पूरा गर्ने र G20 अध्यक्षताद्वारा पहिचान गरिएका क्षेत्रहरूमा भारतसँग कुनै संरचनात्मक अतिरिक्त क्षमता नरहेको बताउनुभयो। मन्त्री गोयलले केही अर्थतन्त्रहरूमा व्यापारमा विकृति ल्याउने खालका सहयोग वा अनुदानले डम्पिङ अर्थात् सस्तो मूल्यमा ठूलो मात्रामा सामानहरूको बिक्री र प्रिडेटरी प्राइसिङ अर्थात् प्रतिस्पर्धा सिद्ध्याउने उद्देश्यले राखिने अत्यन्त कम मूल्य निम्ताउन सक्ने सदस्य राष्ट्रहरूको चिन्तामाथि भारतको पनि सहमति रहेको बताउनुभयो। श्री जयशंकरले प्रमाणहरूमाथि आधारित र न्यायिक समीक्षाको अधीनमा रहने गरी एन्टी डम्पिङ र काउन्टर वेलिङ ड्युटी प्रति सन्तुलनकारी शुल्क लगायतका विश्व व्यापार संगठन WTO को नियमहरूका उपायहरूद्वारा यस्ता चिन्ताहरूलाई सम्बोधन गरिनुपर्ने बताउनुभयो। उहाँले औद्योगिक क्षमता आफैमा समस्या नभएको तर लुकेका अनुदान र सहयोगका कारण उत्पादनको भौगोलिक केन्द्रीकरण हुँदा विकृतिहरू उत्पन्न हुन सक्ने कुरामाथि जोड दिनुभयो। उहाँले उत्पादन र आपूर्ति श्रृङ्खलाको विविधीकरण एक जायज उद्देश्य भए पनि यसलाई WTO को नियमभन्दा बाहिरका उपायहरू अपनाउने वा समायोजनको भार विकासशील राष्ट्रहरूमाथि सार्ने बहानाका रूपमा प्रयोग गर्न नहुने बताउनुभयो। कारण औद्योगिकीकरणका लागि विकासशील राष्ट्रहरूसँग नीतिगत स्वतन्त्रता हुनु आवश्यक छ। उहाँले द्विस्तरीय विवाद समाधान प्रणालीको पुनर्स्थापनाका लागि पनि आह्वान गर्नुभयो। विश्वव्यापी आपूर्ति श्रृङ्खलामा जबरजस्ती श्रमको अन्त गर्ने विषयमा बोल्दै श्री गोयलले जबरजस्ती श्रम उन्मूलनप्रति भारतको प्रतिबद्धता पूर्ण र बिना शर्त रहेको बताउनुभयो। श्री गोयलले सीमा सम्बन्धित उपायहरू सम्पूर्ण देश क्षेत्र वा क्षेत्रगत सेक्टर अनुमानमा आधारित नभई ठोस र पुष्टि गर्न सकिने प्रमाणमा आधारित हुनुपर्ने तथा उचित प्रक्रिया र विश्व व्यापार संगठन WTO का नियमहरूको सम्मान गरिनुपर्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन श्रम मापदण्ड सम्बन्धित सक्षम विश्वव्यापी र त्रिपक्षीय निकाय भएको बताउनुभयो। भारत जबरजस्ती श्रम उन्मूलन गर्ने उद्देश्य तथा G20 सदस्यहरूबीच असल अभ्यासहरूको स्वैच्छिक आदान प्रदानको पक्षमा छ तर यस्तो सहयोगमा सदस्यहरूको निगरानी गर्ने नयाँ दायित्वहरू सृजना गर्ने वा सूचनालाई एकपक्षीय व्यापारिक कारवाहीको आधार बनाउने कार्य समावेश हुनु हुँदैन भनी उहाँले बताउनुभयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 3 बजिरहेछ। श्रोता श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एप साथै प्रसार भारतीको ओटिटी वेबमा पनि सुन्न सक्नुहुनेछ। र अब केही क्षण फेरि पनि श्रोताहरूलाई साङ्गीतिक यात्रातर्फ डोर्याएर लानेछौँ, मनोरञ्जन गराउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर। त कार्यक्रमको आरम्भमा सुन यो प्रथम साङ्गीतिक कोशीली चलचित्र हिरोबाट अमल मल्लिक अनि पलक मुचालको युगल आवाज।

कार्यक्रमलाई निरन्तरता दिँदै अब राख्न लागिरहेकी छु यो अर्को साङ्गीतिक कोशेली चलचित्र ह्याप्पी इन्डिङबाट, र यस गीतको बोल रहेको छ मिलिया मिलिया, रेखा भारद्वाज, जिगर सराइया अनि प्रिया एन्ड्रुसको समूह स्वरमा, जहाँ शब्द रचना रहेको छ प्रिया सराइयाको।

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको अन्तिम प्रस्तुतिमा स्वीकार्नुहोस् चलचित्र हिरोबाट नै यो अन्तिम साङ्गीतिक कोशेली, अरमान मल्लिकको स्वरमा जहाँ सङ्गीत रहेको छ अमल मल्लिकको अनि शब्द रचना कुमारको।

0: हिंदी गीतहरुको प्रस्तुति पछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी खरसाङ हो, अब अशोक चरस्याबाट सुन्नुहोस् समाचार। आसामको नगाउँ लोकसभा निर्वाचन क्षेत्रको उपचुनावका लागि आज मतदान जारी छ। यस निर्वाचन क्षेत्रमा नगाउँ र मोरीगाउँ जिल्लाका 8 विधानसभा क्षेत्रका लगभग 19,02,000 मतदाताहरूले मताधिकारको प्रयोग गरिरहेका छन्। मतदान प्रक्रियालाई सहज र सुचारु बनाउन 2,307 मतदान केन्द्रहरू स्थापित गरिएका छन् तथा ठूलो सङ्ख्यामा सुरक्षा बलहरूलाई तैनात गरिएको छ। नगाउँ जिल्लामा 1,339 मत

मतदान केन्द्रहरू बनाइएका छन् भने मोरीगाउँमा 968 मतदान केन्द्रहरू बनाइएका छन्। नगाउँमा 258 मतदान केन्द्रहरू पूर्ण रूपमा महिला अधिकारीहरूद्वारा सञ्चालित गरिँदैछ। मतदान साँझ 5 बजे समाप्त हुनेछ। ताजा प्राप्त जानकारी अनुसार मतदान शान्तिपूर्ण ढङ्गमा चलिरहेको छ। आसाम र मणिपुरमा आज बिहान भूकम्पको झट्का महसुस गरियो। यसको तीव्रता 4.5 थियो। असमका केही भाग र गुवाहाटीसम्म यसको झट्काहरू महसुस गरिए। यद्यपि यस भूकम्पमा कुनै ज्यानमालको नोक्सानी भएको समाचार प्राप्त भएको छैन। यसरी नै मणिपुरको तामेङलोङ जिल्लामा पनि बिहान 4:27.25 भूकम्पको झट्का महसुस गरियो, जसको तीव्रता रेक्टर स्केलमा 2.9 थियो। यसको केन्द्रबिन्दु 25.07 अक्षांश र 93.568 देशान्तर 12 किलोमिटर गहिराईमा थियो। यसको तीव्रता कम भएकोले यसको प्रभाव सीमित रहेको बताइएको छ। भूगर्भ वैज्ञानिकहरू अनुसार उत्तर पूर्वी भारतलाई भूकम्पीय रूपमा अत्यन्तै संवेदनशील क्षेत्र मानिन्छ, फलस्वरूप यहाँ समय समयमा हल्कादेखि मध्यम भूकम्प आउने गर्छ। सिक्किम सरकारको सडक तथा पुल विभागका मन्त्री एनबी दाहालले गुजरातको एकता नगरमा आयोजित सडक यातायात तथा राजमार्ग मन्त्रालयको 2 दिवसीय चिन्तन शिविर 2026 सिक्किमको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। 5 अक्टोबरदेखि सुरु भएको यस चिन्तन शिविरको उद्घाटन केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले गर्नुभएको थियो। कार्यक्रममा टासी भ्यू पोइन्टदेखि मङ्गनसम्मको सडक विस्तारको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको थियो। यसै गरी रम्फू रोडाथाङ सडकको मर्मतसम्मको जिम्मेवारी राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले लिने बताइएको छ। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रम्फूदेखि रानीपुलसम्मको सडक खण्ड विस्तारका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको र दिसम्बर जनवरीदेखि निर्माण कार्य सुरु हुने जानकारी कार्यक्रममा दिएको प्रेस विज्ञप्तिमा जनाइएको छ। यसै गरी मल्लीदेखि सिङतामसम्म नयाँ सडक निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन स्वीकृतिका लागि सडक यातायात तथा राजमार्ग मन्त्रालयमा पेश भइसकेको जानकारी पनि दियो। मन्त्री दाहालसँगै सडक तथा पुल विभागका प्रधान अभियन्ता तथा अतिरिक्त प्रमुख अभियन्ता पनि चिन्तन शिविरमा सहभागिता जनाइरहेका छन्। एसियाली खेलकुदमा स्वर्ण पदक जितेर आसामको गौरव बढाउने बक्सर लवलिना बरहुगाईले युवाहरूलाई सही मार्गमा हिँडेर देश र समाजमा योगदान दिन आग्रह गर्नुभएको छ। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै लवलिनाले भनिन्, उनलाई थाहा छैन कि जेनजी कुन उमेर समूह वा श्रेणी हो। उनले युवाहरूले आफ्ना आमा बाबु र अग्रजहरूको सल्लाह पालन गर्नुपर्छ र जीवनमा सही बाटो रोज्नुपर्छ भन्ने कुरामाथि जोड दिनुभयो। उनले भनिन्, युवाहरूले देश र समाजको लागि राम्रो गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, युवा पुस्ता अगाडि आउनुपर्छ र राष्ट्रको लागि काम गर्नुपर्छ भनी उहाँले बताउनुभयो। असमको नगाउँ जिल्लाको जलखा बन्दा क्षेत्रमा भएको एक सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ। पुलिसले दिएको जानकारी अनुसार जखला बान्धाबाट मोटरसाइकलमा कलिया बोर दलगाउँतर्फ गइरहेको बाइक सवारलाई एउटा अज्ञात वाहनले ठोक्कर दिँदा यो दुर्घटना घटेको हो। पुलिसले घटनाको जाँच गरिरहेको छ। मृतकको शव उद्धार गरी पोस्टमर्टमको लागि पठाइएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, अहिलेलाई पुरा भयो। आगामी समाचार लिएर पुनः 6 बजी उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय अहिले दिउँसोको 3:20 औ 37 सेकेन्ड भइरहेछ श्रोता, र अब प्रस्तुत छ लोक तथा आधुनिक गीतहरूको सङ्गम कार्यक्रम गीत सङ्गीत।

श्रोता, प्रेम केवल दुई मुटु बीचको आकर्षण मात्र होइन, यो त विश्वासको एउटा सुन्दर आधार हो, सँगै हिँड्ने एउटा प्रतिबद्धता हो, अनि सुख दुःखका हरेक मोडमा एकाअर्काको हात थामिरहने एउटा आत्मीय बाचा पनि। तर समय सधैँ आफूले चाहे झैँ कहाँ चल्दछ र कुनै समय सँगै जिउने सँगै मर्ने कसम खाएका मनहरू जब परिस्थितिको कुनै मोडमा छुट्टिन पुग्छन् तब बाँकी रहन्छन् केवल सम्झनाहरू, अधुरा सपनाहरू अनि मनको गहिराईमा कतै लुकेर बसेका अनगिन्ती प्रश्नहरू। यस्तै भावनाहरू बोकेको यो अघिल्लो गीत, प्रथम गीत श्रोताहरू समक्ष राख्न लागिरहेकी छु। उदय सुतांगको स्वरमा जहाँ शब्द रचना रहेको छ, गणेश थापा मङ्गरको, अनि सङ्गीत गायक स्वयंको।

श्रोता, कहिलेकाहीँ जीवनमा खुसीहरू हावाको झोका झै आउने गर्छन् र समयको एउटा मोडमा आधी झै उडेर जान्छ। ओठमा सजिएको हाँसो पनि परिस्थितिको भेलसँगै बगेर जाँदा मनले भने ती पुराना खुसी र आत्मीय सम्झनाहरूलाई सजिलै कहाँ बिर्सन सक्छ र उडाएर लग्यो खुसी हुरीले, बगाएर लग्यो हाँसो भेलले। यो गीतको बोल रहेको अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् उदय सुताङकै स्वरमा, जहाँ शब्द रचना रहेको छ गणेश थापा मगरको अनि सङ्गीत रहेको छ गायक स्वयंको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत। श्रोता, जीवन सधैँ हामीले सोचे झै सरल र सहज कहाँ हुन्छ र कहिले सफलता र खुसीका उज्याला क्षणहरूले जीवनलाई सुन्दर बनाउँछन् त कहिले असफलता, अधुरा सपना र परिस्थितिका कठिन मोडहरूले मनलाई भारी बनाइदिन्छन्। हिजो आज जिन्दगी बोझ लाग्न थाल्यो, अमृत भन्छन् जिन्दगी विष लाग्न थाल्यो। यो गीतको शब्दहरूमा जीवनका ती क्षणहरूको अनुभूति छ जहाँ धेरै कुरा गर्ने सपना देखे पनि परिस्थितिले साथ दिँदैन, मनमा रोपिएका आशाका कोपिलाहरू फुल्न नपाउँदै ऐलाउन थाले जै लाग्छ, अनि आफूले चाहेको बाटो र वास्तविक जीवन बीचको दूरी झन गहिरिँदै जान्छ। तर श्रोता, जीवनका कठिन दिनहरू अन्तिम सत्य होइनन्। कहिलेकाहीँ ओलाएका आशाहरूले पनि नयाँ मौसम पर्खिरहेका हुन्छन्। असफलता जीवनको अन्तिम अध्याय होइन, त्यो त फेरि उठ्न सिक्ने र अघि बढ्ने यात्राकै एउटा पाना मात्र हो। त स्वीकार्नुहोस् अघिल्लो प्रस्तुतिमा मनिला सोताङको स्वरमा, जहाँ सङ्गीत रहेको छ उदय सोताङको अनि शब्द रचना रहेको छ गणेश थापा मगरको।

श्रोता कार्यक्रम गीत संगीतमा आधुनिक गीतका मधुर धुन र भावनात्मक शब्दहरूसँगै हामीले केही सुन्दर साङ्गीतिक क्षणहरू बितायौँ। अब भने आधुनिक धुनबाट अलिकति विश्राम लिँदै नेपाली लोकजीवनको आत्मासँग जोडिनेतर्फ अघि बढौँ, जहाँ मादलको तालमा गाउँघरको स्पन्दन सुनिन्छ, जहाँ भाकामा हाम्रो संस्कृति बोल्छ र जहाँ शब्द शब्दमा आफ्नै माटोको सुवास भेटिन्छ। त अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् लोकगीत नरेन्द्र गुरुङ, उत्तम प्रधान, डेजी बराइली अनि रिमाला मोक्तानको समूह स्वरमा।

0: कार्यक्रम गीत संगीतको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले विशाखापट्टनमको हिन्दुस्तान सिपयार्डमा फ्लिट सपोर्ट सिप वनको जलावतरण गर्नुभयो, साथै फ्लिट सपोर्ट सिप फाइभको आधारशिला राख्नुभयो। तमिलनाडु, पुडुचेरी र पश्चिम बंगालका 5 विधानसभा सीट र असमको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान जारी छ। ई सञ्जीवनीले 50 करोड टेली कन्सल्टेसनको आँकडा पार गरेको छ, जुन भारतको डिजिटल स्वास्थ्य सेवा पहलमा महत्वपूर्ण उपलब्धि हो। विश्व ब्याङ्कले वर्तमान वित्त वर्षको लागि भारतको जीडीपी वृद्धि दर अनुमान 0.5% बढाएर 7.1% गरेको छ। र भारत र वेस्ट इन्डिज बीच पहिलो T20 म्याच आज साँझ लखनऊमा खेलिनेछ। अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहले भारतले आफ्नो समुद्री शक्तिलाई अझ बढाउन र देशको रक्षा क्षमतालाई सुदृढ पार्न बलियो र एकीकृत समुद्री इकोसिस्टमको आवश्यकता रहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनमको हिन्दुस्तान सिपयार्ड लिमिटेडमा फ्लिट सपोर्ट सिप वनको जलावतरण गर्नुभयो। उहाँले फ्लिट सपोर्ट सिप

0: भवनको शिलान्यास पनि गर्नुभयो र उन्नत स्लिपवे 4 र 300 टन क्षमताको गोलियाथ क्रेनको पनि उद्घाटन गर्नुभयो। सभालाई सम्बोधन गर्दै श्री सिंहले भन्नुभयो, फ्लिट सपोर्ट सिप 1 को शुभारम्भ, फ्लिट सपोर्ट सिप 5 को शिलान्यास र एचएसएलमा उन्नत पूर्वाधारको उद्घाटन भारतको समुद्री क्षमतालाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कदमहरू हुन्। श्री सिंहले भन्नुभयो, हिन्दुस्तान शिपयार्ड लिमिटेडले 8 दशकभन्दा बढी समयदेखि भारतको समुद्री र रक्षा आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको छ। रक्षा मन्त्रालयले भारतीय नौसेनाको जहाजहरूका लागि ब्रह्मोज फायर कन्ट्रोल सिस्टम र लन्चर खरिद गर्न ब्रह्मोज एरोस्पेस प्राइवेट लिमिटेडका साथ 660 करोड रुपियाँभन्दा बढीको सम्झौतामा अनुबन्ध गरेको छ। स्वदेशी निर्मित विकास र निर्माण श्रेणी अन्तर्गत यो अनुबन्ध नयाँ दिल्लीमा रक्षा सचिव राजेश कुमार सिंहको उपस्थितिमा हस्ताक्षर गरियो। मन्त्रालयले यो परियोजनाले 3 वर्षको अवधिमा रोजगारी सृजना गर्ने बताएको छ। तमिलनाडु, पुडुचेरी र पश्चिम बंगालमा विधानसभा सीटहरू र असमको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान भइरहेको छ। तमिलनाडुका मदुरन्तकम र धारापुरम विधानसभा सीट, पुडुचेरीको थत्तान चावरी र पश्चिम बंगालका रेजीनगर र नन्दीग्राम सीटको लागि मतदान जारी छ। असमको नगाउँ एकमात्र लोकसभा निर्वाचन क्षेत्र हो जहाँ मतदान भइरहेको छ। मतगणना आगामी शुक्रबार हुनेछ। उत्तर प्रदेशमा आगामी राज्यसभा चुनावका लागि भारतीय जनता पार्टीद्वारा उठाइएका 8 उम्मेद्वारहरूले लखनऊको विधान भवनमा आफ्नो नामाङ्कन पत्र दर्ता गरे। यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भाजपा प्रदेश अध्यक्ष पंकज चौधरी, उपमुख्यमन्त्री केशव प्रसाद मौर्य र ब्रजेश पाठक लगायत वरिष्ठ पार्टी नेताहरू उपस्थित थिए। विधान परिषद उम्मेद्वारहरूले पनि आफ्नो नामाङ्कन दर्ता गरेका छन्। द्विवार्षिक चुनावको लागि नामाङ्कन दर्ता गर्ने आज अन्तिम दिन हो। राज्यका 10 राज्यसभा सीटहरूका लागि मतदान 16 अक्टोबरमा हुनेछ। राष्ट्रिय टेलिमेडिसिन सेवा ई सञ्जीवनीले 50 करोड टेली परामर्शको आँकडा पार गरेको छ। यो डिजिटल प्रविधि मार्फत देशका मानिसहरूलाई किफायती, पहुँच योग्य र राम्रो स्वास्थ्य सेवा पुर्याउने सरकारको प्रयासमा एक महत्वपूर्ण उपलब्धि हो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशका सबै 36 राज्य र केन्द्र शासित प्रदेशहरूमा हालसम्म 50 करोड भन्दा बढी टेली परामर्श गरिएको बताएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: ये प्लेटफॉर्म अब कृत्रिम बुद्धिमता आर्टिफिशियल इंटेलिजेंस आधारित क्लिनिकल डिसीजन सपोर्ट सिस्टम AICDSS के एकीकरण के साथ और अधिक विकसित हुआ है। यह प्रणाली परामर्श के दौरान स्वास्थ्य सेवा प्रदाताओं को सहयोग प्रदान करती है तथा नैदानिक निर्णय लेने की गुणवत्ता, एकरूपता और दक्षता को मजबूत करने में सहायता करती है। इस नवाचार को राष्ट्रीय स्तर पर मान्यता भी मिली है और इसे राष्ट्रीय ई गवर्नेंस पुरस्कार 2026 के अंतर्गत स्वर्ण पदक से सम्मानित किया गया है। ई संजीवनी को इमरजेंसी रेस्पॉन्स सपोर्ट सिस्टम 112 के साथ भी एकीकृत किया गया है, जिसे आपातकालीन प्रतिक्रिया सेवाओं और दूरस्थ चिकित्सा विशेषज्ञता के बीच बेहतर समन्वय स्थापित हुआ है। इस एकीकरण का उद्देश्य चिकित्सा सहायता तक अधिक समन्वित पहुंच को सुगम बनाना और आपातकालीन स्वास्थ्य सेवाओं में डिजिटल तकनीक के उपयोग को और मजबूत करना है। ई संजीवनी अब देश के प्रमुख सरकारी चिकित्सा संस्थानों के माध्यम से विशेषज्ञ ओपीडी परामर्श की सुविधा के विस्तार की दिशा में भी आगे बढ़ रही।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल @AI@NewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। विश्व ब्याङ्कले चालू वित्त वर्षमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धि दरको अनुमान बढाएर 7.1% गरिदिएको छ। अप्रेलमा यो अनुमान 6.6% थियो। यो संशोधनले अपेक्षाभन्दा राम्रो आर्थिक वृद्धिपछि गरिएको हो। वित्त वर्ष 2026-27 पहिलो तिमाहीमा भारतको अर्थव्यवस्था 7.8% दरले बढेको छ। विश्व ब्याङ्क अनुसार निजी उपभोग आर्थिक वृद्धिको मुख्य आधार बनिरहने बढ्दो सार्वजनिक लगानी र अनुकूल वित्तीय तथा नीतिगत परिस्थितिले पनि अर्थव्यवस्थालाई सहयोग गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मूले डाक्टरहरूलाई सेवा र करुणाको भावनाका साथ चिकित्सा क्षेत्रमा काम गर्न आह्वान गर्नुभएको छ। हिमाचल प्रदेशको विलासपुरमा स्थित अखिल भारतीय आयुर्वेदिक विज्ञान संस्थान एम्सको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन

0: गर्दै राष्ट्रपतिले डाक्टरहरूले संस्थानको प्रतिष्ठा बढाउने र भावी पुस्तालाई उनीहरूको उदाहरण अनुसरण गर्न प्रेरित गर्ने तरिकाले व्यवहार गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति मुर्मूले हिमाचल प्रदेशको कठिन भौगोलिक परिस्थितिलाई ध्यानमा राख्दै राज्यका दुर्गम क्षेत्रहरूमा गुणस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्नु बहुआयामिक चुनौती भएको पनि भन्नुभयो। राष्ट्रपतिले केन्द्र सरकारले शुरू गरेको आयुष्मान भारत योजना बिरामी हरूका लागि लाभदायक साबित भइरहेको बताउनु भएको छ। यसअघि राष्ट्रपतिले संस्थानका मेधावी विद्यार्थीहरूलाई पदक र उपाधि प्रदान गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले संस्कृत भारतका सबै भाषाहरूलाई जोड्ने स्वर्णिम सूत्र भएको बताउनु भएको छ। उहाँले आज नयाँ दिल्लीमा श्री लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। श्री राधाकृष्णनले भारतका हरेक भाषा समृद्ध रहेको र देशको संस्कृतिको समृद्धिमा योगदान पुर्याइरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले संस्कृत र अन्य भारतीय भाषाहरूलाई बढावा दिन धेरै पहल गरेको पनि बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा जनसेवाद्वारा देश सेवाको मन्त्र अनि अटुट प्रतिबद्धताबाट प्रेरित छ। सेवा र सुशासनको यस्तै दृष्टिले प्रेरित भएर केन्द्र सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमले यो समर्पण मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याइरहेको छ। आज यस विशेष श्रृङ्खलामा हामीले गुजरातको नर्मदा नदी किनारमा निर्मित विश्वकै सबैभन्दा अग्लो मूर्ति स्ट्याचु अफ युनिटीले कसरी स्थानीय आदिवासी समाजको तथा गुजरात र देशको पर्यटनलाई ठूलो टेवा पुर्याइरहेको छ भन्ने बारेमा कुरा गर्नेछौ।
1: नर्मदा नदीको साधु बेटमा 182 मिटरको भव्य उचाइमा रहेको स्ट्याचु अफ युनिटी पृथ्वीको सबैभन्दा अग्लो मूर्ति हो। भारतका लौह पुरुष सरदार वल्लभ भाई पटेललाई समर्पित उहाँको यो मूर्ति 31 अक्टोबर 2018 दिन उद्घाटन गरिएको थियो। गुजरातको 182 विधानसभा निर्वाचन क्षेत्रहरूलाई प्रतिनिधित्व गर्न डिजाइन गरिएको यो मूर्ति स्ट्याचु अफ लिबर्टी भन्दा लगभग दोबर अग्लो छ। व्यापक जनभागीदारीमा निर्मित भारत भरिका लाखौं किसानहरूले यो राष्ट्रिय स्मारक निर्माण गर्न आफ्ना पुराना कृषि औजारहरूबाट फलाम दानमा दिएका थिए। स्मारक पछाडि राष्ट्रिय एकता र सामुदायिक सहभागिताको भावनालाई प्रकाश पार्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुहुन्छ।
0: क्रिकेटमा भारत र वेस्ट इन्डिज बीच 5 म्याचहरूको T20 श्रृङ्खलाको पहिलो म्याच आज लखनऊमा खेलिनेछ। यो म्याच साँझ 7 बजेदेखि शुरू हुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। रक्षा मन्त्री राजनाथ सिंहले विशाखापट्टनमको हिन्दुस्तान सिपयार्डमा फ्लिट सपोर्ट सिप 1 जलावतरण गर्नुभयो। साथै फ्लिट सपोर्ट सिप 5 आधारशिला राख्नुभयो। तमिलनाडु, पुडुचेरी र पश्चिम बंगालका 5 विधानसभा सीट र असमको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान जारी छ। ई सञ्जीवनीले 50 करोड टेली कन्सल्टेसनको आँकडा पार गरेको छ। विश्व ब्याङ्कले वर्तमान वित्त वर्षको लागि भारतको जीडीपी वृद्धि दर अनुमान 0.5% बढाएर 7.1% गरेको छ र भारत र वेस्ट इन्डिज बीच पहिलो T20 म्याच आज साँझ लखनऊमा खेलिनेछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारको प्रस्तुतिपछि अब सुन्नुहोस् देशभक्ति गीत।

आदरणीय श्रोताहरू, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई न्यानो स्वागत जनाउँदै आजको हाम्रो कार्यक्रम प्रस्तुत गरिरहेछौँ। र श्रोताहरूलाई बितितै भएको कुरो हो, हामी सधैँ नै हाम्रो स्टुडियोमा पाउना निम्ताए हजुरहरूलाई राम्रो राम्रो जानकारीहरू दिने गर्छौँ भनेर। तर अब जानकारीलाई एकैछिन पर सार्दै हजुरहरू समक्ष सर्वप्रथममा हामी एउटा मिठो अनि रमाइलो गीत राखिरहेछौँ।

0: श्रोतालाई यसरी गीत सुनाई मनोरञ्जन गराए पश्चात अब हामी कार्यक्रमतर्फ अघि बढिरहेछौँ र अघि नै मैले भनिसकेकी छु कि हामीले हाम्रो स्टुडियोमा पाहुना निम्ताएका छौँ भनेर र यहाँ हुनुहुन्छ बहिनी समृद्ध देवान, यहाँलाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: धन्यवाद।
0: र अब यहाँले हामीलाई आज बताउनु पर्ने विषय चाहिँ छ स्वस्थ जीवनशैली, अथवा हामीले स्वस्थ भएर चाहिँ अब हाम्रो जीवनलाई चाहिँ कस्तो प्रकारले सुचारू रूपले चलाउनु पर्ने, यस विषयमा यहाँले जानकारी गराउनुहुनेछ।

0: त श्रोताहरू अब यहाँबाटै सुनौ न त, ल सुरु गरौँ न त बहिनी।
1: स्वस्थ मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो धन सम्पत्ति, शिक्षा, पद र प्रतिष्ठा। जति नै भए पनि स्वस्थ शरीर र स्वस्थ मन छैन भने जीवन पूर्ण र सुखी हुन सक्दैन। त्यसैले स्वस्थ रहनका लागि रोग लागेपछि मात्र उपचार रोज्ने होइन, रोग लाग्न नदिन स्वस्थ जीवनशैली अपनाउन आवश्यक छ।
0: ठिकै भन्नुभयो। र अब बहिनी, अब यो स्वस्थ जीवनशैली भनेको चाहिँ के हो त, त्यो बताइदिनुहोस् न।
1: स्वस्थ जीवनशैली भन्नाले हाम्रो दैनिक जीवनमा अपनाउने त्यस्ता स्वस्थ बानी तथा व्यवहारहरूलाई बुझिन्छ जसले शरीर, मन र सामाजिक जीवनलाई स्वस्थ राख्न सहयोग गर्छ। सन्तुलित भोजन, नियमित शारीरिक कसरत, पर्याप्त निन्द्र, व्यक्तिगत सरसफाई, तनाव मुक्ति जीवन, धूम्रपान तथा मदिराबाट टाढा रहनु र नियमित स्वस्थ परीक्षण गर्नु यसका महत्वपूर्ण पक्षहरू हुन्।
0: भनेपछि हामी स्वस्थ रहनुको निम्ति चाहिँ अब हामीले सन्तुलित भोजनहरू है नियमित रूपले अब लिनु पर्यो, होइन, शारीरिक व्यायाम पनि गर्नु पर्यो, फेरि भएन हामी ठिक समयमा सुत्ने, ठिक समयमा उठ्ने है हाम्रो त्यो प्रक्रिया पनि गर्नु पर्यो, साथसाथै व्यक्तिगत सरसफाई भयो, तनाव मुक्त जीवन, धूम्रपान, सबै कुरोहरू चाहिँ हामीले चाहिँ अब राम्रोसँगले चाहिँ अब होइन यो धुम्रपानहरू त्याग्नु पर्यो, मद मदिरा त्याग्नु पर्यो र यस्ता कतिवटा कुरोहरू चाहिँ हामीले खुबै याद गर्यो भने मात्रै अब हामीले चाहिँ हाम्रो स्वस्थ जीवनशैली चाहिँ अप्नाउनु सक्ने रहेछौँ नि, होइन।
1: हजुर।
0: र अरू के छ भन्दै जानुहोस् न।
1: सन्तुलित तथा पौष्टिक आहार।
0: हजुर।
1: स्वस्थ जीवनशैलीको पहिलो आधार सन्तुलित आहार हो। हाम्रो भोजनमा अन्न, दाल, हरियो साग सब्जी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, अन्डा वा अन्य प्रोटिन युक्त खाद्य पदार्थ उचित मात्रामा समावेश हुनुपर्छ। अत्यधिक नुन, चिनी, तेल तथा प्रशोधित खाद्य पदार्थ कम गर्नुपर्छ। पर्याप्त मात्रामा स्वच्छ पानी पिउने, पानी पनि उत्तिकै महत्वपूर्ण छ।
0: पानी पनि हामीले धेरै मात्रामा चाहिँ पिउनु पर्यो, होइन। अब जस्तो खाना है त्यस्तै स्वस्थ भन्ने कुरालाई पनि हामीले व्यवहारमा उतार्नु चाहिँ अब खुबै आवश्यक छ नि, होइन।
1: नियमित शारीरिक गतिविधि।
0: हजुर।
1: आजको आधुनिक जीवनशैलीमा शारीरिक गतिविधि कम हुँदै गएको छ। लामो समयसम्म मोबाइल, टेलिभिजन वा कम्प्युटरमा बस्ने बानीले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले आफ्नो उमेर र स्वास्थ्य अवस्था अनुसार नियमित हिँडुल, व्यायाम, योग वा अन्य शारीरिक गतिविधि गर्नुपर्छ। दैनिक केही समय शारीरिक गतिविधि लागि छुट्याउनु स्वास्थ्यमा गरिएको महत्वपूर्ण लगानी हो।
0: हजुर हजुर।
1: पर्याप्त निन्द्र र आराम।
0: हजुर।
1: शरीरलाई स्वस्थ राख्न भोजन र व्यायाम जतिकै निन्द्रा पनि आवश्यक छ। पर्याप्त र गुणस्तरीय निन्द्राले शरीरलाई पूर्ण ताजगी दिनका साथै मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। समयमै सुत्ने र उठ्ने बानी बसाल्नु, सुत्नु अघि मोबाइल तथा अन्य विद्युतीय उपकरणको अत्याधिक प्रयोग नगर्नु राम्रो हुन्छ।
0: हजुर, साँच्चै ठिकै भन्नुभयो बहिनीले, किनभने हामी राति खाना साना खाएपछि अब ओछ्यानमा पस्दाखेरि धेरै अबेरसम्म मोबाइलहरू हेर्ने गर्छौँ, त्यो बानी पनि राम्रो होइन रहेछ। किनभने अहिले बहिनीले भनिहाल्नु भयो कि राति ओछ्यानमा पसेपछि पनि हामीले है मोबाइलहरू हेर्नु चाहिँ अब एकदमै राम्रो होइन, यसले पनि हाम्रो शरीरमा चाहिँ अब कतिवटा नकारात्मक प्रभावहरू पर्दो रहेछ भन्ने कुरो चाहिँ यहाँ बहिनीले भन्नुभयो।
2: त्यस्तै कारणले गर्दाखेरि अब हामीले निन्द्रा पनि लिनु त्यतिकै आवश्यक कुरो हो र अब शरीरलाई है पुनः ताजगी दिनु, साथै अब मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्नको निम्ति चाहिँ हामीले यस्ता कतिपय कुरोहरूको चाहिँ हामीले नियमित रूपले चाहिँ अब पालन गर्नु पर्यो नि, होइन बहिनी।
1: हजुर
2: हजुर। र अरू भन्दै जानुहोस् न त।
1: व्यक्तिगत तथा वातावरणीय सरसफाई।
2: हजुर।
1: स्वस्थ जीवनका लागि व्यक्तिगत सरसफाई अत्यन्त महत्वपूर्ण छ।
2: ठिकै हो।
1: नियमित हात धुने, दाँत सफा गर्ने, नुहाउने, सफा कपडा लगाउने तथा सुरक्षित र स्वच्छ पानी प्रयोग गर्ने बानीले धेरै संक्रामक रोगबाट बाँच्नमा मद्दत गर्छ।
2: ठिकै भन्नुभयो।
1: त्यसै गरी घर, विद्यालय, कार्यस्थल र वरपरको वातावरण सफा राख्नु पनि हाम्रो सामूहिक जिम्मेवारी हो।
2: हजुर हजुर।
1: मानसिक स्वास्थ्यको ख्याल।
2: हजुर।
1: स्वस्थ भन्नाले केवल रोग नभएको अवस्था मात्र होइन, मानसिक स्वास्थ्य पनि स्वस्थ जीवनको अभिन्न अङ्ग हो।
2: ठिकै भन्नुभयो नि तपाईँले, किनभने अब हामीले है स्वस्थ भन्नाले चाहिँ अब केवल हाम्रो शरीर मात्र अब स्वस्थ रहनु भन्ने कुरो चाहिँ होइन है, र हामी सधैँ अब

0: हाम्रो दिमागलाई भनौँ न होइन, हाम्रो मानसिक पटललाई पनि हामीले सधैँ स्वस्थ राख्ने कोसिस चाहिँ गर्नु पर्यो। र अब हामीले विभिन्न प्रकारको है विचारहरू अथवा हामीले विभिन्न प्रकारको कुराहरू दिमागमा खेलाइरहन्छौँ नि है, त्यो खेलाउनु पनि राम्रो चाहिँ होइन रहेछ जस्तो लाग्यो नि होइन बहिनी।
1: तनाव, चिन्ता र निराशा हुँदा परिवार सदस्य, साथी वा विश्वासिलो व्यक्तिसँग कुराकानी गर्नुपर्छ।
0: ज्यू
1: आफ्नो रुचिका काम गर्ने, प्रकृतिसँग समय बिताउने, ध्यान वा योग गर्ने तथा सकारात्मक सोच विकास गर्ने प्रयोग गर्नुपर्छ। आवश्यक परेको अवस्थामा स्वस्थ कर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिने हिचकचाउनु हुँदैन।
0: भनेपछि हामीलाई केही अब चिन्ता पर्यो अथवा केही होइन हाम्रो मानसिक अस्वस्थ भएको हामीलाई भान भयो भने चाहिँ हामीले स्वास्थ्य कर्मीहरूसँग पनि सम्पर्क राख्नु पर्यो होइन। फेरि अब स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श लिनु चाहिँ एकदमै आवश्यक कुरो हो यो चाहिँ है। हामीलाई यस्तो कतिवटा कुरोमा है अब डिस्टर्बहरू भयो भने चाहिँ अब हामीले हिचकिचाउनु हुँदैन भनेर तपाईँले भन्नुभयो, एकदमै साँचो कुरो। र हामीले कुरा पनि लुकाउनु हुँदैन नि, यस्तो कतिवटा हुन्छ नि हामीलाई है मनभित्र कतिवटा कुराहरू उथुल पुथुल भइरहेको हुन्छ, कोही बेला मनमा अकस्मकस भइरहेको कुराहरू हुन्छ। र मलाई चाहिँ यस्तो किन भयो भनेर हामीले स्वास्थ्य कर्मीहरूसँग पनि जोगाजोग गरेर उनीहरूसँग पनि कुराकानी गर्नु पर्यो। फेरि भएन अब मलाई यस्तो लाग्छ कि बहिनी, अब हामीले यस्तो कतिपय कुराहरू हुँदाखेरि नि अब वरिपरिको गाउँघरको है दिदी बहिनीहरू हुन्छ, साथी सङ्गीहरू हुन्छ, साथीहरूसँगसँग पनि यसो कुराहरू गऱ्यो भने, मनको कुराहरू गऱ्यो भने चाहिँ कतिवटा दुःख पीडाहरू पनि हामीले है बाँड्न सक्छौँ। र अब कतिवटा अब यस्तो बिमारहरू पनि है बिमारहरूको पनि अब उनीहरूमा पनि कतिवटा कुरोको चाहिँ अब ज्ञान हुन्छ नि त होइन, ज्ञान हुन्छ र तिमीले यस्तो गर उस्तो गर भन्ने उनीहरूले पनि सरसल्लाह दिन्छन्। र हामीले कतिवटा कुरोहरूलाई चाहिँ अब यसरी भयो भने चाहिँ लुकाउनु चाहिँ हुँदैन है, त्यसमा चाहिँ हिचकिचाउनु चाहिँ पटक्क हुँदैन। तपाईँले अहिले ठिकै कुरा गर्नुभयो बहिनी।
1: धुम्रपान, सुर्तीजन्य पदार्थ र मदिराबाट दूरी। सुर्तीजन्य पदार्थ तथा धुम्रपानले शरीरका विभिन्न अङ्गमा गम्भीर असर पुर्याउन सक्छ। त्यसै गरी अत्यधिक मदिरा सेवनले पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ।
0: ठिकै हो।
1: त्यसैले स्वस्थ जीवनका लागि सुर्तीजन्य पदार्थबाट पूर्ण रूपमा टाढा रहनु र मदिराको सेवन नगर्नु वा कम गर्नु महत्वपूर्ण छ। नियमित स्वास्थ्य परीक्षण। मलाई केही भएको छैन भनेर स्वास्थ्य परीक्षणलाई व्यवस्था गर्नु उचित हुँदैन। उमेर, लिङ्ग र जोखिम अनुसार आवश्यक स्वास्थ्य परीक्षण तथा नियमित स्वास्थ्य जाँचले रोगलाई प्रारम्भिक अवस्थामा पहिचान गर्न सहयोग गर्छ। रक्तचाप, रक्तचिनी, शरीरको तौल आदि आवश्यकता अनुसार जाँच गराउनु र चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य परीक्षण गर्नु राम्रो बानी हो।
0: हजुर ठिकै हो।
1: स्वस्थ जीवनशैली सबैको जिम्मेवारी। स्वस्थ जीवनशैली केवल व्यक्तिको मात्र जिम्मेवारी होइन, परिवार, विद्यालय, कार्यस्थल, समुदाय र सरकारको पनि स्वस्थ वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छन्।
0: हजुर हजुर।
1: हामीले स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, सरसफाईमा ध्यान दिने, मानसिक स्वास्थ्यलाई महत्व दिने र अरूलाई पनि स्वस्थ बानी अपनाउने प्रेरित गर्ने संस्कार विकास गर्नुपर्छ।
0: ठिकै भन्नुभयो।
1: यसैले स्वस्थ जीवन शैली अपनाउनको निम्ति प्रथमत आजदेखि हामी आफैले आफैलाई केही प्रश्न गरौँ। के मेरो खाना सन्तुलित छ? के म नियमित रूपमा हिँड्छु वा व्यायाम गर्छु? के म पर्याप्त सुत्छु? के म आफ्नो मानसिक स्वास्थ्यलाई पनि समय दिन्छु? के म सुर्तीजन्य पदार्थ र अन्य हानिकारक बानीबाट टाढा छु? के मैले आवश्यक स्वास्थ्य परीक्षण गराइरहेको छु? अन्तत स्वस्थ सरकार वा स्वस्थ कर्मीको मात्र जिम्मेवारी होइन, आफ्नो स्वास्थ्यको पहिलो जिम्मेवार व्यक्ति हामी स्वयं हौँ।
0: हो नि।
1: स्वस्थ व्यक्ति, स्वस्थ परिवेश, स्वस्थ परिवार, स्वस्थ समाज नै समृद्ध राष्ट्रको आधार हो।
0: हजुर हजुर, एकदमै राम्रो कुरो भन्नुभयो नि तपाईँले। किनभने अब हाम्रो जीवनशैलीलाई चाहिँ स्वस्थ राख्नु भनौँ अथवा स्वस्थ जीवनको आधार हामीले मान्नको निम्ति चाहिँ हामी सबै स्वस्थ रहनु पर्यो है। स्वस्थ हुनको निम्ति चाहिँ हामीले प्रत्येक कुरोहरू नै हामीले नियमित रूपमा चाहिँ अब लिनु पर्यो। किनभने अब सबैभन्दा ठुलो कुरो चाहिँ अब हामीले सन्तुलित भोजन चाहिँ हामीले लिनु अति नै आवश्यक छ है। र अब हामी भन्छौँ नि अब कोही बेला हामीलाई खानु मन लागेको कुरो बेलामा हामी मासु खाएर होइन कोही बेला

सब्जी सब्जी खाएर त्यो चाहिँ होइन अब किनभने हाम्रो सन्तुलित आहारहरूमा चाहिँ हामीले माछा मासु पनि लिनु त्यतिकै जरुरी छ है, अन्डा भयो, दुध, दही, घिउ होइन, तेल जातीय पदार्थहरू पनि हामीले लिनु एकदमै आवश्यक छ र सम्पूर्ण कुरोहरूको मिश्रणलाई नै हामी सन्तुलित भनेर भन्न सक्छौँ है। त्यसको साथसाथै अब हाम्रो जीवनशैलीलाई स्वस्थ राख्नको निम्ति चाहिँ हामीले नियमित रूपमा व्यायामहरू पनि गर्नु पर्यो है। र अब आजभोलि हामी देख्छौँ नि बिहान बिहानै अब मानिसहरू मर्निङ वकमा गइरहेको देख्छौँ, त्यो पनि अब एउटा स्वस्थ जीवनको परिभाषै हो नि त होइन। त्यसैले अब हामी सम्पूर्णलाई अब हामी के भन्न चाहन्छौँ भने आफू स्वस्थ रहनुको निम्ति हजुरहरूले पनि है राम्रोसँगले र अब सन्तुलित भोजन लिनुहोस्, फेरि भएन व्यायाम पनि गर्नुहोस्, आफ्नो शरीरको सरसफाई पनि त्यतिकै ख्याल राख्नु पर्यो है। र अन्य हानिकारक पदार्थहरू जस्तै मद मदिराबाट टाढा रहनुहोस्, अनि मात्र हामी चाहिँ अब हाम्रो जीवनलाई चाहिँ अब स्वस्थ चाहिँ अब राख्न सक्छौँ भनौँ र हाम्रो स्वस्थ जीवनको आधार हो भनेर चाहिँ हामी भन्न सक्छौँ नि होइन बहिनी। र श्रोताहरू आज हाम्रो समक्ष यहाँ समृद्ध देवान बहिनी आउनुभएर स्वस्थ जीवनशैली चाहिँ हामी कसरी मान्न सक्छौँ अथवा हामीले कस्तो प्रकारले चाहिँ हामीले आफ्नो जीवनशैलीलाई चाहिँ स्वस्थ राख्न सक्छौँ भन्ने विषयमा हामीलाई केही कुरो जानकारी गराइहाल्नु भयो श्रोताहरू। र समृद्ध बहिनीलाई बिदा दिँदै अब हामी हजुर समक्ष एउटा फेरि पनि मिठो अनि रमाइलो गीत नै राखिरहेछौँ।

श्रोताहरु समक्ष हामीले गीत राखे पश्चात अब कार्यक्रमको अन्ततिर हामी हजुरहरूलाई सानो परिवार सुखको आधार हामी कसरी बन्न सक्छौ भन्ने विषयमा हजुरहरू समक्ष राखिरहेछौ। विशेष कुरा नै गर्नु हो भने आजको युग विज्ञानको उन्नतिले चरम सीमा लिएको युग हो र विश्वको उन्नतिमा होडबाजी चलिरहेको बेलामा पनि हाम्रो जनसङ्ख्या प्रति सचेत कति छौ भन्ने प्रश्नको तगारो हाम्रो अघि तेर्सिन्छ। मानिसलाई शारीरिक सुख मानसिक सुख पाउनको निम्ति प्रत्येक घरका परिवार सीमित हुनु पर्छ र परिवारका प्रमुख सदस्य घरका माता पिता हुन्। त्यसैले परिवारका प्रमुख सदस्य सचेत हुन अति नै आवश्यक हुँदछ। यसरी नै अब परिवार सचेत हुनको निम्ति त्यहाँ निश्चय पनि शिक्षाको आवश्यकता पर्दछ र आमा बाबु शिक्षित हुनुपर्छ। अनि परिवार सानो छ भने कम्ती आय स्रोत भए पनि पारिवारिक तारतम्य मिलाउन सजिलो पर्छ। त यसरी नै अब अहिले महँगाईले आकाश छोइसकेको छ, अत घरमा परिवारका सदस्य कम भए त्यसै पनि आय व्ययको हिसाब मिलाउन सकिन्छ। यसमा हामी गृहिणीहरूलाई नै समस्या समाधान गर्नुपर्ने कतिपय कारणहरू हुन्छन्। यसोसले घरको गृहिणी वा आमा यस विषयमा पनि सचेत रहनुपर्ने हुन्छ। तब परिवार बेसी भएको खण्डमा त्यहाँ मानसिक र शारीरिक अशान्ति हुन्छ। बेसी सन्तान भए उनीहरूलाई उचित शिक्षा दिन, राम्रो खानपान खुवाउन सकिँदैन, साथै लगाउन दिन पनि सकिँदैन। यसो हुँदा कतै कतै चोरी डकैती अशान्ति हुने पनि गर्दछ। त अहिलेको समयमा भौतिक सुख साधनका सामग्रीहरू चारैतिर उपलब्ध छन्, त्यसलाई पाउने सबैले रहर इच्छा जागेकै हुन्छ भनौँ राखेकै हुन्छन्। तब आफ्नो ल्याकतले नभएपछि त्यहाँ आफूलाई अशान्ति हुन्छ र चोरी गर्नसम्म पनि हिचकिचाउँदैनन्। र प्रकृतिको नियम अनुसार भूमिको सीमा बढ्ने होइन, त्यसर्थ मानिसले सीमित रूपमा प्रकृतिबाट उत्पन्न जीविका साधन पाउँछन् र मानिसले वैज्ञानिक तरिकाबाट खेतीपाती गर्न जाने पनि बढ्दो जनसङ्ख्याको माग अनुसार चाहिँदो खाद्यान्न उत्पादन गर्न सक्दैनन्। कम जनसङ्ख्या र ज्यादा उत्पादन हुने ठाउँमा त्यहाँको जीवन स्तर पनि बढेको देखिन्छ। तर जहाँसम्म कम उत्पादन ज्यादा जनसङ्ख्या देखिन्छ त्यहाँ गरिबी, दुराचार, दमन जस्ता निष्कृष्ट कुराहरू देखिन्छन्। किनभने जीवन आधारका साधनहरू आफूसँग छन् भने अरूलाई ठग्ने आवश्यकता नै पर्दैन। र आजको युगमा सीमित आय लिएर घर परिवारको परिचालना गर्नु हम्मे पर्दछ। एकापट्टि सीमित आय, अर्कोपट्टि परिवार संख्या धेरै भयो भने आर्थिक रूपमा सबै सदस्यहरूको मागलाई पूरा गरिदिन, उनीहरूलाई ठिकसँग हेरचाह गर्न, उचित शिक्षा दिन गाह्रो पर्न जान्छ। अघिअघि हाम्रा बाजे बोजूले आशीर्वाद दिँदा सन्तानले डाँडा काँडा ढाकोस् भन्थे, आजको युगमा यसो भन्नु चाहिँ परिवारको अहित चिताउनु जत्तिकै हुन्छ। र सन्तान धेरै भएका परिवारमा आर्थिक संकट त हुन्छ नै, फेरि शारीरिक स्वास्थ्य पनि ठिक नहुने हुनाले समय नपुगिकनै रोगका शिकार बन्न पनि पुगेका भनौँ उदाहरणहरू प्रशस्तै हामी पाउँछौँ। साथसाथै अब कति परिवारमा खानापिनाको त्यस्तो राम्रो प्रबन्ध नभएर नानीहरू कुपोषणको शिकार भएको पनि हामी पाउँछौँ। र सानो परिवार छ भने त्यहाँ सुख त अवश्य नै हुन्छ, धेरै परिवारको हेरचाह गर्ने झन्झटबाट आफूलाई मुक्त राख्न पनि सकिन्छ अथवा त्यस घरमा शान्तिको वातावरण छाउँछ। र सीमित परिवारमा छोराछोरीलाई सबै प्रकारको सुविधा दिन सकिन्छ, साथै शान्ति, धैर्य, प्रेम जस्ता कुराहरू सानो र सुखी परिवारमा नै सम्भव हुँदछ। अब कतिजना छोरा नभइन्जेलसम्म वंश वृद्धि गरिबस्ने आफ्नो रूढिवादी सम्भावले हामीले देशलाई बोझग्रस्त बनाइरहेका पनि हुन्छौँ। तब बढ्दो जनसङ्ख्याले जन्माएका समस्याहरू विषय भन्नुपर्दा आज हाम्रो भावी पिँढीको बेरोजगारको समस्या पनि सबैभन्दा अगाडि हामी देखा परेका देख्छौँ। र स्कुल कलेजको अध्ययन सकेपछि हाम्रा नानीहरू नोकरीको निम्ति ठोकर खाँदै हिँड्नु पर्दछ। आजको युगमा नोकरी पाउनु फलामको चिउरा चबाउनु जतिकै भइसकेको छ र पढेर पनि नोकरी नपाउँदा युवा युवतीहरूमा तनाव सृष्टि हुँदै गइरहेको पनि हामी पाउँछौँ। हाम्रा पिता पुर्खाहरूकै भनाइअनुसार पढी गुनी के काम हलो जोति खाउमाम भन्ने भनाइपट्टि नै लाग्यो भने पछि हलो जोत्ने ठाउँ त कम भएकै हुन्छ। यही धेर जनसङ्ख्याको कारणले हलो जोत्ने ठाउँ त के फुल रोप्ने कोठेबारीसम्म पनि पाउन गाह्रो भएर गमलामै फुल रोपेर यसलाई हेर्दै रमाउने परिस्थितिहरू अहिले देखा परिरहेको हामी पाउँछौँ। र भविष्यमा अझ के कस्तो होला अनुमान मात्र लाउँदा पनि आँगै जिरिङ्ग भएर आउँछ। काम धन्दा नपाएर जाँड रक्सी, ड्रग्स, चोरी

बनाउनु हो भने राम्रो पढ्न लेख्न सिकाउनु पर्दछ। हामी भन्न सक्छौँ कि सीमित परिवारमा मात्र सम्भव हुँदछ। घरमा सीमित परिवार छ र अनुकूल परिवेश छ भने मात्र उचित शिक्षा दीक्षा अनि उचित संस्कार दिन सकिन्छ। यसको निम्ति प्रत्येक आमा बाबु नै सचेत बन्न गर्छ। धेरै सन्तान बनाएर धरतीलाई बोझ बनाउनु भन्दा निसन्तान भएर बसेकै अति उत्तम र सानो परिवार सुखी परिवार कसरी बनाउने भन्ने कुरा गर्दा अब आजको वैज्ञानिक युगमा सीमित परिवारको निम्ति धेरै साधनहरू छन्, धेरै सजिला उपायहरू पनि हामी अप्नाउन सक्छौँ र यसको निम्ति सरकारले हर कदम पाइलाहरू चालिरहेकै छ। जनसङ्ख्या नियन्त्रणको निम्ति सरकारले निशुल्क उपायहरू तयारी गरिदिएको छ। विभिन्न प्रकारका स्थायी अस्थायी परिनियोजनका साधनहरू अप्नाउन सकिन्छ। जस्तै गर्भनिरोधक औषधिहरू पनि सित्तामा प्रदान गरिन्छ स्वास्थ्य विभागद्वारा र यसको निम्ति चाहिँ अब हाम्रो जनसाधारणहरू सचेत हुन परेको छ र सानो परिवार सुखी परिवारको धारणा प्रत्येक व्यक्तिमा चाहिँ जागृत हुन नितान्त आवश्यक हुँदछ र यसरी हामीले सानो परिवार बनाउन सक्यौँ भने हामी सुखी रहन सक्छौँ र अब हामी प्रत्येकलाई यही भन्न चाहन्छौँ कि सानो परिवार नै सुखको आधार हो भनेर भन्न सक्छौँ। त श्रोताहरूलाई अहिले हामीले सानो परिवार सुखको आधारको विषयमा छोटकरीमा जानकारी गराइहाल्यौँ। तब बिदा लिने समय पनि भइसकेको हुनाले आगामी सप्ताह फेरि पनि हजुरहरूसँग भेट्ने बाचा गर्दै आजलाई भने हामी बिदा चाहन्छौँ। हवस् त, नमस्ते।

सम्पूर्ण श्रोता साथै विद्यार्थी वर्गमा म सञ्जलिका शर्मिष्ठाको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। त कार्यक्रमको प्रथममा राखिरहेछु देश वन्दना।

0: त यी देश बन्दनपछि हाम्रा विद्यार्थी वर्गको निम्ति आज शिक्षक दशरथ थापाज्यूले जानकारी दिनुहुनेछ। विषय रहेको छ व्यक्ति एवं व्यक्तित्व अन्तर्गत राकेश शर्माको जीवनीलाई लिएर।
1: आकाशवाणी खरसाङबाट प्रसारण गरिने विविध कार्यक्रम मध्ये विद्यार्थीहरूका लागि विशेष कार्यक्रम हो शिक्षा ज्योति। शिक्षा ज्योति कार्यक्रम सुन्नका निम्ति प्रतीक्षा गरिरहनु भएका आदरणीय विद्यार्थी श्रोताहरूलाई नमस्कार। म तपाईँहरूलाई आज भारतका सुपुत्र महान व्यक्तित्व राकेश शर्माका संक्षिप्तमा परिचय अनि उनका कर्मबारे जानकारी दिनेछु। पिता देवेन्द्रनाथ शर्मा अनि माता तृप्ता शर्माका सुपुत्र राकेश शर्माको जन्म 13 जनवरी 1949 सालमा पन्जाब राज्यको पटियाला सहरमा एक साधारण हिन्दू गौड परिवारमा भएको थियो। बाल्यकालमा आकाशमा हवाई जहाजहरू उडेका देख्दा आफू पनि त्यसरी नै आकाशमा उड्ने पाइलट बन्ने इच्छा, विचार, सपना र लक्ष्यको बिरुवा उनमा रोपियो। साँच्चै कालान्तरमा त्यस इच्छा, विचार र सपनाले साकार रूप लिए। लक्ष्य पूरा भयो, बिरुवा वटवृक्ष बन्यो। भारत देशका एकजना महान सपूत, पहिलो अन्तरिक्ष यात्री, भारतीय वायुसेनाका पाइलट राकेश शर्माको प्रारम्भिक शिक्षा तथा सैनिक शिक्षा मुख्य रूपमा हैदराबाद अनि तेलङ्गानाबाट भएको थियो। त्यसपछि उनले हैदराबादको सेन्ट जर्ज ग्रामर स्कुलबाट स्कुले जीवन पूरा गरेपछि उस्मानिया विश्वविद्यालय निजाम कलेजबाट स्नातक परीक्षा उत्तीर्ण गरे। उनले सन् 1966 जुलाई महिनामा वायुसेनामा प्रशिक्षुका रूपमा राष्ट्रिय रक्षा अकादमी NDA पुणेमा प्रवेश गरे। त्यसपछि सानै उमेरदेखि आकाशमा उड्ने उनका सपनाले क्रमशः विपनाको रूप लिन थाल्यो। भारतका पहिलो अन्तरिक्ष यात्री विङ कमान्डर राकेश शर्माको सानै छँदादेखि मात्र एउटा लक्ष्य थियो, भारतीय वायुसेनामा भर्ना भई देशको सेवा गर्ने, साथै आकाश छुने। महान व्यक्तित्व राकेश शर्मा आफ्नो लक्ष्य प्राप्त गर्न दृढ संकल्पका साथ निरन्तर अघि बढिरहे। आफ्ना सपनालाई साकार र आकार दिनका लागि समर्पणको भावना लिएर दिनरात अध्ययन, कठोर परिश्रम अनि सङ्घर्ष गरे। सन् 1970 राकेश शर्मालाई भारतीय वायुसेनामा टेस्ट पाइलटका रूपमा कमिसन प्राप्त भयो। राम्रो उडान क्षमता र तकनिकी ज्ञान भएकाले गर्दा यो यस्तो पद हो जसले नयाँ अनि अपग्रेड गरिएका विमानहरूको परीक्षण गर्नु पर्दछ, जो सजिलो काम पटक्कै होइन। सायद त्यसबेला कसैले सोचेका अनि कल्पना गरेका पनि थिएनन् होला, भारतीय सेनाका होनहार टेस्ट पाइलट एक दिन भारतकै पहिलो अन्तरिक्ष यात्री बनेर देशको नाम संसारमा रोशन गर्नेछन्। उनी केवल 21 वर्षका उमेरमा वायुसेनाका पाइलट बन्न सफल बनेका थिए। उनले पहिलो चोटी सुपरसनिक लडाकु विमान उडाएर पाइलट जीवन यात्रा सुरु गरेका थिए। सन् 1971 उनले भारत पाकिस्तान युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विशेषतः यो युद्ध अवधिमा MiG-21 लडाकु विमान उडाएर आफ्नो असाधारण साहस, योग्यता अनि कौशलको परिचय दिएका थिए। भारतले गौरव गर्ने दिन 3 अप्रेल 1984 हो, किनभने भारत देशबाट अन्तरिक्षमा जाने पहिलो व्यक्ति अनि विश्वका 138 अन्तरिक्ष यात्री बनेर इतिहासमा स्वर्णिम अक्षरले आफ्नो नाम लेखाएका थिए राकेश शर्माले। अन्तरिक्षमा पहिलोचोटि भारतको ध्वज फहराउने व्यक्ति उनी नै हुन्। यसका साथै कुनै व्यक्तिलाई अन्तरिक्षमा पठाउने भारत 14 औं देशमा गणना वास्तवमा 21 देखि 23 वर्षसम्मका उमेरमा राकेश शर्माले देशका निम्ति महत्त्वपूर्ण कार्यहरू गरिसकेका थिए। अन्तरिक्षमा यात्री बन्ने मौका पाउँदा उनी 35 वर्षका थिए। यस सन्दर्भमा उनको भनाई यस्तो छ, अन्तरिक्षमा जानु अघि मैले धेरै महत्त्वपूर्ण काम गरिसकेका थिए। जब मलाई यो मौका जुर्यो म जानुका लागि उत्साहित र तयार थिए। त्यसै कारण निकै सजिलो पनि भयो। पाइलट शर्माको अन्तरिक्षमा पाइला टेक्ने सपना त्यति बेला साकार बन्यो जब 80का दशकमा भारत र सोभियत संघका बीच कूटनीतिक अनि रणनीतिक सम्बन्ध अत्यन्तै राम्रो र बलियो थियो। सोभियत संघले इन्टर कस्मोस कार्यक्रम अन्तर्गत भारतीय अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने प्रस्ताव राख्यो। त्यस अभियानमा एकजना भारतीय नागरिकलाई पनि सामेल गरिने तय भएको थियो। उक्त अभियानका लागि भारतबाट राकेश शर्मा अनि रविश मल्होत्रालाई प्रशिक्षणका लागि रुस पठाइएको थियो। 20 सेप्टेम्बर 1982 भारतीय अन्तरिक्ष अनुसन्धान इसरो र सोभियत संघको अन्तरिक्ष एजेन्सी माझ ऐतिहासिक सम्झौता पनि भएको थियो। यो संयुक्त अन्तरिक्ष विशेष कार्यका निम्ति भारतीय वायुसेनाका पाइलटको कडा परीक्षा लिइयो। शारीरिक मानसिक अनि मनोवैज्ञानिक परीक्षण जस्ता जटिल लामो अनि

गहन प्रक्रियाद्वारा योग्य उम्मेद्वार चयन गरिदा भारतका दुईजना मध्ये एकजनालाई मात्र छनौट गर्नु थियो। विविध पक्षलाई हेरेर विचार गरेर अन्ततः 20 सेप्टेम्बर 1982 भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोद्वारा इन्टरकस्मोस कार्यक्रम तथा ऐतिहासिक कार्यका निम्ति स्क्वाड्रन लिडर राकेश शर्मालाई स्थान दिएको थियो। अन्तरिक्षमा जानु सजिलो काम पटक्कै होइन। शून्य गुरुत्व आकर्षण, अन्तरिक्ष यानको तकनिकी ज्ञान, सोभियत टोलीका सदस्यसित संवाद गर्नु इत्यादि बडो कठिन भए तापनि यी परीक्षाहरूबाट उनी कहिल्यै पछि सरेनन्, हतोत्साहित बनेनन्। उनी 25 वर्षका हुँदा वायुसेनाका सर्वोत्कृष्ट पाइलट बनेका थिए। सन् 1982 2 दर्जनभन्दा धेर फाइटर पाइलट परीक्षामा आफ्ना साहस, कला, आत्मविश्वास, समर्पण, दृढ संकल्प, परिश्रम, धैर्य आदिले उत्तीर्ण गरायो। यसकारण उनले अन्तरिक्ष यात्री बन्ने सुनौलो मौका पाए। सन् 1984 पाइलट राकेश शर्मालाई अन्तरिक्ष पठाइँदा भारतसित खासै अन्तरिक्ष कार्यक्रम थिएन। अन्तरिक्ष यात्रीहरूलाई देशमै प्रशिक्षण दिने सुविधा पनि थिएन। यसोसले उनका निम्ति ठूलो चुनौती बन्यो। त्यसैले इतिहास लेख्नका लागि उनले कठोर परिश्रम गर्न परेको थियो। यसै क्रममा बेङ्गलुरुको एउटा एरोस्पेस केन्द्रमा कृत्रिम रोशनीमा प्रशिक्षण अवधि प्रायः 72 घण्टा बन्द कोठामा एक्लै बसेका थिए। क्लास्ट्रोफोबियाबाट कसरी बस्ने, समस्या भए समाधान कसरी गर्ने भन्ने अनुभव बटुल्न अनि पत्तो लगाउनु थियो। यसबाहेक आफ्नो उद्देश्य पूरा गर्नका लागि अभियान हेतु परीक्षणका लागि रुसको युरी गागरिन अन्तरिक्ष केन्द्रमा गएर गहन अभ्यासमा लीन भएका समयमा आफ्ना परिवारको एकजना सदस्यको निधन भएको खबर प्राप्त गरे तापनि उनी आफ्ना गोरेटोबाट डगमगाएनन्। विचलित नबनी आफ्ना अनि देशवासीका आशा, भरोसा, सपना पूर्ण गर्नुपर्छ भनी दत्त चित्तले लागि परिरहे। फलस्वरूप मिठो फल प्राप्त गर्न सक्षम बने। राकेश शर्माले ऐतिहासिक दिन 3 अप्रेल 1984 सोभियतका दुईजना साथी कमान्डर युरी मालिसेव अनि फ्लाइट इन्जिनियर गेनेडी स्त्रीकलोवसित अन्तरिक्ष यात्रा गरेका थिए। तत्कालीन सोभियत संघका बैकानुरबाट सोभियत संघकै अन्तरिक्ष यान सोयुज T-11 उड्ने बित्तिकै देशका मानिसहरूको धुकधुकी बढेको थियो। अन्त्यमा अन्तरिक्षमा पुग्न सफल बने। त्यहाँ पुगेर उनीहरूले विभिन्न प्रकारका प्रयोग अनि तकनिकी अध्ययन गरे। भारतका गौरव राकेश शर्माले चाहिँ मुख्यतः बायोमेडिसन, रिमोट सेन्सिङसँग सम्बन्धित लगभग 33 वटा वैज्ञानिक प्रयोग र अनुसन्धान गरे। उनको एउटा प्रयोगमा कम गुरुत्व आकर्षण भएका ठाउँमा शरीरमा योगको असर कस्तो हुन्छ सो जाँच्नु पनि सामेल थियो। यी प्रयोगहरू गर्नुका कारण यो कुरो जान्नु थियो कि अन्तरिक्ष वातावरणको मानव शरीरमा के कस्तो प्रभाव पर्दछ। अन्तरिक्षमा पुगेर राकेश शर्माले कहिल्यै भुल्न नसक्ने दृश्य देखे। त्यो थियो भारतको तटरेखा। उनले प्रायः 10 वर्षपछि एक साक्षात्कारमा भनेका थिए, 24 घण्टामा देशको तटरेखा प्रायः 4 मिनटसम्म देखिएको थियो। सेल्युट 7 अन्तरिक्ष स्टेसनमा उनीहरू 7 दिन 21 घण्टा 40 मिनट बसी सफलतापूर्वक आआफ्ना काम लक्ष्य पूरा गरी सकुशल सुरक्षित 11 अप्रेल 1984 दिन कजाकिस्तानमा ओर्लिए। भारत आएपछि राकेश शर्मालाई देशवासीले राष्ट्रिय नायकलाई जस्तै भव्य स्वागत गर्यो। अन्तरिक्षबाट फर्किएर आएपछि उनको यस सफलता, अदम्य साहस, उपलब्धि भारतको नाम

रोशन गरेका खुशी र प्रेरित बनेर भारत सरकारले सन् 1985 सालमा सर्वोच्च वीरता पुरस्कार अशोक चक्रले सम्मान गर्यो। यसै गरी राकेश शर्मालाई सोभियत सरकारले पनि हिरो अफ सोभियत युनियनद्वारा सम्मान गर्यो। यो सम्मान प्राप्त गर्ने उनी भारतका पहिलो व्यक्ति हुन्। यसै अवधिमा राकेश शर्मा अनि दुई मित्रले स्टेसनबाट मस्कोका अधिकारीहरू अनि भारतका प्रधानमन्त्रीसित संयुक्त रूपमा दूरदर्शनका माध्यमद्वारा प्रत्यक्ष रूपमा कुराकानी गरेका थिए, अर्थात् साझा रूपमा संवाददाता सम्मेलन गरे। यो यस्तो भावुक, स्मरणीय र गौरवपूर्ण क्षण थियो। देशवासीले सर्वप्रथम अन्तरिक्षमा गएका आफ्ना देशका नागरिकले प्रत्यक्ष कुराकानी गरेको दूरदर्शनमा देखियो। उस बेलाका प्रधानमन्त्री इन्दिरा गान्धीले खुसी हुँदै राकेश शर्मालाई सोधेकी थिइन्, अन्तरिक्षबाट हाम्रो देश भारत कस्तो देखिन्छ? उनले पनि खुसी हुँदै यसरी जवाब दिएका थिए, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा।

उनको यस वाक्यले आज पनि भारतवासीलाई जगाउँछ अनि देशभक्तिको भावना ओर्लिन्छ। भारहीनताबाट उत्पन्न हुने असरबाट जोगिनका लागि उनले शून्य गुरुत्व आकर्षण योग गरे। भनाइ छ, प्रयोग र सन्धानका क्रममा उनले स्टेसनमा पनि प्रत्येक दिन कम्तीमा पनि 10 मिनट योग गर्दथे। अन्तरिक्षमा यसो गर्ने राकेश शर्मा विश्वकै पहिलो व्यक्ति हुन् भनिन्छ। यसबाहेक उनले अन्तरिक्षबाट आफ्ना विशेष क्यामेराद्वारा भारत अनि हिमालय क्षेत्रको सुन्दर सुन्दर तस्विर खिचे। यस कामले भारत सरकार अनि इसरोलाई प्राकृतिक संसाधन, जङ्गल अनि मौसमको अध्ययन गर्न धेरै सहयोग गरेको छ। भनिन्छ, एरियल फोटोग्राफीद्वारा सम्पूर्ण इलाकालाई म्याप गर्न लाग्ने 2 वर्ष समय उनको यस कार्यले गर्दा बच्यो। अन्तरिक्षका यात्रा अनि आफ्नो उद्देश्य पूरा गरी फर्किएर धरतीमा आएपछि पनि उनी चुपचाप बसेनन्। जेट पाइलटका रूपमा आफ्नो अर्को जिन्दगी सुरु गरे। जगुआर जस्तो लडाकु विमान पनि उडाए। सन् 2006 उनी भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको राष्ट्रिय सल्लाहकार समितिका सदस्य पनि बने। इसरोद्वारा अहिले घरी जे जस्तो कार्य गरिन्छ त्यस कार्यमा राकेश शर्माका अनुभव, मार्गदर्शन र सल्लाहको ठूलो योगदान छ। अन्त्यमा इतिहासका पृष्ठबाट कहिल्यै नमेटिने गरी आफ्नो नाम लेखी राकेश शर्मा वायुसेनाको सम्मानित अधिकारी विङ कमान्डर पदबाट सेवानिवृत्त भए। त्यसपछि फेरि सन् 1987 हिन्दुस्तान एरोनाटिक्स लिमिटेडमा HALका मुख्य जाँच पाइलट भई सेवा पुर्याई। त्यहाँबाट पनि सन् 2001 सेवानिवृत्त भए। लडाकु विमान तेजसका विकासमा उनको योगदान उल्लेखनीय छ। HALमा काम गर्दा एकपल्ट उनको लडाकु विमान दुर्घटनाग्रस्त भए तापनि उनी भाग्यवश बचेको बताइन्छ। उनको जीवनको यो दुर्घटना नै सबैभन्दा ठूलो दुर्घटना हो भनिन्छ। भारत सरकारले अहिले कम्पनीहरूलाई निजी अन्तरिक्ष कार्यक्रम तयार गर्ने अनुमति दिएको छ। यस प्रसङ्गमा उनले कुराकानीमा भनेका थिए, म अन्तरिक्षमा फेरि जान चाहन्छु तर यसचोटि पर्यटक भएर। राकेश शर्माले नयाँ बाटो निर्माण गरेर युवाहरूलाई सजिलो बनाइदिएका छन्। उनीबाटै प्रेरित बनेर धेरैजना अन्तरिक्ष यात्री भारतमा जन्मिए अनि जन्मिँदैछन्। तीमध्ये कल्पना चावला पनि हुन्। उनले पनि अन्तरिक्षको यात्रा पुरा गरी इतिहास रचेकी छन्। हवस् त श्रोताबिन अनि विद्यार्थी नानीहरू।

0: यहाँलाई भारतका सपूत अन्तरिक्ष यात्री राकेश शर्माका जीवन अनि कार्यबारे छोटकरीमा जानकारी दिए। आगामी दिनमा शिक्षा ज्योति कार्यक्रम अन्तर्गत अर्को विषय लिएर तपाईँहरू समक्ष पुनः भेट हुनेछु। आजलाई बिदा दिनुहोस्। नमस्कार।
1: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो महान व्यक्ति एवं व्यक्तित्व अन्तर्गत राकेश शर्माको जीवनीलाई लिएर एक जानकारी। अब कार्यक्रमको अन्तमा सम्पूर्ण श्रोतावर्गको निम्ति राखिरहेछु यो साङ्गीतिक कोशेली।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समाचारको प्रसारणपछि अब कार्यक्रमको अघिल्लो प्रस्तुति रहनेछ, कार्यक्रम जय जवान, विशेष फौजी श्रोताहरूको निम्ति। यसमा सुनाउनेछौँ विविध चलचित्रका गीतहरू।

कार्यक्रमको पहिलो गीत हजुरले सुन्नुभयो लता मंगेशकरको आवाजमा चलचित्र घरबाट संगीत थियो आडी बर्मनको निशब्द रचना थियो गुलजारको

0: अब सुनुस मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। भारतले आज ओमानको तटमा पनामाको झण्डा बोकेको व्यापारिक जहाज एमटी अन पिसमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। हर्मुजको जलडमरू मध्य हुँदै यात्रा गर्ने क्रममा जहाजमाथि आक्रमण भएको थियो। वस्त्र मन्त्रालयले आज नयाँ दिल्लीमा वस्त्र उद्योग विकास परिषदको पहिलो बैठक आयोजना गरेको छ। बैठकमा उत्पादन नवीनता र विश्व बजारमा पहुँच बढाउनका लागि सम्पूर्ण मूल्य श्रृङ्खलाको स्तरमा मिलेर कार्य गर्ने कुरामा जोड़ दिएको छ। संसदीय मामिला मन्त्री किरण रिजिजूले आज कंग्रेस पार्टी र विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोग र अन्य संवैधानिक निकायहरूलाई बारम्बार निशाना बनाएकोमा आलोचना गर्नुभएको छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री रिजिजूले भन्नुभयो, राजनैतिक दलहरूले जनताको सेवा गर्नुपर्छ र चुनावी जनादेशलाई स्वीकार गर्नुपर्छ। रक्षा अनुसन्धान र विकास संगठनले आज स्वदेशी हाई अल्टिट्यूड प्लेटफर्म उडानको सफल परीक्षण गरेको छ। रक्षा मन्त्रालयले भनेको छ कि यो परीक्षण वायुसेना सैन्य उडान योग्यता र प्रमाणन केन्द्र, नागरिक उड्डयन महानिदेशालय, भारतीय विमानपतन प्राधिकरण र अन्य नागरिक अधिकारीहरूको सहयोगमा गरिएको थियो। दिल्ली पुलिसले लागु औषध तस्करी र उत्पादनमा संलग्न एक अन्तर्राज्य नेटवर्कको पर्दाफाश गरेको छ। यो नेटवर्क राष्ट्रिय राजधानी क्षेत्र र उत्तर प्रदेशमा सक्रिय थियो। पुलिसले यस मामिलामा मुख्य आपूर्तिकर्ता र उत्पादन एकाइको मालिकसहित चार अभियुक्तहरूलाई पक्राउ गरेको छ। मन्त्री परिषदले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारको प्रमुखको रूपमा 25 वर्ष पूरा गरेकोमा बधाई दिँदै एउटा प्रस्ताव पारित गरेको छ। श्री मोदीले 7 अक्टोबर 2001 पहिलो पटक गुजरातको मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नु भएको थियो अनि 2014 प्रधानमन्त्री बन्नुभएको थियो। भोलि उहाँले सरकारको प्रमुखको रूपमा 25 वर्ष पूरा गर्नुहुनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको प्रसारणपछि अब श्रोताहरूलाई सुनाउनेछौ केही चलचित्रका गीतहरू।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो लता मंगेशकर र एसपी बालसुब्रमण्यमको शर्मा मैंने प्यार किया चलचित्रबाट। अब अघिल्लो गीत हजुरलाई सुनाउने छौ हम आपके है कौनबाट। एसपी बालसुब्रमण्यमको शर्मा

0: श्रद्धाले तिन्जेल सुन्दै हुनुहुन्थ्यो केही चलचित्रका गीतहरू। अब हामी प्रस्तुत गर्नेछौँ अघिल्लो कार्यक्रम।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत।

0: नमस्कार श्रोताहरू, अब हामी प्रस्तुत गर्न गइरहेका छौँ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। हाम्रो देशको कृषि क्षेत्रको विकाससँगै फलफुल, सागसब्जी, मसला, फुल तथा अन्य बाग वाणिज्य उत्पादनले कृषकहरूको आय आर्जनमा महत्त्वपूर्ण भूमिका रहेको छ। विशेष गरी सिक्किम जस्तो पहाडी राज्यमा मौसम र भौगोलिक अवस्थाको कारण बागवानी खेतीको ठुलो सम्भावना रहेको छ। आज हामी कुराकानी गर्न लागिरहेको छौँ दुईवटा अत्यन्तै भारत सरकारद्वारा सुरु गरिएका कल्याणकारी योजनाहरू बारे, एकीकृत बागवानी विकास मिसन अर्थात् मिसन फर इन्टिग्रेटेड डेभलपमेन्ट अफ हर्टिकल्चर, अनि परम्परागत कृषि विकास योजना बारे कुराकानी गर्न गइरहेको छौँ। यसको निम्ति आज हामीसँग उपस्थित हुनुहुन्छ केबीके नामथाङका वरिष्ठ अनुसन्धान अध्येता अर्थात् सिनियर रिसर्च फेलो डाक्टर ओबडिया राईसित हामी कुराकानी गर्न गइरहेको छौँ। सर्वप्रथम तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: धन्यवाद।
0: MIDH अर्थात् मिसन फर इन्टिग्रेटेड डेभलपमेन्ट अफ हर्टिकल्चर भन्नाले सरल भाषामा हाम्रो कृषकहरूलाई बताइदिनुहोस्।
1: यो मिसन फर इन्टिग्रेटेड डेभलपमेन्ट अफ हर्टिकल्चर भन्ने चाहिँ हाम्रो डिपार्टमेन्ट अफ कोअपरेसन फार्मर्स वेलफेयरद्वारा गभर्मेन्ट अफ इन्डियाद्वारा जारी गरेको एउटा सेन्ट्रली स्पोन्सर्ड स्किम भनिन्छ। अनि सेन्ट्रली स्पोन्सर्ड स्किम भनेको चाहिँ तपाईँको सेन्ट्रल र स्टेट मिलेर पार्टनरसिपमा गर्ने एउटा स्किम हो। अनि योभित्र चाहिँ तपाईँले विभिन्न अरू कम्पोनेन्ट्स अरू सब स्किमहरू हामीले देख्न सक्छौँ, जस्तो कि नेसनल हर्टिकल्चर मिसन अनि हर्टिकल्चर मिसन फर नर्थ इस्ट एन्ड द हिमालयन स्टेट्स, अनि हामीले सुनेको छौँ नेसनल ब्याम्बू मिसन अल्सो, अनि हामीले साउथतिर गयो भने कोकोनट डेभलपमेन्ट बोर्डहरू, सबै यी कुराहरू चाहिँ MIDH-भित्र परेको विभिन्न अरू सानो स्किम्सहरू हामीले देख्न सक्छौँ। सो MIDH-ले चाहिँ बृहत रूपमा चाहिँ हाम्रो बागवानी क्षेत्रलाई विशेष गरी प्रोत्साहन दिनको लागि, अनि विशेष गरी हाम्रो सिक्किम जस्तो राज्यलाई चाहिँ बागवानी क्षेत्रद्वारा चाहिँ हामीले कसरी हामीले कृषकहरूलाई उकास्नु पर्ने अनि उनीहरूलाई कसरी चाहिँ फसलहरू उगाउनको लागि हामीले सहायता अनि हामीले प्रोत्साहन दिन सक्ने कुराको फोकस गरेर चाहिँ आज गभर्मेन्ट अफ इन्डियाले

0: MADH भन्ने स्किमलाई चलाइरहेछ।
1: हजुर हजुर, र यसको मुख्य उद्देश्य अथवा लक्ष्य के हुन्?
0: यसको मुख्य उद्देश्य चाहिँ मैले अघि भनिहालेँ, कृषकहरूको स्किल डेभलपमेन्ट हुन्छ, अनि अर्को हाम्रो जति पनि गाउँ बस्तीमा बस्नुहुने युथहरूलाई इम्प्लोयमेन्ट जेनेरेसन कसरी गर्नु बागवानीद्वारा भन्ने कुरामा यसको मेन फोकस अब्जेक्टिभ छ। अनि यी कुराहरू चाहिँ एमएडिएचभित्र गभर्मेन्ट अफ इन्डियाले कसरी गर्न सक्छ भन्दै गर्दाखेरि चाहिँ एउटा चाहिँ तपाईँको नर्सरी इस्टाब्लिसमेन्ट भयो, सर्टिफाइड नर्सरी इस्टाब्लिसमेन्टहरू छ, अनि तपाईँको जति पनि हाम्रो सुन्तला भयो या अलैँची भयो या अरू फसलहरू छ जुन चाहिँ क्यास क्रप भनिन्छ सिक्किमको, त्यसको एरिया एक्सपेन्सन, त्यसको खेती गर्ने जमिनलाई बढाउने त्यो कुरामा एमआइडिएचले काम गर्छ। अनि अर्को चाहिँ जति पनि हाम्रो पुरानो या बुढो अर्चाडहरू छ, सुन्तलाको भयो अरूको जति पनि अर्चाडहरू, त्यसलाई रिजुभिनेट, त्यसलाई कसरी फेरि नवीकरण गर्ने, त्यसलाई कसरी फेरि उठाउने, कसरी नयाँ बनाउने, फलवन्त कसरी बनाउने भन्ने कुराहरूमा, त्यो कुराहरूमा। अनि अरू चाहिँ तपाईँको जति पनि हाम्रो पानीको अहिले समस्या छ, जसरी हाम्रो के भन्छ हाम्रो विन्टरको सिजनमा जसरी हामीलाई पानी कमी हुन्छ, अनि त्यो पानीलाई कसरी जो गर्ने, अनि कुन कुन टेक्नोलोजीहरू चलाएर हामीले त्यो कुराहरूलाई म्यानेज गर्न सकिन्छ, त्यो कुराहरूमा एमएडिएचले काम गर्छ।
1: हजुर हजुर। अच्छा, यो कार्यक्रम अन्तर्गत कुन कुन बागवानी बालीहरू समेट छन्?
0: यो एमआइडिएचको अन्दरमा चाहिँ तपाईँको विशेष गरी हर्टिकल्चर क्रप्स या त बागवानी क्रप्स भनिन्छ, जुन चाहिँ भयो तपाईँको फल फुल भयो, अनि तपाईँको मसला भयो, अनि तपाईँको सब्जी
1: सब्जी,
0: हजुर, त्यो प्रकारको हर्टिकल्चर क्रप्स। अनि यसमा चाहिँ तपाईँको धान मकैहरू चाहिँ यसमा समावेशी हुँदैन, किनभने यो हर्टिकल्चर भएको कारणले एकदमै स्पेसियली अन्ली अब बागवानी क्रप्सहरूमा मात्रै, फसलहरूमा मात्रै यसको जति पनि फाइनेन्स जति पनि सहयोगहरू छ गभर्मेन्टबाट हामी लिन सक्छौँ।
1: हजुर हजुर। सिक्किममा अब कृषकहरूको निम्ति भनौँ है, कार्यक्रम कतिको चाहिँ उपयोगी र महत्त्वपूर्ण छ होला?
0: हजुर, यो एमआइडिएचले अहिले सिक्किममा विभिन्न हाम्रो डिस्ट्रिक्टहरूमा बृहत रूपमा काम भइरहेको छ, अनि गभर्मेन्ट अफ इन्डिया सेन्ट्रलद्वारा पनि एकदमै असल फिनान्सियल सपोर्ट हाम्रो नर्थ इस्ट स्टेट्सहरूलाई 100% कन्ट्रिब्युसनको साथमा फिनान्सियल सपोर्ट गभर्मेन्ट अफ इन्डियाबाट छ। अनि एमआइडिएचको अन्तर्गतमा धेरै जस्तो फ्रुट क्रप्समा भयो हाम्रो सिक्किम म्यान्डरिनको बिरुवाहरू बाँडिने गरिन्छ फर एरिया एक्सपेन्सन, त्यो खेती बढाउन लाग्यो। अनि तपाईँको लास्ट इयर मात्रै हाम्रो मेवाको मेवाको रेड लेडी भन्ने एउटा इन्टरनेसनल भेराइटी हो, जुन चाहिँ एकदम रिनाउन छ, उसको फ्लेस, यसको क्वालिटी र यसको इल्ड, इल्डको लागि एकदमै फेमस भएको रेड लेडी भन्ने एउटा भेराइटी बाँडेको थियो, त्यो पनि असल रूपमा अहिले फार्मर्सहरूले अडप्ट गरिरहेको छ, उनीहरूले रोपिरहेको छ। अनि यसपालि चाहिँ हाम्रो बनाना G9 जुन चाहिँ हाम्रो पुड्के हाइटमा हुन्छ, पुड्के बनाना, त्यसलाई यो एरिया एक्सपेन्सनको अन्डरमा एमएसडिएसद्वारा चाहिँ स्टेट डिपार्टमेन्टहरूले त्यो काम गरिरहेको छ। अनि अर्को चाहिँ तपाईँको जति पनि हाम्रो डल्ले खोर्सानीमा अहिले बृहत रूपमा चलेको टेक्नोलोजी भनेको चाहिँ प्लास्टिक कल्चर हो, जुन चाहिँ प्लास्टिक चाहिँ हामीले मल्चिङको रूपमा हामीले उपयोग गरेर हामीले डल्लेको असल फसल हामीले निकाल्न सकिरहेको छौँ। अनि त्यो चाहिँ किन फाइदाजनक छ भनेको, त्यो प्लास्टिक लाउँदाखेरि चाहिँ तपाईँको जति पनि झार जङ्गलहरू पलाउने गर्छ पहिलाको ट्रेडिसनल फार्मिङमा, त्यो झार जङ्गल कम्ती भएको कारणले गर्दाखेरि चाहिँ डल्लेले चाहिँ असल फसल फलाउन सकिरहेछ। सो अहिले ट्रेन्डिङ एउटा टेक्नोलोजी चाहिँ के छ भने चाहिँ एमएडिएचको अन्डरमा एउटा प्लास्टिक बाँड्ने, त्यो प्लास्टिक चाहिँ एज अ मल्चिङ युज गरेर हामीले डल्लेको फसललाई असल गर्ने। अनि अर्को चाहिँ छ तपाईँको प्रोटेक्टेड कल्टिभेसन भन्छ, जुन चाहिँ पोली हाउसको अन्डरमा पानी बेसी पर्ने जग्गामा चाहिँ यो कुराहरू चाहिँ पोली हाउस टेक्नोलोजीलाई एमआइडिएचले अहिले प्रमोसन गरिरहेको छ।
1: हजुर, त कृषकहरूले एमआइडिएच मार्फत फलफुल तथा सागसब्जी विस्तार गर्न के कस्ता सहयोग वा सुविधाहरू प्राप्त गर्न सक्छन् होला?
0: यसको लागि चाहिँ डिपार्टमेन्टले जति पनि इच्छुक हाम्रो कृषक हुनुहुन्छ, जसले सुन्तला भयो, अदुवा भयो, त्यहाँदेखि तपाईँको अरू मेवा भयो, अनि विभिन्न हाम्रो डिस्ट्रिक्टहरूमा हाम्रो ड्रेगन फ्रुट नयाँ फ्रुट्सहरू पनि इन्ट्रोड्युस भएको छ, यो सबैमा चाहिँ एमएडिएचद्वारा चाहिँ उनीहरूले बिरुवा पाउने गर्छ। अनि जति पनि बिरुवा लगाइसकेर गर्नुपर्ने जस्तो डिगिङ भयो है, खाल्डा खन्नुपर्ने हुन्छ, त्यसको मलजल गर्नुपर्ने हुन्छ, यो कुराहरूमा हाम्रो टेक्निकल लाइन डिपार्टमेन्टद्वारा फार्मर्सहरूले यसको लाभ उठाउन सक्नुहुनेछ।
1: हजुर हजुर। अब गुणस्तरीय बिरुवाको उत्पादन तथा वितरणमा एमआइडिएचको कस्तो भूमिका रहन्छ त?
0: हजुर, कृषकहरूले एकदमै असल रूपमा यसको फाइदा उठाउन सक्छ। अनि मैले भनिहालेँ, हाम्रो सिक्किम राज्यको जति पनि हर्टिकल्चर हर्टिकल्चर डिपार्टमेन्ट छ, यसमा उनीहरूले असल असल बिरुवा चाहिँ ल्याएर आज कृषकहरूलाई दिनमा उनीहरूले काम गरिरहेको छन्। र हाम्रो कृषकहरूलाई म यही भन्न चाहन्छु कि अब तपाईँहरूले जति पनि तपाईँको छेउको भिएलडब्ल्यू सेन्टर या त एडिओ अफिसहरू छ, तपाईँहरू गएर त्यहाँनिर तपाईँले सोध्न सक्नुहुनेछ के कसो हो भनेर, त्यहाँदेखि तपाईँले उहाँहरूकोबाट तपाईँले सूचना लिएर तपाईँले लाभ उठाउन सक्नुहुनेछ।
1: अब सिक्किममा सुन्तला, ठुलो अलैँची, अदुवा, सब्जी तथा बागवानीको उत्पादन हुन्छ, यी मध्ये कुन क्षेत्रमा विशेष

0: आउन देख्नुहुन्छ।
1: हाम्रो सिक्किमको जलवायुको अहिले अवस्था अनुसार यो सबै फसलहरू नै असल रूपमा गर्न सकिन्छ
0: हजुर
1: है। अनि कतिवटा ठाउँहरूमा सुन्तलाको प्रब्लम छ, अनि अदुवामा पनि त्यो सफ्ट रटको प्रब्लम छ, अनि यो कुराहरू चाहिँ हामीले फार्मर्सहरूको अलिकति टेक्निकल अवेरनेस कसरी त्यो कुरालाई म्यानेज गर्नुपर्ने हो, कसरी त्यो कुरालाई रोकथाम गर्नुपर्ने हो भन्ने कुरामा हामीले जोड दियौँ भनेदेखिलाई चाहिँ यो सबै तपाईँले भन्नुभएको फसलहरू एकदमै हाम्रो सिक्किमको जलवायु अवस्थामा हामीले गर्न सक्छौँ
0: हजुर। अब बागवानी खेतीमा रोग तथा किराबाट बचाउनको निम्ति के कस्ता उपायहरू अप्नाउनु पर्दछ?
1: यो अब हाम्रो जैविक खेतीमा चाहिँ हामीले कुनै पनि केमिकल हाल्नु त पाउँदैनौँ, त्यही कारण चाहिँ अब हाम्रो स्टेट डिपार्टमेन्टद्वारा अनि केबिकेजहरू भयो है आज वृहत रूपमा हामीले कसरी चाहिँ यो बिमारलाई चाहिँ हामीले रोकथाम गर्न सक्छौँ भनेदेखिलाई चाहिँ अहिले हाम्रोमा विभिन्न हाम्रो बायो कन्ट्रोल एजेन्ट्स भन्छ, विभिन्न हामीले कन्सोर्सियम पनि भन्छ इङ्ग्लिसमा, अनि तपाईँहरूले बट्टामा आएको देख्न सक्नुहुन्छ, अनि बट्टाको त्यो जति पनि त्यो पानी जस्तो हुन्छ त्यसलाई चाहिँ तपाईँले युज गर्न सक्नुहुन्छ एज अ बायो कन्ट्रोल एजेन्ट। अनि अरू टेक्नोलोजीमा चाहिँ तपाईँले जति पनि यो बीज अमृत भयो, जीव अमृत भयो, यो कुराहरू आज स्टेट डिपार्टमेन्टले आज बनाउन कृषकहरूलाई सिकाइरहेको छ, अनि यो कुराहरू हामीले प्रयोगमा ल्यायौँ भनेदेखिलाई, असलसँग हामीले बनाउन सिक्यौँ भनेदेखिलाई, हामीले यो कुरालाई अप्नायौँ भनेदेखिलाई चाहिँ आज हाम्रो जति पनि क्षति रोग बिमार या त किरा फट्याङ्ग्राले गर्दा हुने गर्दछ त्यो कुरालाई हामीले असल तरिकाले हामी रोकथाम गर्न सकिन्छ
0: हजुर। आधुनिक तकनिकी वैज्ञानिक विधि प्रयोग गर्दा कृषकहरूको उत्पादन र आमदामी कसरी बढाउन सक्छ?
1: अघि मैले भनिहालेँ हाम्रो जति पनि असल असल भेराइटी जसले चाहिँ राम्रो दिन्छ त्यो कुराहरूले हामीले अप्नाउन सक्यौँ, त्यो कुराहरूलाई मजाले हामीले गर्न सक्यौँ भनेदेखिलाई कृषकहरूको आमदानीमा बढोत्तरी हुन सकिन्छ। अनि जति पनि हाम्रो टेक्नोलोजी यो हाम्रो रोग बिमार अनि किरा फट्याङ्ग्रा अलिकति म्यानेज गर्ने जति पनि टेक्नोलोजीहरू छ, जस्तो यो बायो कन्ट्रोल एजेन्ट्स भयो, बीज अमृत, जीव अमृत भयो, यो कुराहरूलाई हामीले ध्यान दियौँ भनेदेखिलाई, असल तरिकाले हामीले अप्नाउन सक्यौँ भनेदेखिलाई चाहिँ आधुनिक तकनिकहरूद्वारा हामीले हाम्रो बागवानी क्षेत्रमा हामीले असल रूपमा हामी सिक्किममा हामी गर्न सक्नेछौँ।
0: एमआइडिएचबाट लाभ लिने कृषकहरूले कहाँ र कसरी आवेदन गर्ने र आवश्यक प्रक्रिया कागजात बारे बताइदिनुहोस् न?
1: एमआइडिएच एज सच हामीले जसरी अरू जस्तो पिएम किसान भयो, पिएम मनधन योजनाहरू भयो, यो चाहिँ सेन्ट्रल स्पोन्सर्ड भएको कारणले गर्दाखेरि हामी कृषकहरूले डाइरेक्टली तपाईँको छेउको बिएलडब्ल्यू सेन्टर या त तपाईँको एरियाको एडिओ
0: हजुर
1: अफिसरलाई तपाईँले भेटेर तपाईँले मौखिक रूपमै तपाईँले के कसो छ तपाईँले बुझेर अनि तपाईँ के लाउन चाहनुहुन्छ तपाईँको जमिनमा बाली त्यो प्रकारले तपाईँले सोधखोज गरेर तपाईँले त्यसको लाभ उठाउन सक्नुहुनेछ। यसमा केही पनि डकुमेन्टेसनहरू या त कुनै पनि के कागजपत्रहरू केही मागिने छैन तपाईँलाई, तपाईँकोमा जमिन हुनु पर्यो, तपाईँकोमा तपाईँ कृषक हुनु पर्यो, अनि तपाईँ कुनै पनि सपोज तपाईँले केरा लाउन चाहनुहुन्छ भनेदेखिलाई तपाईँ जानुहोस् तपाईँको एरिया एडिओ अफिसकोमा अनि तपाईँले भन्नुहोस् म केरा लाउन चाहन्छु यो अर्को सिजनमा, तपाईँले प्लिज मलाई मिलाइदिनुहोस्, अनि उनीहरूले खुसीसाथ एमएडिएसको अन्तर्गत यो तपाईँलाई जुन पनि असल भेराइटी छ तपाईँको एरियामा त्यो भेराइटीलाई उनीहरूले ल्याएर तपाईँलाई दिन सकिहाल्छ।
0: र हाम्रो राज्य सिक्किममा कृषकहरूले यो योजनाको लाभ कतिको उठाइरहेका छन् होला तपाईँको विचारमा?
1: यो एमएडिएसको अन्तर्गतमा यो जुन पनि हर्टिकल्चर मिसन फर नर्थ इस्ट एन्ड हिमालयन स्टेट्सको सब स्किम अनुसार चाहिँ मैले जब डेटा हेरिरहेको थिएँ 2023-24 डेटामा हामीले यो सब स्किममा मात्रै 14 करोडको सेङ्सन भएको रहेछ सेन्ट्रलले, सो 100% कन्ट्रिब्युटेड बाई दि सेन्ट्रल गभर्मेन्ट। अनि हामीले देख्छौँ हाम्रो फिल्ड लेभलहरूमा पनि हामीले धेरै असल रूपमा अदुवाको भयो या त सुन्तलाको भयो या त यो मेवाको भयो, अस्ति अस्तिदेखि चाहिँ हामीले एभोकाडो पनि हामीले वितरण भएको छ। अनि यो एमएडिएचको अन्दरमा सिक्किमको सिनारीमा चाहिँ एकदमै असल रूपमा एरिया एक्सपेन्सन विशेष गरी भइरहेको छ, अनि एरिया एक्सपेन्सन हुँदै गर्दाखेरि चाहिँ हाम्रो प्रोडक्सन पनि अलिकति बढेको छ, अनि जति पनि यो नयाँ टेक्नोलोजीहरू भएको छ त्यसमा अब एमएडिएचले असल रूपमै काम भइरहेको छ ग्राउन्ड लेभलमा।
0: अब आवेदकले आवेदन गरेपछि है कति दिन पश्चात र कस्तो प्रकारको रकम उहाँहरूले प्राप्त गर्न सक्छन्?
1: एमआइडिएसको अन्दरमा रकम डाइरेक्टली चाहिँ फार्मर्सलाई दिएको छैन फिलहाल, अनि फार्मर्सलाई चाहिँ सपोर्ट कसरी हुँदैछ भनेदेखिलाई चाहिँ उनीहरूको रिक्वेजिसन उनीहरूको रिक्वेस्टद्वारा चाहिँ उनीहरूले के लाउन चाहन्छ उनीहरूलाई इनपुट्सको रूपमा डाइरेक्ट पैसा होइन तर उनीहरूलाई इन्डाइरेक्टली उनीहरूलाई इनपुट्स बिरुवाको रूपमा मलको रूपमा अथवा कुनै पनि अब कुनै पनि फ्रुट क्रप्स फल रोप्नु पर्यो भने के भन्छ खाल्टा खन्नु त्यसको लेबर चार्ज त्यस्तो प्रकारले आज एमआइडिएसले काम गरिएको छ।
0: यो स्किम अन्तर्गत चाहिँ उहाँहरूले सुविधा पाउनुहुन्छ,
1: त्यसरी चाहिँ उहाँहरूले सुविधा लिन सक्नुहुनेछ। डाइरेक्ट पैसा चाहिँ फाइनेन्समा चाहिँ बाँच्छ।
0: अन्तमा एमआइडिएस तथा बागवानी खेतीबाट लाभ लिन चाहने सिक्किमका कृषकहरू

0: भाइ तपाईँको विशेष सन्देश र सुझाव के छ होला?
1: मेरो विशेष सन्देश सुझाव त यही छ कि हाम्रो माटोलाई हामीले जोगाउनु पर्छ, अनि त्यही उद्देश्यको हेतु नै आज हामीले सिक्किममा जैविक खेतीलाई हामीले अप्नाएका हौँ। अनि यो एमआइडिएच सुरु हुनुभन्दा अघि नै 2003 नै यो कुराको अर्ग्यानिक फार्मिङको हावा चलेको हो, अनि पछि आएर 2016 हामी सिक्किम फुल्ली 100% अर्ग्यानिक स्टेट बनेका हौँ। सो अब मेरो सजेसन सुझाव त उहाँले गरिरहनु भएको छ, तर अबको सिनारियोमा चाहिँ अब अहिले एआईको सिनारी आएको छ, अनि म चाहन्छु हाम्रो गर्दै गर्नु हुने कृषक अनि जति पनि हाम्रो गाउँ बस्तीमा बस्नुहुने युवा झुन्डहरू हुनुहुन्छ, हामी अघि बढ्यौँ भनेदेखिलाई चाहिँ हामी सिक्किममा धेरै असल फार्मिङमा हामी गर्न सक्छौँ। अनि अहिलेको जति पनि एआई ट्रेन्ड चलिरहेको छ, हामीले हाम्रो बाजे पुर्खाले गर्नुभएको खेतीलाई चाहिँ हामीले कसरी स्मार्ट फार्मिङमा हामीले बदलाउन सक्ने हो, त्यो कुरामा हामीले ध्यान दियो भने असल हुनेछ। अनि जति पनि हाम्रो कृषकहरू गर्दै गर्नुहुन्छ, हाम्रो कृषकहरू, उनीहरूलाई म यही भन्न चाहन्छु कि अब हाम्रो माटोलाई अनि हाम्रो जलवायुलाई हामीले कसरी संरक्षण गर्नुपर्ने हो, कसरी बालीहरू हामीले लाउनु पर्ने हो, त्यो कुरामा हामीले ध्यान दिनुपर्नेछ। अनि विशेष अर्को चाहिँ अब अहिले धेरै क्लाइमेटको इस्युजहरू चलिरहेको छ, आज हामीले नेपालमा देख्यौँ बाढी पहिरो गएको, अनि अर्को यो पालिको 2026 इम्पोर्टेन्ट एउटा फेनोमेना के छ भने चाहिँ एल्निना भन्ने एउटा फेनोमेना आएको छ। अनि जुन चाहिँ एल्निनाको फेनोमेना के हुन्छ भने चाहिँ हाम्रो आउने हाम्रो जति पनि विन्टर मन्थ्समा छ, पहिला हामीले नोभेम्बर डिसेम्बरदेखि हामी पानी पाउन छोड्छौँ किनभने यहाँ झरी हुन छोड्छ, अनि टिल गएर जनवरीसम्म पानी हुँदैन यहाँनिर, एकदमै ड्राई स्पेल हुन्छ। अनि त्यो कारण चाहिँ एल्निना भएको कारणले गर्दाखेरि चाहिँ यो पालि चाहिँ हो त्यो सुक्खा हुने महिना चाहिँ अझै बढ्ने चान्सेस छ। सो यो एल्निनाले गर्दा चाहिँ यो चाहिँ फेब्रुअरी मार्चसम्म जाने भएको छ। सो अब म तपाईँहरूलाई अब अघिबाट यहाँबाट आह्वान गर्न चाहन्छु, तपाईँले एकदमै प्रिपेयर हुनुहोस् होइन, अब यो विन्टर मन्थ्समा जति पनि यहाँ तपाईँले कोपी लाउनुहुन्छ, मटर लाउनुहुन्छ, अरू खेती लाउनुहुन्छ, योपालि पानी नपर्ने अनि पानीको सर्टेज हुने धेरै ठुलो चान्सेस भएको कारणले गर्दाखेरि, अनि मकै पनि मार्चमा लाउने बेलामा अलिकति त्यो कुराहरू पानीको सर्टेज हुने चान्सेस धेरै बढेको छ। अनि म तपाईँले यही सजेसन गर्न चाहन्छु, तपाईँहरू अलिकति यो पालि चाहिँ प्रिपेयर भइकन तपाईँहरूले तपाईँको अन्न बालीलाई तपाईँहरूले सेड्युल गर्नुहोस् तपाईँले मिलाउनुहोस् भनेर।
0: अर्को यस्तै कल्याणकारी भारत सरकारद्वारा सुरु गरिएका योजनाबारे हामी जानकारी लिन गइरहेको छौँ डाक्टर उबाडियोज्यूसित। परम्परागत कृषि विकास योजना भनिन्छ नि है, र यसको मुख्य उद्देश्य बारे हाम्रो श्रोताहरूलाई बताइदिनुहुन्छ कि?
1: हजुर, यो परम्परागत कृषि विकास योजना भने चाहिँ 2015 गभर्मेन्ट अफ इन्डियाले सेन्ट्रली स्पोन्सर्ड स्किम स्टेटसँग मिलेर सुरु गरेको स्किम हो। अनि यो स्किम अन्तर्गत चाहिँ जति पनि हामीले कन्भेन्सनल फार्मिङ छ, जुन चाहिँ जमिनहरूलाई हामीले केमिकल लाएर गर्दैछौँ या त ट्रेडिसनली गर्दैछौँ, त्यो जमिनहरूलाई चाहिँ अर्ग्यानिक फार्मिङमा कन्भर्ट गर्नुको लागि चाहिँ विशेष गरी यो गभर्मेन्ट अफ इन्डियाले ल्याएको स्किम हो, जहाँ चाहिँ तपाईँले तपाईँको जमिनलाई चाहिँ तपाईँले अर्ग्यानिक सर्टिफाइड भनेर तपाईँले घोषणा गरिकन चाहिँ तपाईँले बाली उब्जाउनको लागि चाहिँ विशेष गरी यो परम्परागत कृषि विकास योजना हो। अनि फिलहाल चाहिँ यो योजना चाहिँ अहिले बन्द छ सिक्किमको कन्डिसनमा, किनभने सिक्किम अलरेडी 100% अर्ग्यानिक सर्टिफाइड भएको कारणले गर्दाखेरि सिक्किममा चाहिँ पिकेबिवाई चाहिँ अहिले नन फङ्सनल भएको छ, तर लगायत अरू राज्यहरूमा चाहिँ यो पिकेबिवाई चाहिँ अहिले चाहिँ फेरि 2024 चाहिँ अक्टोबरमा नै यो स्किमलाई चाहिँ फेरि पनि यता प्रधानमन्त्री राष्ट्रिय कृषि विकास योजनाभित्र हालिकन चाहिँ अहिले पिकेबिवाई चाहिँ अहिले आरकेबिवाई भएर आरकेबिवाईको एउटा कम्पोनेन्ट भएर अहिले बृहत रूपमा हाम्रो देशमा यसको योजना चलिरहेको छ।
0: पिकेबिवाई अन्तर्गत जैविक खेतीलाई कसरी प्रोत्साहन गरिन्छ?
1: अर्को त मैले अघि भनिहालेँ, हाम्रो जति पनि हाम्रो जग्गा जमिन छ त्यसलाई हामीले अर्ग्यानिक सर्टिफाइड जमिन बनाउने हो, एउटा त्यसरी तपाईँले काम गरिरहेको छ कृषकहरूमा। अर्को चाहिँ के छ भनेदेखि चाहिँ जति पनि यो कन्भर्ट गर्दै गर्दाखेरि लाग्ने सपोर्ट चाहिँ एज अ फाइनेन्सियल एसिस्टेन्स चाहिँ पैसाको रूपमा चाहिँ यसमा चाहिँ कसरी गरिन्छ भने चाहिँ एउटा फार्मर्सलाई 3 लागि जुन चाहिँ कन्भर्ट हुने 3 लाग्छ कुनै पनि जमिनबाट अर्ग्यानिक हुनुको लागि 3 राखेको छ गभर्मेन्टको नर्म्स अनुसार। सो त्यो 3 चाहिँ एकजना फार्मर्सले 31,500 गरेर फाइनेन्सियल एसिस्टेन्स उसको कन्भर्जनमा लाग्ने जति पनि मल फेर्नु पर्यो के फेर्नु पर्यो है त्यो प्रकारले चाहिँ आज पिकेबिवाईमा काम भएको छ।
0: अब कृषकहरूले यस योजनाबाट कस्ता कस्ता सहयोग र सुविधा प्राप्त गर्न सक्छन् होला?
1: अर्को चाहिँ मैले भनिहालेँ फार्मर्सलाई सपोर्ट मिल्छ थ्रु त्यो ट्रान्जिसन जुन कन्भर्जन हुँदै गर्दा। अर्को चाहिँ तपाईँको सर्टिफिकेसनमा लाग्ने जति पनि पैसा छ यो सर्टिफिकेसनमा गर्दै गर्दाखेरि चाहिँ हामीले एमपिओपीहरू भन्ने देखिन्छ है जुन सर्टिफिकेसन एजेन्सीहरू छ यसमा लाग्ने फिजहरू अब यसमा तपाईँको ट्रेडिसनल जति पनि जमिन छ त्यसलाई अर्ग्यानिक

0: हामी पहिल्यैदेखि हाम्रो ग्रिन रेभोल्युसन हुँदा 1960s नै हामीले केमिकललाई चाहिँ एकदमै अभोइड गरेको हौँ है सिक्किम राज्यमा. अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ परम्परागत कृषि विकास योजना, परम्परागत भने चाहिँ ट्रेडिसनल भयो, नेचुरल फार्मिङ भयो. अनि सिक्किमले चाहिँ नेचुरल फार्मिङ अलरेडी गरिरहेको थियो. सो परम्परागत र हाम्रो जैविक खेतीमा चाहिँ सिक्किमलाई सर्नु चाहिँ एकदमै सजिलो भयो. किन भनेदेखिलाई चाहिँ हामीले अरू राज्य जस्तो हामीले केमिकलमा निर्भरता थिएन, त्यसै कारण चाहिँ अब यो परम्परागत कृषि विकास योजना आउनु नै सिक्किमको लागि अझै जैविक खेतीतर्फ लम्किने एउटा ठुलो सहायता हामीले भारत सरकारकोबाट हामीले देख्न सक्छौँ.
1: हजुर, जैविक खेती गर्दा उत्पादन र बजार व्यवस्थापनमा सामना गर्नुपर्ने चुनौतीहरू के के हुन्?
0: सामना गर्नुपर्ने चुनौती चाहिँ आज हाम्रो सिक्किममा चाहिँ के चलेको छ भने हाम्रो एफपिओ फार्मर्स प्रड्युसर अर्गनाइजेसन भन्ने हाम्रो डिपार्टमेन्टले बृहत रूपमा मेनेजमेन्ट चलिरहेको छ, जहाँनिर चाहिँ हामीले एउटा जिपियुमा तपाईँको विभिन्न अघि मैले भनिहाले 20-25 फार्मर्सहरू चाहिँ एउटा ग्रुप बनाएर त्यसलाई कम्पनी जस्तो चलाउने. सो यो चाहिँ किन गरिँदैछ भनेदेखिलाई चाहिँ किन चाहिँ चुनौती छ सिक्किममा भन्दै गर्दाखेरि चाहिँ हाम्रो सिक्किमको ल्यान्ड होल्डिङ चाहिँ एकदमै कम्ती छ. एकजना कृषकको मरेर तपाईँको एक एकरको जमिन हुन्छ है, अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले एकजना कृषकले चाहिँ बृहत रूपमा उत्पादन गर्न सकिँदैन. अनि कुनै पनि असल मार्केटलाई टार्गेट गर्नुको लागि हो भनेदेखिलाई चाहिँ तपाईँको फसल पनि उत्पादन पनि असलै हुनु पर्यो नि त. तपाईँले 2 केजी फलाएर 5 केजी फलाएर हामीले त्यसलाई इन्टरनेसनल मार्केटमा हामी लान सक्दैनौँ. त्यही कारण चाहिँ अब अहिलेको सिक्किमको चुनौती चाहिँ यही छ कि अब हामी सानसानो फार्मिङ कम्युनिटी भएको कारणले गर्दाखेरि यसलाई बृहत रूपमा हामीले उत्पादन गर्न सकिरहेको छैनौँ. तर यो कुरालाई अब सल्युसन दिनको लागि हामीले जति पनि एफपिओजहरू छ हामीले सिक्किमको राज्यमा चाहिँ हामीले बृहत रूपमा यो एफपिओ फर्मेसनलाई हामीले चलाइरहेको छौँ, ताकि हामीले मार्केटिङमा गर्ने चुनौतीलाई चाहिँ हामीले डिल गर्न सकोस्. अनि अरू विभिन्न अब हाम्रो रोग बिमारको चुनौतीहरू छँदैछ. सो त्यही कुराहरू छ.
1: तपाईँलाई धेरै धेरै धन्यवाद. तपाईँले भारत सरकारले सुरु गरेका 2 अत्यन्त योजनाहरू बारे हाम्रो श्रोता समक्ष जानकारी दिनुभयो. एकीकृत बागवानी विकास मिसन अनि परम्परागत कृषि विकास योजना बारे र तपाईँले हामीलाई बहुमूल्य समय दिनुभएकोमा तपाईँलाई फेरि पनि मूल्य धन्यवाद. फेरि पनि भविष्यमा तपाईँसित अन्य विषयमा बातचित अवश्य नै गरौँला. तपाईँसँगको लागि म तपाईँसित बिदा लिन चाहन्छु. नमस्कार,
0: धन्यवाद.
1: अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकैछिनको निम्ति मनोरञ्जन गरौँ, रमाइलो गरौँ, एउटा लोकगीत

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एमआईडीएच अर्थात् एकीकृत बागवानी विकास अभियान तथा परम्परागत कृषि विषय केबीके नामथाङका वरिष्ठ अनुसन्धान अध्येता अर्थात् सिनियर रिसर्च फेलो डाक्टर ओबाडिया राईसँग लिएको एक अन्तर्वार्ता। कार्यक्रमको अन्त्यतिर सुन्नुभयो एउटा लोकगीत। लौ त श्रोताहरू, भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी अब यही समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब श्रोतालाई केही क्षणमा आकाशवाणीको गान्तोक केन्द्रबाट रिले गरेर सुनाउने छौं प्रादेशिक समाचार। प्रतीक्षा गर्नुहोला।

0: प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। राज्यपाल ओमप्रकाश माथुरले आज लोकभवनको सम्मेलन हलमा आयोजित विशेष कार्यक्रममा भाग लिनुभयो। कार्यक्रमको क्रममा आर्मी वार कलेजका कमाण्डेन्ट लेफ्टिनेन्ट जनरल अजय चाँदपुरिया, एबीएसएम, वीएसएम र हायर कमाण्ड कोर्स सेना अधिकारीहरूका सदस्यहरूसँग शिष्टाचार भेटघाट र अन्तर्क्रियात्मक सत्र आयोजना गरिएको थियो। राज्यपाल र लेफ्टिनेन्ट जनरल अजय चाँदपुरियाले स्मृति चिन्हहरू आदान प्रदान गर्नुभयो। श्री माथुरले सैन्य अधिकारीहरूसँग विस्तृत संवाद गर्दै सिक्किमका सीमावर्ती क्षेत्रहरूमा आफ्नो भ्रमणका व्यक्तिगत अनुभवहरू साझा गर्नुभयो। अधिकारीहरूले विशेष गरी सीमामा तैनात सेना र स्थानीय बासिन्दाहरूले सामना गर्ने भौगोलिक चुनौतीहरू, पूर्वाधार विकास र सम्पर्क तथा पर्यावरणीय संरक्षणबारे जिज्ञासा प्रश्न राखे। बढ्दो पर्यटन र सिक्किमको संवेदनशील पर्यावरणको संरक्षण सम्बन्धी प्रश्नको जवाब दिँदै राज्यपालले सरसफाई र पर्यावरणीय संवेदनशीलता सिक्किमका जनताको व्यवहारमा गहिरो रूपमा निहित छ र यहाँका जनता यसबारे पूर्ण रूपमा सचेत छन् भन्नुभयो। कार्यक्रममा उपस्थित कमाण्डेन्ट र सैन्य अधिकारीहरूले राज्यपालको सीमा क्षेत्रको निरन्तर भ्रमण र अग्रपंक्तिमा तैनात सैनिकहरूको मनोबल बढाएकोमा आभार व्यक्त गरे। पर्यटन तथा नागरिक उड्डयन तथा वाणिज्य र उद्योग विभागका मन्त्री छिरिङ टी भुटियाले आज 1-7 नोभेम्बर 2026 नाम्ची जिल्लाको लिङ्किम टारमा आयोजना हुने आगामी सिक्किम साहसिक पर्यटन महोत्सव 2026 बारे पत्रकार सम्मेलनलाई सम्बोधन गरे। मन्त्रीले यस महोत्सवलाई राज्यको प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा र विविध पर्यटकीय अनुभवहरू प्रदर्शन गर्दै सिक्किमलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्धन गर्ने एक पहलका रूपमा प्रकाश पारे। उनले भारत र विदेशका पर्यटकहरू र आगन्तुकहरूलाई महोत्सवमा भाग लिन र राज्यको प्रकृति, संस्कृति र साहसिक कार्यको अनुपम मिश्रणको अनुभव गर्न न्यानो निमन्त्रणा दिए।
1: I extend a warm invitation to all nature lovers, adventure enthusiasts, trekkers, bikers, photographers, explorers and tourists from across India and from around the world to come and experience the Sikkim Adventure Festival 2026. The thrill of the Himalayas, the taste of our authentic Sikkimese cuisine, culture and hospitality, and most importantly, discover the pristine beauty of the land blessed by Mount Kanchenjunga.
0: महोत्सव सम्बन्धी आधिकारिक पोर्टल अब उपलब्ध छ र सबै इच्छुक सहभागीहरूका लागि दर्ता खुला छ। अन्य जानकारीमा सजिलो पहुँचका लागि क्यूआर कोड पनि प्रदान गरिएको छ। सिक्किम सरकारका सड़क तथा पुल विभागका मन्त्री एनबी दाहालले गुजरातको एकता नगरमा आयोजित सड़क यातायात तथा राजमार्ग मन्त्रालयको दुई दिने चिन्तन शिविर 2026 सिक्किमको प्रतिनिधित्व गरेका छन्। हिजोदेखि शुरू भएको चिन्तन शिविरको उद्घाटन केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले गरे। भारतीय वाणिज्य संघ आईसीसीले पेन्सन कोष नियमन तथा विकास प्राधिकरण पीएफआरडीए संघको सहकार्यमा गान्तोकमा रिटायर्ड स्मार्ट इण्डिया एनपीएस जरूरी है 2.0 नामक अन्तर्क्रियात्मक राष्ट्रिय पेन्सन प्रणाली एनपीएस सचेतना कार्यक्रम आयोजना गर्यो, जसको उद्देश्य राज्यका व्यक्तिहरू, उद्यमीहरू, सूक्ष्म साना तथा मझौला उद्यम र अन्य सरोकारवालाहरूमाझ सेवानिवृत्ति योजना सम्बन्धी सचेतना अभिवृद्धि गर्नु तथा पेन्सन प्रणालीमा व्यापक सहभागिताका लागि प्रोत्साहित गर्नु थियो। कार्यक्रमको शुरूआत आईसीसीमा पूर्वोत्तर क्षेत्रका क्षेत्रीय निर्देशक ईशान्तोड शोभा पण्डितको स्वागत मन्तव्य

0: भयो जसमा उनले व्यावसायिक तथा सरोकारवाला समुदायमाझ दीर्घकालीन वित्तीय योजना र सेवानिवृत्तिको तयारी बारे व्यापक सचेतना जगाउनुको महत्वमा प्रकाश पारे। कार्यक्रमको मुख्य मन्तव्य पीएफआरडीए की सहायक महाप्रबन्धक रूबी विनायक भावसागरले प्रस्तुत गरिन्। 42औं अखिल भारतीय गवर्नर्स गोल्ड कप फुटबल प्रतियोगिता 2026 अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिङ्गलिङ एससीले ओयल एफटी असमलाई 4-1 गोलले पराजित गरेको छ। प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा पनि थन्डरबोल्ट नर्थ युनाइटेडलाई गोकुलम केरल एफसीले 1 गोलको विरूद्ध 4 गोलले पराजित गर्यो। दिगो जैविक अर्थतन्त्रका लागि अर्किड विकसित भारतको मार्ग भन्ने विषयवस्तुका साथ भारतीय कृषि अनुसन्धान परिषद आईसीएआर र राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र एनआरसीओको 30औं स्थापना दिवस समारोह हिजो पाकिममा सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अब सुन्नुहोस् आज बेलुकी अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे लोकलहरी कार्यक्रम अन्तर्गत केही लोकगीत विविध स्वरमा, 7 बजे रपन्नमा सुरसंगमा आधुनिक गीत सुनाउनेछौ। सागर तामाङको स्वरमा भूटानी कार्यक्रम 7:45, 8 बजे युवावाणी जसमा सुन्नुहुनेछ एआई को सही र जिम्मेवार प्रयोग रिचा छेत्रीबाट वार्ता। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ स्पटलाइट 9 बजे रपन्नमा अनि बेलुकी 10 बजे आजका फनकार छाया गीत। भोलि काम्रो अधिवेशन थालिनेछ बिहान 6:25 जाँदा अर्चना कार्यक्रमबाट, 7:05 शुभप्रभात कार्यक्रम अन्तर्गत बिहानी सूचनामूलक कार्यक्रम, त्यसपछि लोकगीत सुनाउनेछौ विविध कलाकारहरूको स्वरमा, संगीत प्रवाह 7:35, सामूहिक समीक्षा 7:55 जाँदा त्यसपछि सुनाउनेछौ आधुनिक गीत, कथा सफलताका 8:30, सन्दर्भ 8:45, फिल्मी गीतहरू सुनाउने समय रहेको छ बिहान 9:02 जाँदा, हेलो खरसाङ 10:02, हाम्रो सरोकार 10:30। विषय रहनेछ किसानको पसिना हाम्रो पहिरन। शर्माधुरी 11:05 सुनाउनेछौ विविध कलाकारहरू शर्मा आधुनिक गीत, मंगला कार्यक्रम 11:30, 12:05 फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम। आकाशवाणीको नेपाली प्रसन सेवामा दिउँसो 2:30 जाँदा सुनाउनेछौ लोक अनि आधुनिक गीत, त्यसपछि 2:50 लोकगीत अनि सामयिक समीक्षा, 3 बजे केही चलचित्रका गीतहरू सुनाउनेछौ, 3:20 विश्वमा हामी, अपराह 4 बजे सुनाउनेछौ फेरि केही फिल्मी गीतहरू, 4:30 शिक्षा ज्योति। भोलि यस कार्यक्रममा दीपिका छेत्रीले विद्यार्थीहरूलाई जानकारी दिनुहुनेछ सेल डिभिजन अर्थात कोष विभाजन शीर्षकमाथि। जय जवान फौजी श्रोताहरूको निम्ति कार्यक्रम अन्तर्गत केही चलचित्रका गीतहरू 5:05, खेल संसार 5:30, गाउँले सभा 6:10। यस कार्यक्रममा सुन्नुहुनेछ विविध विषयमाथि वार्तालाप, एउटा विषय नेचुरल फार्मिङ अथवा जैविक खेतीमाथि जानकारी। 7 बजे लोकलहरीमा सुचिता सिंह लोहारको सिंह स्वरमा लोकगीत, 7:50 सुरसंगमा सुनाउनेछौ आधुनिक गीत सदेव तामाङको स्वरमा, 8 बजे युवावाणी कोशेली मैले मन पराएका गीतहरू यसमा सुनाउनेछ ज्योति रविदासका रोजाएका गीतहरू। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ 9:15 स्पटलाइट र बेलुकी 10 बजे आजका फनकार छाया गीत। सुन्दै हुनुहुन्थ्यो आज बेलुकी अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधन विज्ञप्ति। पश्चिम बंगाल निम्न हिमालय अञ्चल लगायत सिक्किमका केही स्थानहरूमा सामान्य वर्षा भएको खबर छ। जनसाधारणलाई मौसमको विशेष चेतावनी केही छैन। आगामी 24 घण्टाभित्रमा मौसम सुक्खा नै रहनेछ।

0: श्रोताओं अब सुनो सीएच केंद्र को प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि जनमुक्ति मोर्चाको 20 स्थापना दिवस समारोहमा भाग लिन दार्जीलिङ आउनुहुनेछ। पश्चिम बंगाल लगायत तमिलनाडू अनि पुडुचेरीको 5 विधानसभा सीटहरू र असमको 1 लोकसभा सीटमा उपचुनावका लागि मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। उत्तर बंगालमा पार्टी संगठनलाई बलियो बनाउने उद्देश्यले भाजपाका प्रदेश अध्यक्ष समीक भट्टाचार्य आज सिलगढ़ी आइपुग्नु भएको छ। दुर्गा पूजा अघि डुवर्सको चिया बगानहरूमा श्रमिकहरूको आन्दोलन तीव्र बनेको छ र सिलगढ़ीको मतिगढ़ा पुलिस थाना अन्तर्गत शिशाबारी क्षेत्रको पुलिसले अवैध आधार कार्ड बनाउने केन्द्रको पत्तो लगाएको छ। अब समाचार विस्तारमा। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि दार्जीलिङ आउनुहुनेछ। उहाँले भोलि सन्त जोसेफ स्कूल मैदानमा आयोजित गोर्खा जनमुक्ति मोर्चाको 20 स्थापना दिवस समारोहमा मुख्य अतिथिको रूपमा सहभागिता जनाउनुहुनेछ। यस समारोहलाई लिएर सुरक्षा व्यवस्था कडा गरिएको छ। स्मरण रहोस्, गत महिना मुख्यमन्त्रीको डुवर्स भ्रमणको समय गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले उहाँलाई यस कार्यक्रममा सहभागी हुने निमन्त्रणा दिनुभयो। पश्चिम बंगाल सरकारले राज्यमा आधुनिक खेतीलाई बढ़ावा दिन र ग्रामीण युवाहरूका लागि रोजगारका नयाँ अवसरहरू सृजना गर्ने उद्देश्यले 407 करोड़ रूपियाँको प्रमुख कृषि सब्सिडी योजना शुरू गरेको छ। वित्त वर्ष 2026-27 को लागि कृषि विभागले घोषणा गरेको यस योजना अन्तर्गत राज्यभरिका लगभग 67,585 कृषकहरूलाई लाभान्वित गर्ने लक्ष्य राखिएको छ। यस योजना अन्तर्गत कृषकहरूलाई आधुनिक कृषि उपकरण, कस्टम हायरिङ सेन्टर र फार्म मशिनरी ब्याङ्क स्थापना गर्न 40-80% सरकारी अनुदान दिइनेछ। विभागले राज्यमा 500 कस्टम हायरिङ केन्द्र र 1085 फार्म मशिनरी ब्याङ्क स्थापना गर्ने निर्णय गरेको छ। यसका साथै हरित ऊर्जा र उन्नत तकनिकलाई प्रोत्साहित गर्न 100 किसान ड्रोन र 500 सोलर पम्प सेट पनि वितरण गरिनेछ। कृषक बन्धु र पीएम किसान सम्मान निधिसित सम्बन्धित पात्र किसानहरूले आधिकारिक पोर्टलको माध्यमले 6 अक्टोबरदेखि 4 नोभेम्बरसम्म अनलाइन आवेदन दिन सक्नेछन्। पश्चिम बंगाल लगायत तमिलनाडू अनि पुडुचेरीका 5 विधानसभा सीटहरू र असमको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। पश्चिम बंगालको नन्दीग्राम अनि रेजीनगर विधानसभा सीटमा कड़ा सुरक्षाबीच मतदान भयो। मतदान केन्द्रहरू अनि संवेदनशील क्षेत्रहरूमा केन्द्रीय बल साथै राज्य पुलिसका कर्मीहरू तैनात गरिएको थियो। धेरै संख्यामा मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गरेका छन्। मतगणना शुक्रबार 9 अक्टोबरमा हुनेछ। मन्त्रीमण्डलले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारको प्रमुखको रूपमा 25 वर्ष पूरा गरेकोमा बधाई दिँदै एक प्रस्ताव पारित गरेको छ। श्री मोदीले 7 अक्टोबर 2001 गुजरातको मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको थियो र वर्ष 2014 प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो। भोलि उहाँले सरकारको प्रमुखको रूपमा 25 वर्ष पूरा गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा जनसेवा देखि देश सेवाको मन्त्र र निरन्तर प्रतिबद्धताबाट प्रेरित छ। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित भएर सरकार वर्ष 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर प्रयासरत छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले यो समर्पणले मानिसहरूको जीवनमा परिवर्तन गरिरहेको छ। हाम्रो विशेष श्रृङ्खलामा आज हामी गुजरातको स्ट्याच्यु अफ युनिटी परियोजनाबारे कुरा गर्नेछौँ।
2: नर्मदा नदीको साधु बेटमा 182 मिटरको भव्य उचाइमा रहेको स्ट्याच्यु अफ युनिटी पृथ्वीको सबैभन्दा अग्लो मूर्ति हो। भारतका लौह पुरुष सरदार वल्लभ भाई पटेललाई समर्पित उहाँको यो मूर्ति 31 अक्टोबर 2018 दिन उद्घाटन गरिएको थियो। गुजरातको 182 विधानसभा निर्वाचन क्षेत्रहरूलाई प्रतिनिधित्व गर्न डिजाइन गरिएको यो मूर्ति स्ट्याच्यु अफ लिबर्टी भन्दा लगभग दोबर अग्लो छ। व्यापक जनभागीदारीमा निर्मित भारत भरिका लाखौं किसानहरूले यो राष्ट्रिय स्मारक निर्माण गर्न आफ्ना पुराना कृषि औजारहरूबाट फलाम दानमा दिएका थिए। स्मारक पछाडि राष्ट्रिय एकता र सामुदायिक सहभागिताको भावनालाई प्रकाश पार्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुहुन्छ,
3: दुनिया की ये सबसे ऊंची प्रतिमा पूरी दुनिया को हमारी भावी पीढ़ियों को उस व्यक्ति के साहस सामर्थ्य और संकल्प की याद दिलाती रहे जिसने माँ भारती को खंड खंड टुकड़ों में करने की जो साजिश को नाकाम करने का पवित्र कार्य।
2: अपर्णा खुंड का साथ अशोक चौरसिया, आकाशवाणी समाचार, खरसांग।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। उत्तर बंगालमा पार्टी संगठनलाई बलियो बनाउने उद्देश्यले भाजपा प्रदेश अध्यक्ष समीक भट्टाचार्य आज सिलगढ़ी आइपुग्नु भएको छ। यस अवधि बागडोगरा विमानस्थलमा पत्रकारहरूसित कुराकानी गर्दै श्री भट्टाचार्यले आम जनता उन्नयन पार्टीका प्रमुख हुमायूं कबीरले पुलिसले भाजपाको पक्षमा काम गरिरहेको आरोप लगाएकोमा प्रत्याक्रमण गर्दै भन्नुभयो, कबीरले विभाजनकारी राजनीति एवं भ्रामक बयान मार्फत जनतामा विभाजन उत्पन्न गर्ने प्रयास गरिरहेका छन्। उहाँले भन्नुभयो, कुनै पनि सरकारले राज्यमा अशान्ति होस् भन्न चाहँदैन। यदि कुनै व्यक्तिले कानूनको रेखा पार गर्ने प्रयास गर्छ भने प्रशासनले आफ्नो काम गर्नेछ। रेजीनगर विधानसभा उपचुनावको क्रममा आज मतदानको समय बिहानदेखि नै पुलिस एवं प्रशासन विरूद्ध आक्रामक प्रवृत्ति अपनाउँदै चर्को बयानबाजी गर्ने आम जनता उन्नयन पार्टीका प्रमुख हुमायूं कबीरलाई पुलिसले हिरासतमा लियो। उनले पुलिसकर्मीहरू विरूद्ध भड्काउने टिप्पणी गरेको केही समयपछि नै पुलिसले रेजीनगर स्थित पार्टी कार्यालय पुगेर कबीरलाई पक्राउ गरेको हो। दुर्गा पूजा अघि डुवर्सको चिया बगानहरूमा श्रमिकहरूको आन्दोलन तीव्र बनेको छ। 20% पूजा बोनस र लामो समयदेखि नै बाँकी रहेको वेतनको माग गर्दै सोनगाछी चिया बगानका सैकडौं श्रमिकहरूले आज बिहान काम बन्द गरी राष्ट्रिय राजमार्ग 17 अवरुद्ध गरे। यसले गर्दा राजमार्गको दुवैतर्फ सवारी साधनहरूको लामो ताँती देखियो, जसको कारण यातायात प्रभावित बन्यो। श्रमिकहरूले आरोप लगाए अनुसार विगत केही महिनादेखि नै उनीहरूको वेतन बाँकी रहेको छ, साथै पूजा बोनसको सम्बन्धमा पनि व्यवस्थापनको पक्षबाट कुनै स्पष्ट कदम चालिएको छैन। सिलीगुडीको मतिगरा पुलिस थाना अन्तर्गत सिसाबारी क्षेत्रको पुलिसले अवैध आधार कार्ड बनाउने केन्द्रको पत्तो लगाएको छ। अभियानको क्रममा दुईजना बांगलादेशी नागरिक सहित तीनजना मानिसहरूलाई पक्राउ गरिएको छ। घटनास्थलबाट 28 अधिक संदिग्ध आधार कार्ड र धेरै महत्वपूर्ण कागजात पत्रहरू जफत गरिएको छ। पुलिसले बताए अनुसार गुप्त सूचनाको आधारमा गत सोमबार सुकुना आर्मी इन्टेलिजेन्स र मतिगरा पुलिसको संयुक्त टोलीले सिसाबारी क्षेत्रमा छापामारीको क्रममा एउटा निजी घरमा अवैध रूपमा आधार नामाङ्कन केन्द्र चलाइरहेको थियो। कार्यवाहीको क्रममा दुवै बंगलादेशी नागरिकलाई पक्राउ गरिएको हो। डाइरेक्टरेट अफ रेभिन्यू इन्टेलिजेन्स DRI को सिलीगुडी क्षेत्रीय इकाईले सुनको तस्करी विरूद्ध ठूलो कार्यवाही गर्दै 12,36,00,000 रुपियाँ भन्दा अधिक मूल्यको सुन जफत गरेको छ। हिजो राति कुचबिहारको न्यू टाउन क्षेत्रमा खोजी अभियान अवधि 8,352,000 ग्रामको 72 सुनको बिस्कुट जफत गरिएको हो। वन विभागको सुकुना रेन्जको दलले हिजो अबेर राति खप्रेल इलाकामा अभियान चलाएर 2.5 किलो प्याङ्गोलिनको छालासहित एक आरोपीलाई पक्राउ गरेको छ। आरोपी सिलीगुडी नजिक फुलबारीको बासिन्दा रहेको बताइएको छ। आज सुकुना रेन्जको तर्फबाट प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि जनमुक्ति मोर्चाको 20 स्थापना दिवस समारोहमा भाग लिन दार्जीलिङ आउनुहुनेछ। पश्चिम बंगाल लगायत तमिलनाडु अनि पुडुचेरीको 5 विधानसभा सीटहरू र असमको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान शान्तिपूर्वक सम्पन्न भयो। उत्तर बंगालमा पार्टी संगठनलाई बलियो बनाउने उद्देश्यले भाजपाका प्रदेश अध्यक्ष समीक भट्टाचार्य आज सिलगढ़ी आइपुग्नु भएको छ। दुर्गा पूजा अघि डुवर्सको चिया बगानहरूमा श्रमिकहरूको आन्दोलन तीव्र बनेको छ र सिलीगुडीको मतिगरा पुलिस

थाना अन्तर्गत शिशाबारी क्षेत्रको पुलिसले अवैध आधार कार्ड बनाउने केन्द्रको पत्तो लगाएको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। नमस्कार।

FM 103 दशमलव 5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब हामी प्रस्तुत गर्नेछौं हाम्रो अघिल्लो कार्यक्रम लोकलहरी। यसमा आज सुनाउने छौं विविध कलाकारहरूको स्वरमा लोकगीत। यस गीतको प्रस्तुति अघि हजुरलाई यो सन्देश।

0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्न हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIRNews_Gantok र फेसबुक पेज आकाशवाणी न्युज गान्तोकलाई फलो गर्न नबिर्सनुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। सार्वजनिक सेवा मार्फत राष्ट्रको सेवा भन्ने मन्त्रद्वारा निर्देशित र निरन्तर प्रतिबद्धता र सुशासनद्वारा प्रेरित सरकार 2047सम्ममा विकसित भारतको दिशामा अथक प्रयास गरिरहेको छ। समावेशी वृद्धि र सामाजिक सशक्तिकरणले जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी युपिआईले यो दृष्टिकोण कसरी साकार पारेको छ भन्ने बारेमा छलफल गर्दैछौ।
1: युपिआई अब सिर्फ भारत तक सीमित नहीं है। कुछ वर्ष पहले यहाँ कोई कहता कि विदेश में भी भारत के बैंक अकाउंट से पेमेंट कर देगा तो शायद ही कोई विश्वास करता, लेकिन आज यह एक हकीकत है। भारत का यूपीआई अब दुनिया के 11 देशों में लाइव है। ये अद्भुत आंकड़े हैं जो हमें बताते हैं कि हमने कितना लंबा सफर तय किया है।
0: वस्त्र मन्त्रालयले आज नयाँ दिल्लीमा वस्त्र उद्योग विकास परिषदको पहिलो बैठक आयोजना गर्यो। बैठकले उत्पादन, नवप्रवर्तन र विश्वव्यापी बजारमा पहुँच बढाउन मूल्य श्रृङ्खलामा सहकार्य गर्नुपर्ने कुरामा जोड दियो। बैठकमा उत्पादन र उत्पादकत्व, अनुसन्धान र विकास, निर्यात र बजार पहुँच, कच्चा पदार्थ र लगानी, सिप विकास र वातावरणीय दिगोपन जस्ता मुद्दाहरूमा छलफल गरियो। जनजातीय कार्य मन्त्रालयले आज नयाँ दिल्लीमा जनजातीय समुदायको संवैधानिक अधिकार र कानूनी प्रावधान सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्यो। सम्मेलनमा लगभग 30 राज्य र केन्द्रशासित प्रदेशहरूबाट 75 भन्दा बढी प्रतिनिधिहरू सहभागी भए। मन्त्रालयका अनुसार सम्मेलनको उद्देश्य जनजातीय समुदायको संवैधानिक अधिकार र सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु र पारदर्शी र सजिलै पहुँचयोग्य सेवा र सुरक्षा सुनिश्चित गर्नु हो। राष्ट्रिय टेली चिकित्सा सेवा ई सञ्जीवनीले 50 करोड टेली परामर्श पार गरेको छ। डिजिटल प्रविधि मार्फत देशभरका मानिसहरूलाई किफायती, पहुँचयोग्य र राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको प्रयासमा यो एक महत्त्वपूर्ण कोसे ढुङ्गा हो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म सबै 36 राज्य र केन्द्रशासित प्रदेशहरूमा 50 करोड भन्दा बढी टेली परामर्शहरू सञ्चालन भइसकेका छन्। तामिलनाडु, पुडुचेरी र पश्चिम बङ्गालका 5 विधानसभा निर्वाचन क्षेत्र तथा आसामको 1 लोकसभा सिटका लागि उपनिर्वाचनको मतदान आज शान्तिपूर्ण रूपमा सम्पन्न भयो। मतगणना शुक्रबार हुनेछ। वर्ष 2026का लागि भौतिक शास्त्रमा बेल्जियमका 82 वर्षीय वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। त्यसरी नै चिकित्सा शास्त्रको नोबेल पुरस्कार कार्ल देसरोथ, पिटर हेगेम्यान र जर्ज नागेललाई प्रदान गर्ने घोषणा गरिएको छ। भारत र वेस्ट इन्डिज बीचको 5 खेलको 2020 श्रृङ्खलाको पहिलो खेल आज लखनऊमा खेलिँदैछ। खेल साँझ 7 बजे एकाना स्टेडियममा सुरु हुने बताइएको छ। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। एकीकृत यातायात तथा रसद प्राधिकरणको स्थापनालाई मन्त्री परिषदको स्वीकृति। आज मन्त्री परिषदमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकार प्रमुखको रूपमा 25 वर्ष पूरा गरेकोमा बधाई दिने प्रस्ताव पारित। चिकित्सकहरूलाई चिकित्सा क्षेत्रमा सेवा र करुणाको भावनाका साथ काम गर्न राष्ट्रपति द्रौपदी मुर्मूको आह्वान। अनि भारत र वेस्ट इन्डिज बीचको पहिलो 2020 क्रिकेट खेल आज साँझ लखनऊमा खेलिँदै। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: विशेष खबर। কেন্দ্রীয় মন্ত্রিসভা আজ সমন্বিত পরিবহন ও লজিস্টিক্স কর্তৃপক্ষ গঠনের অনুমোদন দিয়েছে। এছাড়াও মন্ত্রিসভা আজ ক্ষুদ্র ও মাঝারি শিল্পে ইকুইটি বিনিয়োগের জন্য 10,000 কোটি টাকার ক্ষুদ্র ও মাঝারি শিল্প বিকাশ তহবিল গঠন করার কথা জানিয়েছে। তামিলনাড়ু, পুদুচেরি ও পশ্চিমবঙ্গের 5টি বিধানসভা কেন্দ্র।

0: सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। केन्द्रीय मन्त्रीमण्डलले एकीकृत परिवहन तथा लजिस्टिक प्राधिकरणको गठनलाई अनुमोदन गरेको छ। पश्चिम बङ्गाल लगायत तामिलनाडू अनि पुडुचेरीको 5 विधानसभा सीटहरू र आसामको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। सरकारले एयर मार्शल आशुतोष दीक्षितलाई वायुसेनाको नयाँ प्रमुख नियुक्त गरेको छ। उहाँले आगामी 31 अक्टोबरमा कार्यभार सम्हाल्नुहुनेछ। रक्षा अनुसन्धान तथा विकास संगठनले आज स्वदेशी हाई अल्टिट्युड प्लेटफर्म फाइटको सफलतापूर्वक परीक्षण गरेको छ। अनि बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हल्जेनलाई उच्च ऊर्जा न्युट्रोनहरूको खोजका लागि भौतिक शास्त्रमा नोबेल पुरस्कार विजेताको रूपमा घोषणा गरेको छ। अब समाचार विस्तारमा। मन्त्रीमण्डलले एकीकृत परिवहन तथा लजिस्टिक प्राधिकरणको गठनलाई अनुमोदन गरेको छ। नयाँ दिल्लीमा आज केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि मीडियालाई जानकारी दिनुहुँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले यसले परिवहन तथा लजिस्टिक क्षेत्रमा अनुसन्धान, योजना, मूल्याङ्कन, निगरानी र प्रभाव मूल्याङ्कनलाई बलियो बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, यसले देशमा एकीकृत परिवहन र लजिस्टिक योजनाको लागि शीर्ष संस्थाको रूपमा कार्य गर्नेछ। श्री वैष्णवले देशको सकल घरेलु उत्पाद लगभग 7-8% दरले बढ़िरहेको र यसका साथै लजिस्टिकको माग पनि लगातार बढ़िरहेको छ भन्नुभयो।
2: देश में जिस तरह से जीडीपी बढ़ रही है 7%-8% के बीच में, लॉजिस्टिक्स की रिक्वायरमेंट लगातार बढ़ रही है। देश में बहुत सारे हाईवे बन रहे हैं, रेलवे लाइंस बन रही है, वाटरवे बने, पोर्ट्स नए बन रहे हैं, एयरपोर्ट्स नए बन रहे हैं। इन सब का एक यूनिफाइड तरह से प्लानिंग हो, उसके लिए पीएम गतिशक्ति पोर्टल प्रधानमंत्री जी ने कुछ वर्षों पहले लागू किया था। अब भविष्य की जरूरतों को देखते हुए जो प्लानिंग बनानी हो, उस सब को स्टडी करने के लिए एक इंटीग्रेटेड ट्रांसपोर्ट एंड लॉजिस्टिक्स अथॉरिटी का निर्माण किया जाएगा।
1: केन्द्रीय मन्त्रीमण्डलले साना तथा मझौला उद्यमहरूमा इक्विटी निवेशको लागि 10,000 करोड रुपियाँको स्मल एण्ड मिडियम एन्टरप्राइजेस कोष ग्रोथ फण्डको पनि अनुमोदन गरेको छ।
2: ये ग्रोथ फंड एमएसएमई और फाइनेंस मिनिस्ट्री के सहयोग से चलेगा। लॉन्ग टर्म इक्विटी कैपिटल प्रोवाइड करना ये ग्रोथ फंड का मेजर ऑब्जेक्ट। प्रोफेशनली मैनेज होगा, जिस तरह से ग्रोथ का पोटेंशियल हो जिन एमएसएमईज में, उन एमएसएमईज को इसमें सेलेक्ट किया जाएगा। एमएसएमई मिनिस्ट्री प्लस स्टेट गवर्नमेंट्स प्लस इंडस्ट्री बॉडीज प्लस बैंक्स, इन सब का इनपुट लेके एमएसएमई ग्रोथ फंड को संचालित किया जाएगा।
1: मन्त्रीमण्डलले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारको प्रमुखको रूपमा 25 वर्ष पूरा गरेकोमा बधाई दिँदै एक प्रस्ताव पारित गरेको छ। श्री मोदीले 7 अक्टोबर 2001 गुजरातको मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको थियो र वर्ष 2014 प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो। भोलि उहाँले सरकारको प्रमुखको रूपमा 25 वर्ष पूरा गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आजको क्याबिनेटको निर्णय एमएसएमई क्षेत्रको लागि ठूलो प्रोत्साहन र भारतीय व्यापारिक नेताहरूको अर्को पुस्ता निर्माण गर्ने दिशामा एक प्रमुख कदम भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले यसले साना तथा मझौला उद्यमहरूलाई बढ्न, उन्नत प्रविधि अप्नाउन, उत्पादन विस्तार गर्न, विश्वव्यापी बजारहरूमा पहुँच गर्न र विश्वव्यापी मूल्य श्रृङ्खलाहरूसित एकीकृत हुन प्लेटफर्म प्रदान गर्ने बताउनु भएको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले आज स्वदेशी हाई अल्टिट्युड प्लेटफर्म फ्लाइटको सफलतापूर्वक परीक्षण गर्यो। रक्षा मन्त्रालयले यो परीक्षण वायुसेना, सैन्य विमान योग्यता र प्रमाणन केन्द्र, नागरिक उड्डयन महानिदेशालय, भारतीय एयरपोर्ट प्राधिकरण र अन्य नागरिक अधिकारीहरूसितको सहकार्यमा गरिएको बताइएको छ। मन्त्रालयले समुद्र सतहबाट 21 किलोमिटरको उचाइमा पुगेपछि फ्लाइटले 30 मिनटभन्दा बढी समयसम्म 20 किलोमिटर उचाइ कायम राखेको जनाएको छ। रक्षा मन्त्री राजनाथ सिंहले सफल परीक्षणको लागि टीमलाई बधाई दिनुभएको छ। पश्चिम बंगाल लगायत तमिलनाडु अनि पुडुचेरीको 5 विधानसभा सीटहरू र आसामको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। पश्चिम बंगालको नन्दीग्राम अनि रेजीनगर विधानसभा सीटमा कडा सुरक्षा बीच मतदान सम्पन्न भएको छ। मतदान केन्द्रहरू अनि संवेदनशील इलाकाहरूमा केन्द्रीय बल साथै राज्य पुलिसका कर्मीहरू तैनात गरिएको थियो। धेरै संख्यामा मतदाताहरूले आफ्नो मत अधिकारको प्रयोग गरे। उपचुनावहरूको मतगणना शुक्रबार 9 अक्टोबरमा गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। संसदीय कार्यमन्त्री किरण रिजिजूले आज कंग्रेस पार्टी अनि विपक्षका नेता राहुल गान्धीको आलोचना गर्दै भन्नुभएको छ, श्री गान्धीले लगातार निर्वाचन आयोग अनि अन्य संवैधानिक संस्थाहरूलाई निशाना बनाइरहेका छन्। नयाँ दिल्लीमा संवाददाताहरूसित कुराकानीमा श्री रिजिजूले भन्नुभयो, राजनीतिक दलहरूले जनताको सेवा गर्नुपर्नेछ अनि चुनावी जनादेशलाई स्वीकार गर्नुपर्नेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, जल सुरक्षाको अर्थ केवल इन्फ्रास्ट्रक्चर बनाउनु होइन तर असल योजना, बलियो स्थानीय प्रणाली अनि पानीको प्रबन्धनमा समुदायहरूलाई सामेल गर्नु पनि हो। प्रधानमन्त्रीले गुजरातको जल प्रबन्धन मोडलमाथि एक राष्ट्रिय दैनिक समाचार पत्रमा छापिएको लेख साझा गर्दै यसो भन्नुभएको हो। श्री मोदीले भन्नुभयो, गुजरातको जल सुधारहरूले वृहत मात्रामा राष्ट्रिय कार्यक्रमहरूसम्म भारतको यात्रा ती देशहरूका लागि एक व्यावहारिक उदाहरण प्रस्तुत गर्दछ जसले जल प्रबन्धनलाई असल बनाउन चाहन्छन् अनि पानीको बढ्दो आवश्यकता पूरा गर्न चाहन्छन्। सरकारले एयर मार्शल आशुतोष दीक्षितलाई वायुसेनाको नयाँ प्रमुख नियुक्त गरेको छ। उहाँले आगामी 31 अक्टोबरमा कार्यभार सम्हाल्नुहुनेछ। उहाँले एयर चीफ मार्शल अमरप्रीत सिंहको स्थान लिनुहुनेछ। एयर मार्शल आशुतोष दीक्षितले वायुसेनामा विभिन्न महत्वपूर्ण परिचालन अनि रणनीतिक पदहरूमा रहेर जिम्मेवारी सम्हाल्नु भएको छ, जसमा मुख्यालय इन्टिग्रेटेड डिफेन्स स्टाफमा सीआईएससी अनि सेन्ट्रल एयर कमाण्डको एयर अफिसर कमाण्डिङ इन चीफको पद सामेल छन्। रूसको वायु रक्षा प्रणालीले हिजो राति विभिन्न क्षेत्रहरूमा युक्रेनको लगभग 900 ड्रोन नष्ट गरेको छ। यसमा रूसको कब्जामा रहेको क्रिमिया प्रायद्वीप अनि आजोव सागरको इलाका सामेल छन्। मस्कोका एयर सर्गे सेबियानिनले रातभरिमा 650 ड्रोनले मस्को इलाकालाई निशाना बनाएको बताउनु भएको छ। तीमध्ये 105 ड्रोनहरूलाई राजधानीको नजिक रोकियो। रूसको रक्षा मन्त्रालयले बताएअनुसार रूसी सेनाले युक्रेनको दक्षिणी ओडेसा इलाकामा पनि ठिकानाहरूमाथि हमला गरे, जसमा गोली बारूदहरूको डिपो अनि बन्दरगाह बुनियादी ढाँचा सामेल छन्। बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हल्जेनलाई आइस क्यूब न्युट्रिनो वैधशालामा उहाँको योगदान र खगोलीय स्रोतहरूबाट आउने उच्च ऊर्जा न्युट्रोनहरूको खोजका लागि भौतिक शास्त्रमा नोबेल पुरस्कार विजेताको रूपमा घोषणा गरिएको छ। 82 वर्षीय फ्रान्सिस हाल्जेनले दक्षिण ध्रुवमा आइसक्यूब नामक न्युट्रिनो डिटेक्टर विकसित गर्ने अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एक टिमको नेतृत्व गरेका थिए। यसले ब्रह्माण्डको अध्ययन गर्न मद्दत गर्नेछ। रोयल स्विडिस एकाडेमी अफ साइन्सले स्टकहोममा पुरस्कारको घोषणा गरेको छ। पुरस्कार अन्तर्गत 1,20,00,000 स्विडिस क्रोनर वा लगभग 12,00,000 अमेरिकी डलर रहेको छ। भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले तीनै फर्म्याटको कप्तानी छोडेका छन्। 37 वर्षीय खेलाडीले गुवाहाटीमा भएको बीसीसीआई समीक्षा बैठकपछि आफ्नो निर्णयको घोषणा गरेका हुन्। हरमनप्रीतको कप्तानीमा भारतले गत वर्ष पहिलो पटक एक दिवसीय विश्वकपको उपाधि जितेको थियो र एसियाली खेलकुदमा स्वर्ण पदक पनि जितेको थियो। तथापि हरमनप्रीतले सबै फर्म्याटमा खेलाडीको रूपमा भने भारतको प्रतिनिधित्व गरिरहनेछन्। यो समाचार युट्युबमा @EIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। केन्द्रीय मन्त्रीमण्डलले एकीकृत परिवहन तथा लजिस्टिक प्राधिकरणको गठनलाई अनुमोदन गरेको छ। पश्चिम बंगाल लगायत तामिलनाडु अनि पुडुचेरीको 5 विधानसभा सीटहरू र आसामको 1 लोकसभा सीटमा उपचुनावको लागि मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। सरकारले एयर मार्शल आशुतोष दीक्षितलाई वायुसेनाको नयाँ प्रमुख नियुक्त गरेको छ। उहाँले आगामी 31 अक्टोबरमा कार्यभार सम्हाल्नुहुनेछ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले आज स्वदेशी हाई अल्टिट्यूड प्लेटफर्म फ्लाइटको सफलतापूर्वक परीक्षण गरेको छ। अनि बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हल्जेनलाई आइसक्यूब न्युट्रिनो वैधशालामा उहाँको योगदान र खगोलीय स्रोतहरूबाट आउने उच्च ऊर्जा न्युट्रोनहरूको खोजका लागि भौतिक शास्त्रमा नोबेल पुरस्कार विजेताको रूपमा घोषणा गरिएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

0: कार्यक्रममा श्रोताबिन आजको बसाइमा एआई को सही जिम्मेवार र उपयोगको बारेमा हामीलाई केही जानकारी दिन गइरहेका छन्। त श्रोता सुन्नुहोस् ऋचा छेत्रीबाट एउटा छोटो वार्ता।
1: आदरणीय श्रोता साथीहरू तपाईँलाई मेरो न्यानो अभिवादन। म ऋचा छेत्री खरसाङ की निवासी आज यहाँहरू समक्ष आधुनिक विकृतिसँग सम्बन्धित एउटा अत्यन्त महत्वपूर्ण विषय लिएर उपस्थित भएकी छु। आजको हाम्रो विषय हो एआई अर्थात् कृत्रिम बुद्धिमत्ताको सही र जिम्मेवार प्रयोग। आजको संसार विज्ञान र प्रविधिको तीव्र विकाससँगै अगाडि बढिरहेको छ। हामीले आफ्नो दैनिक जीवनमा प्रविधिको प्रयोग नगरेको शायदै कुनै दिन हुँदैन। बिहान उठेदेखि मोबाइल हेर्नेदेखि लिएर समाचार पढ्ने तथा परिवारसँग कुराकानी गर्ने, पढाई गर्ने, नयाँ जानकारी खोज्ने, मनोरञ्जन गर्ने र विभिन्न डिजिटल सेवाहरू प्रयोग गर्नसम्म प्रविधि हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। र यही प्रविधिको संसारमा पछिल्लो समय सबैभन्दा धेरै चर्चा भइरहेको विषय मध्ये एउटा हो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई। शायद यहाँहरू मध्ये धेरैले एआई को नाम सुन्नु भएको होला। एआई बाट बनाइएको फोटो र भिडियोहरू प्रयोग गर्नु भएको होला, कसैले पढाइका लागि प्रयोग गर्नु भएको होला, कसैले लेख लेख्नका निम्ति, कसैले केवल जिज्ञासाका लागि पनि प्रयोग गर्नु भएको होला। तर आज हामी केवल एआई के हो भनेर मात्र कुरा गर्ने छैनौ। हामी यो पनि बुझ्छौ कि एआई ले हाम्रो जीवनलाई कसरी परिवर्तन गरिरहेको छ, यसका फाइदा र चुनौतीहरू के छन्, विद्यार्थी र समाजले यसलाई कसरी प्रयोग गर्नुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा एआई लाई सही, सुरक्षित, नैतिक र जिम्मेवार तरिकाले कसरी प्रयोग गर्न सकिन्छ। यसैले आजको कुराकानी केवल टेक्नोलोजीको बारेमा मात्र होइन, यो हाम्रो भविष्य, हाम्रो जिम्मेवारी र हामीले प्रविधिसँग कसरी अघि बढ्ने भन्ने विषयसँग पनि जोडिएको छ। सबैभन्दा पहिले एआई भनेको के हो भन्ने कुरा बुझौं। एआई को पूरा रूप आर्टिफिसियल इन्टेलिजेन्स हो, जसलाई नेपालीमा कृत्रिम बुद्धिमत्ता भनिन्छ। सरल भाषामा भन्नुपर्दा मानिसले आफ्नो बुद्धि प्रयोग गरेर गर्ने केही कामहरू कम्प्युटर वा मेसिनलाई गर्न सक्षम बनाउने प्रविधिलाई एआई भनिन्छ। मानिसले प्रश्न सुन्छन्, त्यसको अर्थ बुझ्छन् र उत्तर दिन्छन्। एआई ले पनि भाषा बुझेर उत्तर दिन सक्छ। मानिसले फोटोहरू हेरेर त्यसमा के छ भनेर पहिचान गर्न सक्छन्। एआई ले पनि इमेज एनालाइसिस गर्न सक्छ। मानिसले विभिन्न तथ्याङ्क हेरेर पहिचान गर्न सक्छ भने एआई ले पनि ठूलो मात्रामा डाटा विश्लेषण गर्न सक्छ। तर यसको अर्थ एआई मानिस जस्तै पूर्ण रूपमा सोच्ने वा भावना अनुभव गर्ने प्राणी हो भन्ने होइन। एआई ले मुख्य रूपमा उपलब्ध डाटा एल्गोरिदमको आधारमा काम गर्छ। त्यसैले एआई लाई हामी मानिसको सहयोगी प्रविधि भनेर बुझ्न सक्छौ। तपाईँले सोच्नु भएको र सुन्नु भएको भन्दा पनि एआई हाम्रो दैनिक जीवनमा धेरै अगाडिदेखि प्रयोग भइरहेको हुन सक्छ। जब हामी सोसियल मिडियामा कुनै भिडियो हेर्छौ र त्यसपछि हाम्रो रुचि अनुसार अर्को भिडियो रिकमेन्डेसन आउँछ, त्यहाँ एआई बेस्ड सिस्टमको भूमिका हुन सक्छ। हामीले म्याप जस्ता नेभिगेसन सर्भिस प्रयोग गर्दा ट्राफिक र रोड सम्बन्धी सुझाव पाउँछौ। हामीले मोबाइलमा भोइस असिस्टेन्ट प्रयोग गर्दा हाम्रो आवाज बुझेर प्रतिक्रिया दिन्छन्। अनलाइन शपिङ गर्दा हामीलाई हाम्रो रुचि अनुसार सामानहरू रिकमेन्ड गरिन्छ। यी सबैमा विभिन्न प्रकारका एआई तथा मशिन लर्निङ सिस्टम प्रयोग हुन सक्छ। अर्थात् एआई भविष्यको मात्र कुरा होइन, एआई अहिले नै हाम्रो वरिपरि छ। त्यसैले एआई बारे जान्नु अब केवल कम्प्युटर साइन्स पढ्ने व्यक्तिका लागि मात्र आवश्यक विषय रहेन। विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र सामान्य नागरिकले पनि एआई को आधारभूत ज्ञान राख्नु आवश्यक हुँदै गएको छ। अब प्रश्न आउँछ, एआई को आवश्यकता किन बढिरहेको छ? आज संसारमा इन्फर्मेसन को मात्रा अत्यन्त ठूलो छ। प्रत्येक दिन करोडौं प्रकारका डाटा र इन्फर्मेसन सिर्जना भइरहेका छन्। मानिसले धेरै इन्फर्मेसन आफै पढ्न, तुलना गर्न र विश्लेषण गर्न कठिन हुन्छ। यही ठाउँमा एआई उपयोगी हुन सक्छ। एआई ले ठूलो मात्रामा इन्फर्मेसन छिटो प्रोसेस गर्न सक्छ। यसले मानिसलाई समय बचत गर्न, इन्फर्मेसन व्यक्तिगत गर्न र केही जटिल काममा सहयोग गर्न सक्छ। उदाहरणका लागि कुनै व्यक्तिले एउटा ठूलो विषय पढिसकेपछि त्यसको मुख्य बुदा बुझ्न चाहन्छ भने एआई लाई समरी बनाउन लगाउन सक्छ। तर यहाँ एउटा कुरा बुझ्न पर्छ, समरी पढ्नु र विषय बुझ्नु एउटै कुरा होइन। विद्यार्थीले समरीलाई शुरुवाती सहयोगका रूपमा लिनुपर्छ र आवश्यक विषयलाई टेक्स्ट बुक तथा शिक्षकको सामग्रीबाट पनि अध्ययन गर्नुपर्छ। यही नै एआई को सही प्रयोग हो। अब हामी एआई को सबैभन्दा महत्वपूर्ण क्षेत्र मध्ये एक शिक्षाको कुरा गरौँ। आजका विद्यार्थीहरूसँग पहिलेको तुलनामा इन्फर्मेसन प्राप्त गर्ने धेरै माध्यमहरू छन्। ताप, इन्टरनेट, अनलाइन क्लासेस र एआई टुल सबै उपलब्ध छन्। एआई ले विद्यार्थीलाई कठिन विषय बुझ्न सहयोग गर्न सक्छ। मानौ कुनै विद्यार्थीलाई बायोलोजीको कुनै कठिन विषय बुझ्न गाह्रो भयो, उसले एआई लाई यो विषय मलाई सरल भाषामा बुझाइदिनुहोस् न भन्न सक्छ र एआई ले त्यसलाई सरल उदाहरण सहित व्याख्या गर्न सक्छ। कुनै विद्यार्थीलाई व्याकरणमा समस्या छ भने एआई ले वाक्य सुधारण सहयोग गर्न सक्छ। प्रस्तुतिकरण बनाउनु परेमा एआई ले विचार र संरचना बनाउन सहयोग गर्न सक्छ।

यसरी हेर्दा एआई विद्यार्थीका लागि एउटा डिजिटल लर्निङ सहायक बन्न सक्छ। तर विद्यार्थीले एउटा गल्ती गर्नु हुँदैन, एआईलाई आफ्नो ठाउँमा पढ्न लगाउनु हुँदैन। यदि विद्यार्थीले हरेक प्रश्नको उत्तर आफै सोच्नुको सट्टा एआईबाट खोज्न थाले भने उसको आफ्नै सोच्ने क्षमता कमजोर हुन थाल्छ। त्यसैले एआईबाट सिकौ, तर एआईमा निर्भर नबनाऊ। विद्यार्थीले एआई प्रयोग गर्दा सबैभन्दा पहिले आफ्नो उद्देश्य स्पष्ट राख्नुपर्छ। मलाई उत्तर चाहिएको छ भन्दा मलाई यो विषय बुझ्न सहयोग चाहिएको छ भन्ने दृष्टिकोण बढी सहयोगी हुन्छ। उदाहरणका लागि, कुनै प्रश्नको सिधा उत्तर कपी गर्नु सट्टा यो विषय मलाई सरल भाषामा बुझाइदिनुहोस् न वा यसको एउटा उदाहरण दिनुहोस् भन्नु सकिन्छ। यसरी एआईलाई सिक्ने साधनका रूपमा प्रयोग गर्दा विद्यार्थीको ज्ञान र बुझाइ बढ्छ। अर्को महत्वपूर्ण कुरा हो तथ्य जाँच गर्नु। एआईले कहिले काहीँ गलत जानकारी पनि दिन सक्छ, त्यसैले एआईले दिएको जानकारीलाई पाठ्य पुस्तक, शिक्षक वा अन्य भरपर्दा स्रोतहरूसँग तुलना गरेर जाँच गर्नुपर्छ। विद्यार्थीहरूले एआईले दिएको उत्तरलाई सिधै कपी गर्नुको सट्टा त्यसलाई बुझेर आफ्नै शब्दमा लेख्ने बानी बसाल्नुपर्छ। परीक्षाको लागि तयारीका लागि एआईबाट छोटो नोट, अभ्यास प्रश्न बनाउन सकिन्छ। तर एआईमा मात्र भर पर्नु हुँदैन, आफ्नै सोच, मेहनत, शिक्षकको मार्गदर्शनलाई पनि उति नै महत्व दिनुपर्छ। यसरी एआईलाई सही र जिम्मेवार तरिकाले प्रयोग गर्न सिकेमा यो विद्यार्थीका लागि उपयोगी डिजिटल लर्निङ सहायक बन सकिन्छ।

अब हामी एआई का केही महत्वपूर्ण फाइदाहरुको कुरा गरौं। पहिलो, समय बचत। एआई ले बारम्बार गर्नुपर्ने कुरालाई छिटो र सजिलोसँग गर्न सहयोग गर्न सक्छ। दोस्रो, सजिलो सिकाइ। एआई को सहयोगले कठिन विषयलाई फरक फरक तरिकाले बुझ्न सकिन्छ। तेस्रो, भाषाको बाधा कम हुनु। भाषा अनुवाद गर्ने साधनले विभिन्न भाषाका मानिसहरू बीच कुराकानी गर्न सजिलो बनाउन सक्छ। चौथौ, अनुसन्धानमा सहयोग। ठूलो मात्रामा रहेको तथ्याङ्कको विश्लेषण गर्न एआई उपयोगी हुन सक्छ। छैटौ, व्यवसायमा सहयोग। ग्राहक सेवा तथ्याङ्कको विश्लेषण तथा दैनिक रूपमा दोहोरिने कामहरूमा एआई प्रयोग गर्न सकिन्छ। यसरी हेर्दा एआई ले हाम्रो समय बचाउनका साथै सिकाइ, अनुसन्धान, सृजनात्मकता र काम गर्ने क्षमतामा पनि सहयोग गर्न सक्छ। तर एआई का फाइदाहरू सुन्दै गर्दा हामीले यसको अर्को पक्ष पनि सम्झनु पर्छ। एआई जति शक्तिशाली प्रविधि हो, त्यसको प्रयोग त्यति नै जिम्मेवार तरिकाले गर्न आवश्यक छ। हरेक शक्तिशाली प्रविधिसँग अवसर सँगै केही चुनौती र जिम्मेवारी पनि जोडिएका हुन्छ। अब एआई को अर्को पक्ष बारे पनि कुरा गरौ। एआई जति उपयोगी छ, त्यति नै त्यसको सीमितता र बेफाइदाहरू बुझ्न पनि आवश्यक छ। कुनै पनि प्रविधि पूर्ण हुँदैन, त्यसैले एआई प्रयोग गर्दा पनि हामी सचेत हुनुपर्छ। सबैभन्दा ठूलो समस्या हो, एआई ले कुनै उत्तर धेरै विश्वासका साथ दिए पनि त्यसको अर्थ सधैँ सही हुन्छ भन्ने होइन। त्यसैले एआई ले दिएको जानकारीले आवश्यक परेमा पाठ्य पुस्तक, शिक्षक वा अन्य भरपर्दा स्रोतबाट जाँच गर्नुपर्छ। विशेष गरी स्वास्थ्य, कानून, आर्थिक विषय वा अन्य महत्वपूर्ण विषयमा एआई ले दिएको उत्तरमा मात्र भर पर्नु हुँदैन। अर्को समस्या हो अत्यधिक निर्भरता। यदि हामी हरेक सानो काम कुराका लागि एआई प्रयोग गर्न थाल्यो भने हाम्रो आफ्नै सोच्ने र समस्या समाधान गर्ने क्षमता कमजोर हुन सक्छ। विद्यार्थी वर्गले प्रत्येक गृह कार्य एआई बाट तयार गराउन थाले भने उनीहरूले आफूले सिक्ने अवसर गुमाउन सक्छ। त्यसैले एआई ले हामीले हाम्रो सहयोगी बनाउनु पर्छ, हाम्रो प्रतिस्थापन होइन। अब अर्को अत्यन्त महत्वपूर्ण विषय, गोपनीयता। हामी मध्ये धेरैले अनलाइन माध्यमहरू प्रयोग गर्दा आफ्नो व्यक्तिगत जानकारी साझा गरेका हुन्छौ, तर कृत्रिम बुद्धिमत्ता वा एआई का साधनहरू प्रयोग गर्दा बढी सावधान हुनुपर्छ। हामीले विशेष शब्द, ब्याङ्क सम्बन्धी विवरण, गोप्य कागज पत्र, व्यक्तिगत पहिचान सम्बन्धी जानकारी वा अत्यन्त जताभावी कुनै एआई को साधनमा राख्नु हुँदैन, किनकि डिजिटल संसारमा जानकारीको सुरक्षा अत्यन्त महत्वपूर्ण हुन्छ। जुन जानकारी तपाईँ सामाजिक ठाउँमा राख्न चाहनुहुन्छ, त्यो कुनै डिजिटल साधनमा राख्नु अघि दुईपल्ट सोचौ। आज सामाजिक सञ्चारमा एउटा ठूलो चुनौती छ, गलत सूचना र नकली सामग्री। एआई को प्रयोग गरेर वास्तविक जस्तो देखिने फोटो सामग्री बनाउन सम्भव हुँदै गएको छ। त्यसैले सामाजिक सञ्चारमा कुनै सनसनीपूर्ण तस्विर वा सामग्री देख्दा तुरन्तै विश्वास गर्नु हुँदैन। पहिले सोचौ, यो कहाँबाट आएको हो, यसको मूल स्रोत के हो, अरू विश्वसनीय माध्यमले यही कुरा भनेका छन् कि छैन, त्यसपछि मात्र साझा गरौ, किनकि एकपल्ट फैलिएको गलत सूचना रोक्न निकै कठिन हुन सक्छ। एआई र रोजगारी। एआई को कुरा गर्दा धेरै मानिसको मनमा एउटा प्रश्न आउँछ, के एआई ले मानिसको जागिर खोज्छ? त्यसको उत्तर सरल छैन। एआई र प्रविधिले केही बारम्बार तथा नियमित रूपमा गर्नुपर्ने कामको प्रकृति परिवर्तन गर्न सक्छ। केही काममा मानिसको भूमिका घट्न सक्छ, तर अर्कोतर्फ नयाँ प्रकारका काम र नयाँ सिपहरूको आवश्यकता पनि सिर्जना हुन सक्छ। भविष्यमा एआई प्रयोग गर्न सक्ने मानिस र एआई का सीमितता बुझ्न सक्ने मानिसको माग बढ्न सक्छ। त्यसैले हामीले एआई बाट डराएर भाग्नु भन्दा आफूलाई नयाँ सिपहरूका लागि तयार गर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा एआई। एआई को प्रयोग स्वास्थ्य क्षेत्रमा पनि बढिरहेको छ। मेडिकल तस्विरहरूको विश्लेषण, बिरामीको विवरण स्थापना, अनुसन्धान तथा रोग पहिचानमा चिकित्सकहरूलाई सहयोग गर्न एआई प्रयोग गर्न सकिन्छ। तर यहाँ विशेष सावधानी आवश्यक छ। एआई ले दिएको स्वास्थ्य सम्बन्धी जानकारीलाई आफै रोग पहिचान गर्ने अन्तिम आधार बनाउनु हुँदैन। स्वास्थ्य सम्बन्धी समस्या भएमा डाक्टर वा स्वास्थ्य विशेषज्ञको सल्लाह लिनुपर्छ। यसले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाउँछ, एआई सहयोगी हुन सक्छ, तर संवेदनशील क्षेत्रमा मानव विशेषज्ञको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

कृषि क्षेत्रमा एआई हाम्रो समाजको महत्वपूर्ण क्षेत्र कृषि पनि एआई बाट टाढा हुन सकेन। मौसम सम्बन्धी तथ्याङ्क, माटोको स्वास्थ्य, बालीको स्वास्थ्य तथा किरा सम्बन्धी जानकारीको विश्लेषण गर्ने एआई उपयोगी हुन सक्छ। यसले किसानलाई सही समयमा सही निवारण लिन सहयोग गर्न सक्छ। भविष्यमा स्मार्ट एग्रिकल्चर मार्फत पानी, मल तथा अन्य स्रोतको प्रभावकारी प्रयोग गर्न पनि एआई बेस सिस्टमले सहयोग गर्न सक्छ। यसरी एआई केवल संसार र टेक्नोलोजी कम्पनीजको विषय होइन, यसको उपयोग गाउँ, किसान र सामान्य मानिसको जीवनमा पनि हुन सक्छ। वातावरण संरक्षणमा एआई हाम्रो पृथ्वी र वातावरणको संरक्षण आजको ठूलो आवश्यकता हो। एआईलाई वातावरणको निगरानीमा पनि प्रयोग गर्न सकिन्छ। सेटेलाइट मार्फत खिचिएका तस्विरहरूको विश्लेषण गरेर वन क्षेत्रमा आवरणमा आएको परिवर्तन पहिचान गर्न सकिन्छ। वाइल्ड लाइफ मोनिटरिङमा ठूलो मात्रामा संकलन गरिएको क्यामेराका तथ्याङ्कहरूको विश्लेषण गर्न सकिन्छ। प्रदूषण र जलवायु सम्बन्धी तथ्याङ्कको अध्ययन गर्न पनि एआई उपयोगी हुन सक्छ। यदि सही तरिकाले प्रयोग गर्यो भने एआई वातावरण र जैविक विविधता संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण सहयोग बन्न सक्छ। अब हामी एउटा गम्भीर विषयमा आइपुगेका छौँ, एथिक्स तथा नैतिकता। कुनै टेक्नोलोजी शक्तिशाली हुँदैमा हामीले त्यसलाई जे मन लाग्यो, जसरी मन लाग्यो प्रयोग गर्न मिल्दैन। एआई प्रयोग गर्दा हामीले सोच्नु पर्छ, त्यसले कसलाई हानि त गर्दैन, कसैको प्राइभेसी त उल्लङ्घन गर्दैन, अरूको काम वा विचारलाई आफ्नो भनेर प्रस्तुत त गर्दैन, गलत जानकारी त फैलिँदैन, कुनै समूह वा व्यक्ति प्रति अनुचित पक्षपात त हुँदैन। यी प्रश्नहरू सोध्नु नै जिम्मेवार रूपमा एआई प्रयोग गर्नुको एउटा महत्वपूर्ण भाग हो। एआई को चर्चा गर्दा हामीले मानव बुद्धिमत्तालाई बिर्सनु हुँदैन। मानिससँग भावना हुन्छ, अरूको भावना बुझ्ने क्षमता हुन्छ, व्यक्तिगत अनुभव हुन्छ, नैतिक मूल्य हुन्छ र सामाजिक सम्बन्ध बुझ्ने क्षमता पनि हुन्छ। एआई ले इन्फर्मेसन प्रोसेस गर्न सक्छ, तर मानव जीवनमा सबै भावनात्मक र नैतिक पक्षलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन। त्यसैले एआई र मानिस बीच प्रतिस्पर्धा मात्र होइन, सहकार्यको दृष्टिकोण आवश्यक छ। जिम्मेवार एआई प्रयोगका 5 आधार। यदि हामीले एआई लाई जिम्मेवार रूपमा प्रयोग गर्न चाहन्छौ भने 5 वटा कुरा सम्झन सक्छौ। पहिलो, जाँच गरौ, एआई ले दिएको महत्वपूर्ण जानकारी जाँच गरौ। दोस्रो, सुरक्षित राखौ, आफ्नो गोपनीयता व्यक्तिगत जानकारी सुरक्षित राखौ। तेस्रो, सोचौ, एआई को उत्तरले आँखाले नदेखी विश्वास नगरौ, आफै सोचौ। चौथो, सृजना गरौ, आफ्नो सृजनात्मक र मौलिकता कायम राखौ। पाँचौ, सम्मान गरौ, अरूको अधिकार गोपनीयता र भौतिक कामको सम्मान गरौ। यी 5 कुराहरूले हामीलाई जिम्मेवार एआई प्रयोगकर्ता बन्न धेरै सहयोग गर्न सक्छ। अब भविष्यतर्फ एकपल्ट हेरौ, एआई भविष्यमा अझ विकसित हुने जाने सम्भावना छ। शिक्षामा व्यक्तिगत आवश्यकता अनुसारको सिकाइ अझ बढ्न सक्छ। स्वास्थ्य क्षेत्रमा अनुसन्धान र रोग पहिचानमा थप सहयोग हुन सक्छ। वातावरण संरक्षणमा प्रणालीको प्रयोग बढ्न सक्छ। प्रविधि जति शक्तिशाली हुन्छ त्यसलाई जिम्मेवार रूपमा प्रयोग गर्ने आवश्यकता पनि यति नै बढ्छ। त्यसैले भविष्यमा नागरिकले केवल एआई चलाउन जान्नु पर्याप्त हुँदैन। एआई कहिले प्रयोग गर्ने,

0: प्रयोग गर्ने र कहिले एआई ले दिएको उत्तरमाथि प्रश्न गर्ने भन्ने पनि जान्नुपर्छ। अब हामी आजको कार्यक्रमको अन्तिम तर आइपुगेका छौँ। आज हामीले एआई भनेको के हो, त्यसको दैनिक जीवनमा प्रयोग, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण तथा अनुसन्धानमा त्यसको सम्भावना साथै त्यसको जोखिम र जिम्मेवार प्रयोगका बारेमा चर्चा गर्यौँ। एआई ले हाम्रो जीवनलाई धेरै सजिलो बनाउन सक्छ, तर सजिलो जीवन र जिम्मेवार जीवन एउटै कुरा होइन। हामीले सुविधा खोज्दा आफ्नो प्राइभेसी अर्थात् गोपनीयता गुमाउनु हुँदैन, छिटो उत्तर खोज्दा सत्य बिर्सिनु हुँदैन, टेक्नोलोजी प्रयोग गर्दा आफ्नो क्रिएटिभिटी गुमाउनु हुँदैन र एआईमा भरोसा गर्दा आफ्नो क्रिएटिभ थिङ्किङ वा सोच्ने क्षमतालाई कहिल्यै बन्द गर्नु हुँदैन। हामीले एआईलाई आफ्नो बुद्धिको प्रतिस्थापन होइन, आफ्नो बुद्धिको सहयोगी बनाउनु पर्छ। यदि एआईलाई शिक्षा, स्वास्थ्य, अनुसन्धान, कृषि, वातावरण संरक्षण र मानव कल्याणका लागि प्रयोग गर्यो भने यसले समाजलाई धेरै फाइदा पुर्याउन सक्छ। तर यदि यसको प्रयोग गलत सूचना फैलाउन, प्राइभेसी अर्थात् गोपनीयता उल्लङ्घन गर्न, नक्कल गर्न वा अरूलाई हानि पुर्याउन गरियो भने यही प्रविधि समस्या बन्न सक्छ। त्यसैले हामीले एआईको प्रयोग गर्दा एउटा कुरा सधैँ सम्झौ, थिङ्क बिफोर यु युज, भेरिफाई बिफोर यु बिलिभ एन्ड बी रेस्पोन्सिबल बिफोर यु शेयर, अर्थात् प्रयोग गर्न अघि सोचौ, विश्वास गर्न अघि जाँचौ र शेयर गर्न अघि जिम्मेवार बनौ। प्रविधि हाम्रो जीवनलाई सजिलो बनाउन आएको हो, अब त्यसलाई हाम्रो समाजलाई अझ राम्रो बनाउन प्रयोग गर्ने जिम्मेवारी हाम्रो। एआई हाम्रो भविष्यको महत्वपूर्ण हिस्सा बन्न सक्छ। यस सन्देशका साथ आजको कार्यक्रमबाट म विदा हुन चाहन्छु। यहाँसम्म हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोता महानुभवहरूलाई हृदयदेखि नै धन्यवाद। सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्, प्रविधिसँग अघि बढ्नुहोस्, तर आफ्नो मानवता र आफ्नो विवेकलाई सधैँ साथमा राख्नुहोस्।
1: भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्।

0: श्रोतागण नमस्कार, आजको चर्चा चौतारी कार्यक्रममा हामीले पद्मश्री पुरस्कारले सम्मानित डाक्टर जेश योञ्जनलाई हाम्रो स्टुडियोमा पाएका छौँ। म अशोक चौरसिया धेरै धेरै स्वागत जनाउँदछु।
1: धन्यवाद।
0: भारत सरकारले एउटा लक्ष्य पनि राखेको छ कि विकास पर्यावरण अनुकूल हुनु पर्यो, द्याट मिन्स सस्टेनेबल डेभलपमेन्ट, जसले पर्यावरणलाई कुनै पर्यावरणको संरक्षण र साथसाथ विकास र 2047 भारतलाई एउटा विकसित राष्ट्र बनाउने लक्ष्यमा अहिले विगत एक दशकदेखि अनि अहिले 12 हुन आँट्यो, 12 कम्प्लिट भयो, 13 सुरु भयो र यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ठुलो भिजनले देश अगाडि बढिरहेको छ, होइन?
1: पक्का कुरा
0: सर। कुनै एउटा समय थियो जब पर्यावरणको बारेमा, त्यसरी अघि हामीले भन्यो कि

0: लक्ष्य राखौँ कि नराखौँ कि सक्छौँ कि सक्दैनौँ भन्ने एउटा हेजिटेसन थियो। 2014 जब 26 मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो, त्यहाँदेखि भारतले पर्यावरणको क्षेत्रमा एउटा उल्लेखनीय कार्य गर्यो र त्योभन्दा अगाडि भारत एउटा ग्लोबल क्लाइमेट एफर्ट्सहरूमा फलोअरको देशको रूपमा जानिन्थ्यो कि अरूले के गर्दैछ त्यसलाई म फलो गर्छु, तर 2014 पछि भारत एउटा फलोअर होइन जलवायु परिवर्तनको क्षेत्रमा, यसको रोकथामको क्षेत्रमा, प्रदूषणको रोकथामको क्षेत्रमा, क्लाइमेट चेन्जको रोकथामको क्षेत्रमा एउटा लिडरको रूपमा, र यसरी COP 21 2015 प्यारिसमा भएको थियो कन्फरेन्स अफ पार्टी, र यसमा भारतले एउटा लक्ष्य राखेको थियो कि बढ्दो तापमानलाई घटाउनको निम्ति जुन फसिल बेस्ड फ्युएल छ, ऊर्जा छ, त्यसले जस्तै पेट्रोल डिजल यसले प्रदूषण बढ्दैछ र यो प्रदूषणलाई 40% कार्बन उत्सर्जनलाई हामी घटाउँछौँ, अर्थात् 2030 गैर जीवाश्म नन फसिल फ्युएलको रूपमा हामीले रिन्युएबल एनर्जी 40% व्यवहारमा ल्याउँछौँ र यसलाई 40% घटाउँछौँ। तर त्यो लक्ष्य प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले नोभेम्बर 2021 लक्ष्य हासिल गरियो, जब टार्गेट थियो 30 लक्ष्य हासिल गर्ने, तर 2021 त्यो लक्ष्यलाई हासिल गरियो। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: अब यो सम्माननीय प्रधानमन्त्रीज्यूले 2021 आइपुग्दै जुन लक्ष्य चाहिँ धेरै पछि हुनेवाला थियो त त्यो लक्ष्य चाहिँ 2021 उहाँले हासिल गर्नु सक्नु भएको कारण चाहिँ के छ भनेदेखि चाहिँ क्लाइमेट चेन्जसित यो भारतीय जलवायुमा आइरहेको छ यो चाहिँ हानिकारक खालको परिवर्तन भइरहेको छ, त यसलाई चाहिँ हानिकारक नबनाएर चाहिँ यसलाई चाहिँ एकदम अनुकूलनीय अनुकूल खालको अब जलवायुलाई चाहिँ अब त्यो खालको स्थानमा राख्नु हो भनेदेखि चाहिँ एउटा ठुलो हामीले क्लाइमेट चेन्जमाथि चाहिँ हामीले कतिवटा स्किमहरू प्रोजेक्ट योजनाहरू बनाउनु पर्छ भनेर सम्माननीय उहाँ प्रधानमन्त्रीज्यूले आफ्नो मनमा सम्झिनु भयो।
0: हजुर,
1: त यसको लागि चाहिँ अब के हुन्छ भनेदेखि चाहिँ उहाँ कसरी चाहिँ माने जुन चाहिँ टार्गेट टाइम टार्गेट जुन चाहिँ उहाँले राख्नु भएको थियो त्योभन्दा धेरै अघि उहाँले यो गर्नु सक्नु भएको मूल कारण के छ भने कुनै पनि एउटा ठुलो प्रोजेक्टलाई चाहिँ सम्पन्न गराउनु हो भने चाहिँ पहिला चाहिँ हामीले त्यो प्रोजेक्टलाई सम्पन्न गराउनु निम्ति जुन ज्ञान चाहिन्छ जुन चाहिँ टेक्नोलोजी चाहिन्छ र त्यो ज्ञान र टेक्नोलोजी भरिभराउ भएको म्यान पावर चाहिँ हामीले बनाउनु पर्यो। उहाँले चाहिँ एकदम सिस्टमेटिक वेमा यस्तो प्रकारले उहाँले यसको प्लानिङ गर्नुभएको थियो कि पहिला चाहिँ उहाँले म्यान पावर प्रोडक्सन म्यान पावर यति थुप्रो भारतमा वैज्ञानिकहरू निकाले यो क्लाइमेट चेन्जलाई सम्हाल्नुको निम्ति समाधान गर्ने खालको वैज्ञानिकहरू त्यस्तै साधारण जनताहरूलाई पनि एनजिओहरूलाई पनि जति पनि डिपार्टमेन्टहरू छ एग्रिकल्चर डिपार्टमेन्टदेखि लिएर जति पनि अरू डिपार्टमेन्ट सबलाई नै उनीहरूले के अरे उनीहरूलाई पनि त्यो के अरे कस्तो भनेदेखि चाहिँ जुन ज्ञान चाहिँ आवश्यक थियो त्यो ज्ञान चाहिँ दिलाउने काम त्यहाँ भयो। अन्त त्यस फेरि सबैले अर्को कुरो चाहिँ कसैले पनि यसलाई चाहिँ हल्का प्रकारले लिएनन्, यसलाई चाहिँ 100% सिएससी लिए त्यो कुनै पनि एउटा काम चाहिँ हामीले सिएससी दियो भने 5 महिनामा हुने काम त अहिले हामीले पनि यहाँ आफ्नै उसमा पनि स्थानमा पनि 1 महिनामा हामी गर्न सक्छौँ, 1 महिनामा लेख्ने काम हामी 5 दिनमा पनि लेख्न सक्छौँ। त यो खालको एउटा स्पिरिट अफ एउटा के भन्छ डेडिकेसन, यो डेडिकेसनको एउटा भावना चाहिँ जम्मै सम्बन्धित साइन्टिस्टहरूमा चाहिँ प्रधानमन्त्रीज्यूले चाहिँ हाल्नु सम्भव भयो, उहाँ समय एकदम उहाँ सफल भए। त्यसो हुँदाखेरि चाहिँ सबैजना सिएस भयो भनेदेखि चाहिँ 10 वर्षमा गर्ने काम त 2-5 वर्षमा पनि गर्न सक्ने भयो, 5 वर्षमा गर्ने काम चाहिँ 2 वर्षमा पनि गर्न सक्ने भयो। त यस्तो हिसाबले हुँदाखेरि चाहिँ सबैजना सिरियस हुँदाखेरि चाहिँ देशप्रति सिरियस हुँदाखेरि अनि प्रधानमन्त्रीले जुन चाहिँ मार्गदर्शन गर्नुभएको थियो त्यो मार्गदर्शनको कार्यान्वयनमै प्रति चाहिँ सबैजना सिरियस हुँदाखेरि चाहिँ यो काम चाहिँ उहाँले चाँडोभन्दा चाँडो समयमा चाहिँ गर्न सक्नु भएको भन्ने चाहिँ मलाई लाग्छ।
0: हजुर, अनि सर यस्तो छ अहिले जुन तपाईँले चर्चा गर्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीजीले पर्यावरण संरक्षण र जलवायु परिवर्तनको रोकथामको निम्ति धेरै योजनाहरू लागू गर्नुभयो, त्यसमा

0: COP26 ग्लास्गोमा प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा योजना लागू गर्नुभएको थियो र विश्वलाई एउटा मार्गदर्शन गर्नुभएको थियो. त्यो योजनाको नाम थियो लाइफ. लाइफ भनेको लाइफस्टाइल फर इन्भाइरोमेन्ट, यानि मानव जीवन यस्तो होस् जो पर्यावरण अनुकूल होस्. यसको लक्ष्य थियो कि सस्टेनेबल हेबिट्स र प्रमोसन अफ माइन्डफुल कन्जम्सन अफ वेस्टफुल युजेस, यानि एउटा विवेकपूर्ण प्रकृति छ जुन संसाधन छ त्यसको उपयोग र त्यसको दुरुपयोग एक्सप्लोइटेसनलाई रोक्नु. अनि यसमा उहाँले पञ्चामृत योजना लन्च गर्नुभयो जो 5 की टार्गेट्स फर क्लाइमेट एक्सन. अब त्यो पाँचवटा प्रमुख टार्गेटहरू के थियो भन्दाखेरि रिड्युस टोटल प्रोजेक्टेड कार्बन इमोसन बाई 1 बिलियन टन्स बाई 2030. 2030 सम्ममा हामीले 1 अरब टन कार्बन उत्सर्जनलाई हामी कम गर्नेछौँ. एउटा ठुलो लक्ष्य हो त्यो पनि. एउटा अघि जुन भन्नुभयो अहिले विकासशील भारतको निम्ति, दोस्रो उहाँले लक्ष्य यो अमृत पञ्चामृतमा छ कट कार्बन इन्टेन्सिटी अफ द इकोनोमी बाई लेस देन 45% बाई 2030. यानि जुन जीवाश्म आधारित अर्थतन्त्र छ, अर्थव्यवस्था छ, जसरी उद्योगदेखि लिएर त्यसमा त्यसको प्रयोग हुँदैछ, त्यसलाई पनि 45% घटाउनु अनि फुलफिल 50% अफ एनर्जी रिक्वायरमेन्ट्स फ्रम रिन्युएबल सोर्सेस बाई 2030. र केवल यसको घटाउनु होइन, यसको अल्टरनेटिभ पनि त दिनु पऱ्यो होइन सर. र त्यो अल्टरनेटिभमा उहाँले 50% रिन्युएबल ऊर्जालाई सृजना गर्ने, यानि त्यसको रिप्लेसमेन्ट गर्ने एउटा लक्ष्य राख्नुभयो. अनि त्यसरी नै क्रिएट 500 गिगावाट अफ नन फोसिल फ्युएल एनर्जी क्यापेसिटी बाई 2030. 2030 सम्म भारतले 500 गिगावाट गैर जीवाश्म इन्धन, यानि जसलाई हामी स्वच्छ ऊर्जा भन्न सक्छौँ, त्यसको क्यापेसिटी निर्माण गर्छ. अनि 2070 सम्म हेर्नुहोस् कति छिटो लक्ष्य, 2070 सम्म एचिभ नेट जिरो इमिसन्स, यानि 2070 सम्म भारतमा कार्बन उत्सर्जन या फोसिल आधारित जीवाश्म आधारित जुन फ्युएलबाट उत्सर्जन हुँदैछ कार्बन त्यसलाई नेट जिरो पार्ने. यसलाई तपाईँ के भन्नुहुन्छ?
1: त अहिले यहाँले जुन चाहिँ यो हाम्रो सम्माननीय प्रधानमन्त्री मोदीज्यूले जुन चाहिँ आदेश चाहिँ उहाँको तर्फबाट यो जलवायुलाई कसरी नियन्त्रण गर्ने अनि यो जुन चाहिँ गर्मीपन जुन चाहिँ अहिले बढिरहेछ दिनौदिन यसलाई कसरी चाहिँ योबाट मुक्त हुने अनि हामीलाई प्राकृतिक तौरको जलवायु कसरी देशभरि उपलब्ध गर्ने जसमा कि तमाम मानिस मात्र होइन तर तमाम प्राणी जातिहरूको स्वास्थ्य पनि एकदमै उचित रूपमा सदैव रहिरहने सस्टेनेबल रूपमा रहिरहने द भन्ने हिसाबले जुन चाहिँ आदेश सम्माननीय प्रधानमन्त्रीले दिनुभयो अनि अहिले हाम्रो स्वतः प्रकारले पनि सुन्नुभयो होला ती आदेशहरूको खास लक्ष्य चाहिँ के छ भनेदेखि चाहिँ अब हामीले बुझ्नुपर्ने चाहिँ पहिला कुरो चाहिँ के छ भनेदेखि चाहिँ यो जुन चाहिँ कार्बन डाइअक्साइड ग्यास भनिन्छ अनि यो ग्यास चाहिँ कस्तो चिज भने चाहिँ तपाईँको यो चाहिँ एकदमै एक हिसाबले उपकारी ग्यास पनि हो अनि यो हानिकारक पनि हो. फेरि यो दुईटा नै हो. यो उपकारी मतलब चाहिँ कस्तो ग्यास भनिन्छ जति पनि हामीले यो धान मकै कोदोहरू हामी पाउँछौँ हाम्रो अन्नहरू भनौँ फुडहरू यो चाहिँ कार्बन डाइअक्साइडबाटै उद्भिदले बनाएको हुन्छ. उद्भिदले धानको बोटमा धान फल्दाखेरि कार्बन डाइअक्साइड ग्यासको चाहिँ आवश्यकता त्यहाँ पर्छ. त्योसित यो सूर्यको किरण भयो पानी भयो त्यहाँदेखि यो जुन चाहिँ के हुन्छ भनेदेखि यो कार्बन डाइअक्साइड ग्यास भयो अन्त यस्तै दुई चारवटा अरू जम्मै तत्त्वहरूको सम्मेलनले चाहिँ त्यो धानको घेरा त्यहाँ फल्ने हुन्छ कोदोको घेरा फल्ने हुन्छ अम्बको बोटमा अम्बको

0: ये है विविध भारती।
1: हमें आकाशवाणी को खरसान के इंद्रबाट बोली रहे समय स्वेल बेलुकी को 10:30 भयो। यसको साथै आज हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौ। तबसम्मलाई आगे दिनुहोस्। शुभरात्रि। जय हिन्द।